0: ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
1: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा दस्तापाका, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
2: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
3: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
13: हजुर, दान गरौ।
14: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
15: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
14: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल newsshukla@gmail.com।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
2: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
3: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
2: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
3: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
5: माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
9: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
10: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो बसी गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
13: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
14: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
13: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0265 मोबाइल नम्बर 98460-61268 98560-61268।
16: प्रसन्न होमवर्क देखाउ त।
17: हस टीचर।
16: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
17: टीचर मेरो मम्मीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
16: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
18: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988।
19: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
20: यति बेला बिहानको ठिक 6 बज्यो।
21: काया कैरन का साथमा
22: किसान पाइप प्रोडक्ट्स प्राली
21: राष्ट्रको शान किसान
22: अ कम्प्लिट पाइपिंग सोलुसन।
23: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
24: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6802 बिक्री।
23: कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ। संस्थापन इतर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण।
24: पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध खुल्याउने प्रयास चल्दै गैराती दाङ स्याङ्जा बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा।
23: इण्डोनेशियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 जना पुग्यो। भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै।
24: र श्रीलंका संघको टेस्ट क्रिकेटमा भारतको बलियो शुरूआत।
25: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
26: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01590169 मोबाइल 97072540 89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला दैनिक 1,30,000 सिलिण्डर ग्यास आपूर्ति हुँदा पनि वितरण व्यवस्थित गर्न सरकार चुकेको छ। स्थानीय डिलर मार्फत नै वितरण पर्याप्त र प्रभावकारी बनाउनु पर्नेमा काठमाडौँको एउटा कुनाको नागरिक एक सिलिण्डर ग्यासका लागि अर्को कुनासम्म धाउनुपर्ने अव्यवहारिक तरिका अपनाइएको छ। त्यो पनि दिनभर घाम र झरी खेपेर पालोमा बसेकाहरू रित्तै फर्किनु परेको अवस्था समेत छ। नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। भरि सिलिण्डर वितरण थालेको एक महिनामा पनि उपभोक्तालाई ग्यास पाउन उत्तिकै कष्ट छ। अन मुस्किल बन्दै ग्यास वितरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज पनि खाना पकाउने ग्यास वितरण गर्ने भएको छ। आज 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम र सागर ब्राण्डका ग्यास बिक्री हुनेछन्। त्यस्तै पशु सेवा शाखा चापली बुलादिन कण्ठबाट नेपाल एचपी र मनु राधास्वामी परिसर किर्तिपुरबाट नेपाल एचपी एभरेस्ट श्रीकृष्ण साईबाबा र श्रीमाया तथा नयाँ बजार नयाँ बानेश्वरबाट नेपाल एचपी र ओम ब्राण्डको ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट नेपाल र एचपी ब्राण्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट नेपाल एचपी सूर्य एभरेस्ट सुगम र एसटीसी ब्राण्डको ग्यास बिक्री वितरण गरिने भएको छ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रको आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यससँगै हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताको लागि विभिन्न ब्राण्डको 6,802 सिलिण्डर बिक्री गरेको छ। टेकु परिसर यातायात कार्यालय चाबहिल राधास्वामी परिसर किर्तिपुर राधास्वामी परिसर बसुन्धारा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो।
2: कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षधरको राष्ट्रिय भेलामा हिजो प्रस्तुत प्रतिवेदनहरूमा विधान महाधिवेशनबाट निर्वाचित सभापति गगन थापामाथि आरोपै आरोप लगाइएको छ। थापाले कांग्रेस कमजोर र निरीह बनाएको भन्दै विधान अनुसार नचले पार्टी दुर्घटनामा जाने चेतावनी समेत दिएको छ। भेलामा विमलेन्द्र निधिले राजनैतिक, डाक्टर प्रकाश रण महतले आर्थिक, रमेश लेखकले विधान संशोधन अवधारणा पत्र, उमाकान्त चौधरीले सांगठनिक र एनपी साउदले समसामयिक प्रस्ताव पेश गर्नुभएको थियो। इतर पक्षले भेलालाई नीति सम्मेलनमा रूपान्तरण गरेको छ। सर्वोच्च अदालतले पार्टीको आधिकारिकता फैसलामा निष्ठा दिएपछि उत्साहित बनेको इतर पक्षले भेलालाई सम्मेलनमा रूपान्तरण गरेको हो। सर्वोच्चले निष्ठा दिनुअघि विधान बाहिरको भेला बोलाइएको तर निष्ठापछि विधान बमोजिमकै कार्यक्रम गरिएको राष्ट्रिय भेला आयोजक समितिका प्रमुख मीन विश्वकर्माले बताउनुभयो। भेलामा शेरबहादुर देउवाकै अध्यक्षतामा 15 महाधिवेशन सम्पन्न गर्ने र निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गर्ने राजनैतिक प्रतिवेदन प्रस्तुत भएको छ। पूर्व उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले 15 महाधिवेशनको आयोजना गर्ने प्रस्ताव गरिएको छ तर महाधिवेशनको मिति बारे भन्ने प्रस्ताव मौन छ। 15 महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव पनि गरिएको छ। नयाँ पत्रिकामा खबर छ।
1: यसैबीच गएको फागुन 21 भएको चुनावमा झापा 5 प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित भएपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको 4 बैठकलाई सम्बोधन गर्दै महाधिवेशनले नै आफूलाई अध्यक्ष चुनेको र अर्को महाधिवेशनसम्म नेतृत्व नछाड्ने बताउनु भएको छ। ओलीको विकल्प खोज्नुपर्ने बहस फराकिलो हुँदै गइरहेका बेला ओलीले नेतृत्वमा आफ्नो निरन्तरता रहने बताउनु भएको हो। एमालेभित्र ओलीको विकल्प खोजिँदै आएको छ। विगतमा उहाँ निकट महासचिव शंकर पोखरेल सहितका नेता पनि अहिले विपक्षीमा रहेका छन्।
2: चितवनको इच्छाकामा गाउँपालिका पाँच सिमल धारमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। गैरातीदेखि काठमाडौँबाट धादिङ चितौन पोखरा हुँदै पश्चिम नेपालतर्फ जाने गाड़ीहरू चल्न सकेका छैनन्। बन्द सड़क खुलाउने प्रयास भइरहेको र खुल्न केही समय लाग्ने मुगलिन प्रहरीले जनाएको छ। यसैबीच अहिले लुम्बिनी कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। गैराती देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। दाङ स्याङजा र बर्दियामा ठूलो वर्षा भएको छ। कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा भने पानी कम परेको छ। आज पनि गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै ठाउँ कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना समेत छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँ मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। राति भने गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा भने धेरै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: जाजरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दार्मा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन डीडीए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुननिर्माणको प्रक्रिया अघि बढ़न सकेको छैन। क्षति आकलनको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पेश भए पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकोले प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन्। 2080 साल कार्तिक 17 गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट दार्मा गाउँपालिकामा क्षति पुगेका निजी आवासको विवरण संकलन गरी डीडीए प्रतिवेदन तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जानकारी दिनुभयो। भूकम्प गएको लामो समय बितिसक्दा पनि पुननिर्माणको प्रक्रिया अघि बढ़न नसक्दा दार्माका धेरै परिवार अझै अस्थायी टहरामा बस्दै आएका छन्। बर्खायाममा टहरामा बस्नुपर्दा प्रभावित परिवारलाई थप समस्या भएको छ। टहरामै छन् भूकम्प पीड़ित शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। काया कैरनमा सरकारको परराष्ट्र नीति र प्राथमिकता बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल अटो लोन,
4: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
7: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले ग्यास आपूर्ति निरन्तर भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या, काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6802 बिक्री, कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ, संस्थापनितर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण, पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै गैराती, दाङ, स्याङजा, बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा, जाजरकोट भूकम्पबाट प्रभावित सल्यान दार्माका बासिन्दा अझै टहरामै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाइ गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महिनौदेखि राजदूत विहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि 1 महिना अघि सकिएको छ। सामरिक, राजनीतिक र सहयोगका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका, चीन, भारत जस्ता देशमै नेपाली राजदूत छैनन्। अमेरिका, चीन सहित जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्की नेतृत्वको सरकारले असोज 30 ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यतिबेला राजदूत सिफारिश हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था थिएन। केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमाले गठबन्धन सरकारले राजनैतिक कोडाबाट 14 साउन 2081 गरेको सिफारिश बमोजिम 17 देशमा राजदूत नियुक्ति गरिएको थियो। त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलायो। त्यसबेला बाँकी रहेका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले पनि फिर्ता बोलायो। सरकार बनेको 2 साता नपुग्दै 22 सय 2082 मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। राजदूतको नियुक्ति सरकारको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ। कूटनीतिक क्षेत्रका विज्ञहरू कुनै पनि देशमा लामो समयसम्म राजदूत पद रिक्त राख्दा समस्या हुने राख्न नहुने बताउँछन्। राजदूत नियुक्तिमा ढिलाइले कूटनैतिक क्षेत्रमा अन्यल बढ्दै कान्तिपुरमा खबर छ।
1: फेरि पनि बाह्य सम्बन्ध सञ्चालनको प्रसंग, पछिल्लो समय घरेलू राजनीतिमा जस्तै बाह्य सम्बन्ध सञ्चालनमा पनि नयाँ सरकारको शैली र प्राथमिकता विस्तारै फेरिन थालेको देखिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले शुरूआती चरणमा विदेशी राजदूतसँगको भेटमा परम्परागत शैलीभन्दा फरक अभ्यास अपनाउँदै सामूहिक संवादलाई प्राथमिकता दिनुभएको थियो। तर सरकारको कूटनैतिक शैली सामूहिक संवादबाट फेरि परम्परागत द्विपक्षीय भेटवार्तातर्फ फर्किएको देखिएको छ। थप जानकारी अबको पालोमा।
8: गएको हप्ता प्रधानमन्त्री बालेन्द्र शाहले एकै दिन भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। सामूहिक संवादबाट शुरू भएको कूटनीतिक अभ्यास फेरि द्विपक्षीय भेटवार्तातर्फ फर्कनुको अर्थ के हो त? कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट।
9: हिजोका दिनमा चाहिँ धेरै जसो विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई जति बेला चाहे त्यति बेला भेट्ने इस्टाब्लिस्ड प्रोटोकललाई चाहिँ पनि नमान्ने किसिमको हिजोको चलन थियो। त्यसलाई उहाँले केही हदसम्म चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्छ कि भन्ने किसिमको सोच हुन सक्छ। मलाई लाग्छ त्यो केही हदसम्म जरूरी पनि थियो, किनकि हिजोको दिनमा जसरी विदेशी राजदूतहरूले मन परी किसिमको नेपालको आफ्नो इस्टाब्लिस्ड प्रोटोकलको नर्म्स एण्ड भ्याल्युज भन्दा बाहिर गएर पनि त्यो किसिमको भेटघाटहरू भइरहेको थियो, त्यो किसिमले पनि एक किसिमको अप्ठ्यारो अवस्था चाहिँ यहाँ थियो। तर पछिल्लो दिनमा यो सरकारले जुन हिसाबले विदेश नीतिलाई अगाडि सार्यो त्यसले गर्दाखेरि हामी चाहिँ अप्ठ्यारो अप्ठ्यारोमा पर्दै गयौं। उनीहरूको इन्ट्रेस्टको लागि होइन नि त, त्यो नेपालको इन्ट्रेस्टको लागि भेट्ने नभेट्ने हो।
8: नेपालको भू राजनीतिक अवस्थाका कारण परराष्ट्र नीति केवल कूटनीतिक शिष्टाचारको विषय होइन, यो राष्ट्रिय सुरक्षा, आर्थिक विकास, व्यापार, ऊर्जा, पूर्वाधार, रोजगारी र समग्र राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले सरकारले भारत र चीनसँगै अरू देशका राजदूत र प्रतिनिधिसँगको संवादलाई पनि निरन्तरता दिनुपर्छ।
9: ढिलै भए पनि भेटघाट गर्नुभयो, मलाई लाग्छ त्यो एउटा महत्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ। मलाई लाग्छ अरू पश्चिमा देशको राजदूतहरूलाई पनि भेट्नुपर्ने हुन्छ, किनकि हाम्रो लागि चाहिँ इन्टरनेशनल कम्युनिटी पनि त्यतिकै महत्वपूर्ण हो। हामीलाई विकासको लागि, इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ, त्यसको लागि राजदूतहरूसँग देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ।
8: नेपालको विदेश नीतिमा अब प्रत्यक्ष जनजीवनसँग जोड़िएका विषयलाई केन्द्रमा राख्नुपर्छ। सीमा, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार र रोजगारी जस्ता विषयमा छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदारसँग ठोस संवाद आवश्यक छ। फेरि एकपटक कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट।
9: अमेरिका नयाँ हाम्रो वास्तविकता, हाम्रो लागि पश्चिमेली जगत भनेको त्यहाँ हामी कहाँ ठूलो डायस्पोरा छ, हाम्रो रिलेटिभ्सहरू छन्, हाम्रो यङ्स्टरहरू त्यहाँ पढिरहेछन्, धेरै मान्छेहरू काम गरिरहेछन्। विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूपमा जोगाएको भनेको पश्चिम एसिया। पश्चिम एसियाको राष्ट्रहरूसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ, नयाँ किसिमको संगठनहरूको निर्माण भइरहेको छ त्यहीभित्र पनि होइन। त्यही भएर त्यहाँ पनि भोलि आर्थिक रूपमा यदि या भनौँ राजनीतिक या रणनीतिक केही अस्थिरता देखियो भने त्यसले पनि हामीलाई असर गर्न सक्ने हुनाले हामीले आर्थिक रूपमा चाहिँ आन्तरिक रूपमा बलियो हुने कोसिस गर्नुपर्ने हुन्छ। न्यूजील्याण्ड, क्यानाडा, अस्ट्रेलिया यो यहाँ पनि हाम्रो चाहिँ धेरै मान्छेहरू छन्, त्यो देशहरूको पनि नेपालसँगको इन्गेजमेन्ट चाहिँ बढेको देखिन्छ।
10: हुन्छ।
9: यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ, हाम्रो धेरै मान्छेहरू पनि छन्, पिपुल टु पिपुल कन्ट्याक्ट छ। एट द सेम टाइम साउथ कोरिया, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, अमेरिका भनौ न या बेलायत भनौ न, यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो होइन। त्यही भएर त्यो राष्ट्रहरूसँग पनि हामीले फरक हिसाबले सम्बन्धलाई हेर्नुपर्ने होला।
1: सरकारको परराष्ट्र नीतिको विषयमा कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 1,57,00,000 अर्थात 65.5% व्यक्तिलाई आर्थिक रूपले सक्रिय जनसंख्या वा श्रम शक्तिको रूपमा गणना गरिएको छ। त्यसमा 82,00,000 पुरूष र 75,00,000 महिला छन्। आर्थिक रूपले सक्रिय जनसंख्याको सबैभन्दा ठूलो उमेर समूह 25 देखि 29 वर्षको 19,00,000 रहेका छन्। यस्तै 20 देखि 24 वर्षको 18,00,000, 35 देखि 39 वर्षका 17,80,000 छन्। यही 20 देखि 39 वर्षको श्रम शक्ति उत्पादनशील रोजगारी र सम्मानजनक कामको खोजीमा दौड़िरहेका छन्। नेपाली श्रम बजार नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्माण व्यवसाय महासंघका अनुसार निर्माण क्षेत्रमा मात्रै 11,00,000 श्रमिक चाहिन्छ। अहिले बजारमा 8-9,00,000 मात्रै छन्। तर यहाँ काम नपाएर विदेश जानेको लर्को घटेको छैन। 18 वर्ष निर्माण क्षेत्रमा काम गरेर साउदी अरबबाट फर्किएका बर्दियाका 43 वर्षीय अर्जुन गौतम भन्नुहुन्छ, मसँग साउदी सरकारले दिएको सिप सम्बन्धी प्रमाण छ, तर यहाँ शैक्षिक प्रमाणपत्र खोज्छन् जुन मसँग छैन। काम खोज्दै श्रमिक विदेश, श्रमिक खोज्दै रोजगारदाता भारत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले 7 वर्षपछि हुम्लामा चिनिया मार्ग हुँदै खाद्यान्न पुर्याएको छ। कोरोना महामारीका कारण चीनले आफ्नो सड़कबाट 2076 सालदेखि खाद्यान्न ढुवानी बन्द गराएको थियो। खाद्यको चामल काठमाडौँबाट रसुवा हुँदै केरूङ, जुङबा, फोरून, ताक्लाकोट हुँदै 17 दिनमा हिल्सा भएर सिमीकोट पुगेको हो। चिनिया मार्गबाट चामल हुम्ला पुर्याउँदा झण्डै चीनमा मात्रै 600 किलोमिटर पार गर्नु परेको कम्पनीले जनाएको छ। काठमाडौँबाट 28 ट्रकमा केरूङ पुर्याएको खाद्यान्न 400 क्विन्टलका दरले 8 चिनिया कन्टेनरमा हिल्सा पुर्याएको हो। केरूङदेखि 39 रूपियाँ प्रति किलोका दरले खाद्यको चामल ढुवानी गरिएको छ। कर्णाली करिडोर हुँदै काठमाडौँबाट ढुवानी गर्दा प्रति किलो 50 रूपियाँसम्म ढुवानी भाड़ा पर्न जाने कम्पनीका हुम्ला शाखा प्रमुख कृष्ण थापा मगर बताउनुहुन्छ। काठमाडौँबाट चिनिया मार्ग हुँदै हुम्ला पुग्यो चामल, आजको कान्तिपुरमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: अस्थिभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। ललितपुरको लगनखेलमा रहेको लिच्छवीकालीन सप्त पाताल बिउटाइएको छ। नमूना मछिन्द्र माध्यमिक विद्यालय र नेपाली सेनाले सम्मत प्रयोग गर्दै आएको जग्गा ललितपुर महानगरपालिकाले 15 वर्षको कानूनी लड़ाईपछि फिर्ता ल्याएर मौलिक शैलीमा पुननिर्माण गरेको हो। पोखरीमा पानी आपूर्तिका लागि टीका भैरवबाट राजकुलो पनि ल्याउँदैछ। सप्तपाताल पोखरी संरक्षणका लागि लामो समयदेखि विवाद र कानूनी लड़ाई हुँदै आएको थियो। 2034 सालमा पोखरीको जग्गाको स्वामित्व नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको नाममा हस्तान्तरण गरिएको थियो। त्यसको झण्डै दुई दशकपछि 2060 विद्यालयले पोखरी क्षेत्रको झण्डै 14 रोपनी जग्गालाई व्यावसायिक कम्प्लेक्समा रूपान्तरण गर्ने प्रस्ताव अघि सार्यो। प्रस्तावपछि स्थानीय बासिन्दा पुनस्थापित लगायतले पोखरीको जग्गा संरक्षणको माग गर्दै प्रशासनलाई दवाब दिएका थिए। 2061 पोखरीको जग्गा संरक्षणका लागि सर्वोच्चमा रिट दायर भयो। लामो कानूनी प्रक्रियापछि 2076 सर्वोच्च अदालतले यो जग्गा सप्त पाताल पोखरीकै भएको फैसला गर्यो। यस्तै पोखरीको केही रोपनी जग्गा नेपाली सेनाले पनि प्रयोग गर्दै आएको थियो। मेयर चिरीबाबु महर्जनको पटक पटकको अनुरोधपछि सेनाले पोखरीको जग्गा फिर्ता गरेको थियो। स्कूलको नाममा गइसकेको सार्वजनिक पोखरी फिर्ता भएसँगै यसलाई घेराबार लगाई 2077 पुनर्निर्माण थालिएको थियो। बिउताइयो 1500 वर्ष पुरानो सप्त पाताल आजको नयाँ पत्रिकामा खबर छ।
4: अब विदेशको खबर। इण्डोनेशियाको फ्लोरेन्स द्वीपमा हिजो बिहान गएको 7.7 म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 47 जना पुगेको छ। भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारको कार्य गरिरहेका बीबीसीले जनाएको छ। इण्डोनेशियाको मौसम तथा भूभौतिक निकायका अनुसार स्थानीय समय अनुसार हिजो बिहान 5 बज्नु केही अघि भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पपछि दर्जनौ परकम्प आएका छन्। सबैभन्दा बढ़ी प्रभावित मंगराई क्षेत्रमा 24 जनाले ज्यान गुमाएका छन्। पूर्वी मंगराईमा 17, सिक्कामा 3 तथा नगाडा एन्डेरा पश्चिम मंगराईमा कम्तीमा 1-1 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। घटनामा 13 जना घाइते भएका छन्। प्रारम्भिक विवरण अनुसार 150 भन्दा धेरै घरमा ठूलो क्षति छ। विद्यालय स्वास्थ्य संस्था धार्मिक स्थल सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनामा पनि उत्तिकै क्षति पुगेको छ। पहाड़ी तथा दुर्गम क्षेत्रमा पहिरोका कारण केही गाउँसम्म पुग्ने बाटो अवरूद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने त्यहाँका विपद अधिकारीहरूले बताएका छन्। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएपछि झण्डै 2000 मानिस सुरक्षित ठाउँतर्फ सरेका छन्। यसैबीच इण्डोनेशियाको अर्को क्षेत्रमा 6.9 म्याग्निच्यूडको अर्को भूकम्प गएको खबरले उद्धार तथा राहतका प्रयास थप चुनौतीपूर्ण बनेको छ। तीन प्रमुख टेक्टोनिक प्लेटको संगम क्षेत्रमा पर्ने इण्डोनेशिया भूकम्प तथा ज्वालामुखी गतिविधिका लागि अत्यन्तै संवेदनशील देश मानिन्छ।
5: अब खेल खबर। श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतले पहिलो दिन उत्कृष्ट प्रदर्शन गर्दै बलियो शुरूआत गरेको छ। वर्षाका कारण दुई पटक खेल रोकिए पनि भारतले दिनको खेल सकिँदा 287 रन बनाएको छ। पहिलो दिनको प्रदर्शनसँगै भारतले खेलमा आफ्नो पकड बलियो बनायो। भारतका लागि लामो समयपछि टोलीमा फर्किएका देवदत्त पडिक्कलले शानदार शतक प्रहार गरेका छन्। उनले 147 बलको सामना गर्दै अभिजित 107 रन बनाएका छन्। पहिलो दिन भारतका 5 ब्याटर क्रिजमा आएका थिए। भारतले घरेलू मैदानमा श्रीलंकासँग खेलेका पछिल्ला 5 टेस्ट पनि जितेको छ।
4: अब केही खबर संक्षेपमा। विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैंची निर्यातले यस वर्ष कीर्तिमानी कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरै जसो परिमाण निर्यात हुने अलैंचीको उत्पादन र बजार पछिल्ला वर्षमा बढ़ेको हो। यसले एकातिर किसानको जीवनयापन सहज बनाएको छ भने निर्यातमा पनि आफ्नो हिस्सा बढ़ाउँदै लगेको छ। गएको वर्ष 12.64 अर्ब रूपियाँ बराबरको अलैंची निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यो अहिलेसम्मकै उच्च हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष अलैंची निर्यात रकमको आधारमा 64.60 र परिणामको आधारमा 48.70% बढ़ेको छ। पछिल्ला वर्ष यता अलैंचीको निर्यात र उत्पादन बढ़दो छ। स्वदेशमै उत्पादित अलैंची परिशोधन, प्याकेजिङ र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न भने नसकिरहेको सरकारी निकायदेखि व्यवसायीहरू स्वीकार्छन्। नेपालमा उत्पादित अलैंची भारत, इटाली, जापान र रूससम्म पुग्ने गरेको छ। कान्तिपुरमा खबर छ।
5: काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। मेलाको पाँचौं दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताहरूले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यसैले पाँच दिनमा मेला अवलोकनकर्ताहरूको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनका लागि साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेका तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी प्रदर्शनीमा राखिएका छन्। अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, आफ्टर सेल सर्भिस, ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्याल्यू लगायतका विषयमा चासो राख्ने गरेका छन्।
4: कोरियामा सिपयुक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि सोल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम शुरू गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिन अघि कोरियामा रहेको दूतावासलाई सिपयुक्त श्रमिक पठाउने ई7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। कोरियामा ई7 भिसाका लागि दूतावासले शुरू गरे मागपत्र प्रमाणीकरण शीर्षक को खबर कारोबार दैनिकले छापेको छ।
5: झण्डै एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको रहेको छ। तोलाको वचन खोलामा
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,802 बिक्री।
4: कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ। संस्थापनी तरपक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण।
5: पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै गैराती दाङ स्याङ्जा बर्दिया लगायत जिल्लामा ठूलो वर्षा।
4: इण्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 जना पुग्यो। भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै।
5: र श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतको बलियो शुरूआत।
4: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको खाना पकाउने ग्यास अभावसँगै एउटा सिलिण्डर प्राप्त गर्दा उपभोक्ताले मैदानमा मेडलै जिते जस्तो खुशी हुनुपर्ने विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास पाएका एकजना उपभोक्ताले हर्षित हुँदै सिलिण्डर उचाल्दैछन् अनि त्यो देखिरहेका प्रधानमन्त्री बालेन्द्र शाह जस्तै देखिने व्यक्तिले माथि बरण्डाबाट भन्दैछन्, राम राज्यमा खुशी हुन एक सिलिण्डर ग्यासै काफी रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
0: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
4: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
0: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
1: चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
0: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगुबु बसपार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोमगुबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
6: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9560034881 र 9460745580।
1: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
1: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
0: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन। मोबाइल 9091974888 र 4448 4800।

0: मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981।
1: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709704, मोबाइल नम्बर 9847061268
2: 9856062068।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
7: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम अब युपीभीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 9556229038 र 9908222938।
9: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
9: पुराना गरगहना सँग नयाँ साथ फेर,
10: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
9: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
11: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
12: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
11: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
12: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
11: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378 9811996902।
13: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी

0: रोजी रोजी पाइन्छ।
1: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
5: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0635414194, मोबाइल 98560-20630।
4: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: त्यो दूरदर्शिताको अभाव मैले यहाँ प्रष्ट रूपमा देखेको छु। जस्तो तपाईँले अघि नै उठाइसक्नु भएको थियो ग्यासको विषय, ग्यासको विषय, अब ग्यास हामीले आधी सिलिन्डर ग्यास दिइराखेका थियौँ। आधी सिलिन्डर ग्यासबाट एकाएक फेरि हामी भरि सिलिन्डर भर्ने भन्दै जानुभन्दा पहिला हामीले बजारमा हामीले ल्याएको आयात गरेको कति छ त, ग्यासको स्टक कति छ हामीसँग, त्यसलाई पनि आकलन गर्नु पर्थ्यो। र यदि आयातले पुग्दैन भने आयातको कोटा वृद्धि गर्नलाई हामीले भारतसँग भन्नु पर्थ्यो र कोटा वृद्धि गरेर अनि मात्रै फुल सिलिन्डरमा जानु पर्थ्यो। त्यो नगरेर सरकारले एकाएक फुल सिलिन्डरमा जाने उ गर्दाखेरि फुल सिलिन्डरहरू भर्न नपाएर नागरिकहरू एकातिर चाहिँ कसै घरमा 3-4 भरेर राखियो, कसै घरमा 1-2 मात्रै सिलिन्डर थियो। त्यो सिलिन्डर खाली हुने बित्तिकै समस्या देखियो र सड़कमा त्यसको लाइन देखियो। कम्ती यो कुरोलाई सरकारले पहिल्यै लेखाजोखा गर्नु पर्थ्यो, त्यो सम्बन्धित मन्त्रीले पहिल्यै लेखाजोखा गरेर मात्रै जानु पर्थ्यो। यो समस्याले एउटा नयाँ चिजको आवश्यकताको महसुस गराइरहेछ। त्यो के हो भने हामीले अहिले जस्तो 14.5 ग्यासको सिलिन्डर प्रयोग गर्छौँ भने त्यो हाफ सिलिन्डर दिने भन्दा हाफ सिलिन्डर भयो कि भएन भनेर नि नागरिकहरूले चाहिँ त्यो शङ्कामा बस्नुपर्ने अवस्था छ। त्यसको लागि अब हामीले सिलिन्डरको साइज नै हाफ बनाएर पनि त्यो एउटा अभ्यास चाहिँ गर्नुपर्ने हो कि भन्ने, त्यो इन्डियामा पनि देखिन्छ त्यस्तो होइन। फाइबरका सिलिन्डरहरू, साना पुन्टे सिलिन्डर भन्छ त्यसलाई, साना खालका सिलिन्डर, त्यो 7 केजीका सिलिन्डरहरू बनाएका हुन्छन्, त्यस्तो सिलिन्डर पनि बनाएर राख्नुपर्ने र नागरिकलाई यस्तो अवस्थामा ती सिलिन्डरहरू वितरण गरेर घर घरमा कम्तीमा नागरिकले सुविधा पाउनु पर्ने त्यस्तो खालको अवस्था सिर्जना गर्नुपर्ने पनि देखिन्छ। अब यो चाहिँ काम सरकारको काम हो। हेर्नुहोस्, जो सरकारमा बस्नु भएको छ, सरकारमा बस्नु भएको मन्त्रीज्यूले गर्ने काम हो। सरकार र पार्टी होइन, सरकार एकातिर छ, पार्टी अर्को कुरा हो। सरकार र पार्टी बीचको दूरी बढ्ने भन्ने कुरा होइन, किन पार्टीकै उसमा गठन भएको सरकार हो। त्यसले गर्दा पार्टी र सरकारको बीचमा दूरी बढ्ने भन्ने कुरा चाहिँ होइन। चाहिँ विषय के हो भने सरकारमा बसेका मान्छेहरूको कामप्रति चाहिँ असन्तुष्टि बढाएको छ। त्यो असन्तुष्टि अब नागरिकमा मात्रै होइन, हामीलाई पनि यो काम गर्ने तरिका भएन, यो काम भएन है, यसरी काम हुँदैन, यो कच्चा भयो, तपाईँहरूको केटाकेटी बन्द भयो, हामी आफै भनिरहेका छौँ। त्यसले गर्दाखेरि हामीले त्यो भन्नुको पछाडिको कारण के हो भने तपाईँहरू सुध्रिनुहोस् है, तपाईँहरू कार्यशैली फेर्नुहोस् है भने हो। हामीले त्यसलाई असहमति गरे दूरी बढाएको भनेर भन्न मिल्दैन।
8: तर एउटा कुरा, मन्त्रीहरू पनि भाका के भने क्या, बस्तीमा चाहिँ पहिरो जान्छ जोखिम छ भन्दा बस्ती नै सारदिम होइन, अब म यता काठमाडौँबाट होइन बुटोलबाट 1 महिना सरकार चलाइदिन्छु होइन, त्यसपछि किन चाहिँ गाडी हुँकाएर हिँडेको ठुलो हो र भन्दाखेरि सड़कको चेक जाँच गर्दैछु, यो यस्तो खालको स्टन्टबाजी किन चल्दैछ?
7: होइन, मैले अघि नै भने अब यो यो केटाकेटीपन जस्तो पनि भएको छ, यसरी हुँदैन। सरकार भने चाहिँ एउटा राष्ट्रको अभिभावकको रूपमा काम गर्नुपर्ने व्यक्तित्वहरूको त्यो जमात हो, त्यो राष्ट्रको रूपमा अभिभावकको रूपमा काम गर्नुपर्ने व्यक्तिहरूले यस्ता गैर जिम्मेवार कुराहरू गर्ने अनि केटाकेटी कुराहरू गरेर हिँड्ने यो सुहाउने कुरा होइन होइन. तर जस्तो बस्ती सार्ने कुरा चाहिँ के हो भने हामी एउटा कुरा कहाँ चुकिरहेछौँ भने कहीँ असुरक्षित बस्तीहरू छ भने त्यो बस्तीलाई स्थानान्तरण गरेर एकीकृत बस्तीको रूपमा लानुपर्ने नेपाल लामो समयदेखि यसमा चुकेको छ र अव्यवस्थित बसोबासी त्यस पछाडि गएर जोखिमपूर्ण बसोबास यसको कारणले गर्दाखेरि हामीले धेरै ठूलो नोक्सानी बिहोर्नु परेको छ. हिजो अस्ति मात्रै रोल्पामा जुन घटना भयो त्यो जोखिमपूर्ण बस्ती धेरै लामो समयदेखि त्यहाँ बसेका थियो, त्यो बस्तीलाई सरकारले स्थानान्तरण गर्ने र सुरक्षित ठाउँमा एकीकृत बस्तीको रूपमा विकास गर्ने काम यसभन्दा धेरै अगाडि गरिदिएको थियो भने आज ती नागरिकहरूलाई हामीले गुमाउनु पर्दैन थियो. त्यसले गर्दा हामीसँग भएको यो अव्यवस्थित बसोबासी त्यस पछाडि यो तपाईँको चाहिँ जोखिमपूर्ण बस्तीहरू हामीले एकीकृत गर्नै पर्छ. अब कहाँ गर्ने कहिले गर्ने भन्ने विषय त हेर्नुहोस् जोखिमको हामीले आकलन नगरिकन कुन कुन ठाउँमा जोखिमयुक्त बस्तीहरू छन् त्यसलाई नहेरिकन हामीले यसै भन्न सकिँदैन. फेरि भिजिटमा जाने भिजिटमा गएर यो बस्ती चाहिँ म सारिदिन्छु भनेर भन्दा त्यो लहरी हुन्छ.
8: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. मधु कुमार चौलागाईजी
7: समय दिनुभयो त्यसका लागि धन्यवाद.
8: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार मधु कुमार चौलागाई. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ.

0: मा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
4: पीस होम इन्टरनेट। यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता पूर्व मन्त्री बद्री पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हजुर, धन्यवाद।
4: यतिखेर एकातिर सर्वोच्च अदालतको पुनरावलोकनमा छ नेपाली कंग्रेसको आधिकारिकता विवाद, त्यसमा पूर्ण इजलासमा गएको छ मुद्दा। अर्कोतिर राष्ट्रिय भेला चल्दैछ, पूर्व सभापति शेरबहादुर देउवा सभापतिकै हैसियतमा त्यो भेलालाई उहाँले उद्घाटन गर्नुभयो। यो कंग्रेसलाई मिलाउने भेला हो कि यो कंग्रेसलाई चाहिँ चाँडै विभाजन गर्ने भेला हो?
5: मिलाउनतिर केन्द्रित गर्नुपर्छ, त्यतैतिर केन्द्रित छ भनेर हामीले उद्घाटन समारोहको मन्तव्य सुन्दा धेरैजना वक्ताहरूले एकताका निम्ति गरिएको भेला हो भनेर भन्नुभएको छ। बन्द सत्र पनि सम्भवतः एकता लक्षित नै होला भन्ने ठान्छु म। त्यसैले एकापट्टि केन्द्रीय कार्य समितिको बैठक चलिरहेको छ र अर्कोपट्टि भेला खेलिरहेको छ। दुवैतिर आफ्नो आफ्नो जिकिर त हुने नै भयो, किनकि आफ्नो पक्षधरताकै कारण चाहिँ दुई ठाउँमा अलग अलग गतिविधि र अलग अलग वैश्विक भेला भइरहेको हो। तर पनि बीचको बाटो, जुन बाटोले पार्टीलाई एकताबद्ध गर्छ, एक ठाउँमा उभ्याउँछ, दुवैतिरबाट त्यो सद्भाव, त्यो सत्प्रयास हुनुपर्छ भन्ने ठान्छौ हामी।
4: पार्टीका पूर्व सभापति देउबा नेपाल फर्किँदै गर्दाखेरि उहाँलाई चाहिँ एउटा गुटको नेता बनाउन हुन्थेन यसरी उहाँ जतिको व्यक्तित्वलाई भन्ने आरोप वा चाहिँ बहस एकातिर चल्या छ भने, अर्कोतिर वर्तमान सभापति नै गएर एयरपोर्टबाट स्वागत गरेर ल्याइदिए भए के बिग्रन्थ्यो र भन्ने खालको अर्को बहस पनि चल्या छ। तपाईँलाई के लाग्यो?
5: अब उहाँ आउनुभएको आज तीन दिन भइसक्यो, 28 पछि आज 31 गते भयो। यो बीचमा पनि मलाई लाग्छ उहाँहरूको बीचमा सम्पर्क, संवाद र भेटघाट भएको छैन। त्यो एयरपोर्टमा भन्नुहोस् अथवा कतै भन्नुहोस्, श्रद्धेय नेता शेरबहादुर देउवा नेपाल आउनु भएपछि गगन थापाजीले जो वर्तमान पार्टी सभापतिको रूपमा हुनुहुन्छ, उहाँले संवादमा जाने कुरा ढिलाइ गर्नुहुन्न। जसले गरे पनि हुन्छ संवाद, यो पनि म भन्दिनँ कि गगनजीले नै गर्नु पर्थ्यो भन्दिनँ, जसले गरे पनि हुन्थ्यो कि यो संवादमा अब ढिला नगरिकन। तर म के ठान्छु भने, म अपेक्षा के गर्छु भने, म सधैँ आशावादी हुने मान्छे, अब भेलाको व्यस्तता एकातिर छ, केन्द्रीय कार्य समितिको व्यस्तता अर्कोतिर छ, यो दुवै टुङ्गिएपछि, आफ्नो आफ्नो कामहरू सम्पन्न भएपछि यथाशीघ्र उहाँहरूका बीचमा भेटघाट होला, संवाद होला, विशेष अधिवेशनमा किन जानु परेको थियो उहाँले भन्नुहोला, किन गइएन भन्ने कुरो अर्को पक्षले भन्ला, त्यसो भए अब समाधान के हो भन्ने कुराको गहन ढंगले छलफल होला भन्ने ठान्छु। त्यसको लागि शुरूआत चाहिँ निवर्तमान सभापति र वर्तमान सभापतिका बीचमा बसाई हुनुपर्छ, छलफल हुनुपर्छ, कुरा हुनुपर्छ भन्ने ठान्छु म। यद्यपि अब अदालतमा पुनरावलोकनको हुने भनेर निश्चय दिइसकेको अवस्था छ, यतिखेर वर्तमान र निवर्तमानकै पनि विवाद छ, यसमा पनि हामी धेरै अल्झिनु परेन। विशेष अधिवेशनबाट निर्वाचित सभापति र 14 अधिवेशनबाट निर्वाचित सभापति दुईजनाका बीचमा छलफल हुने स्वाभाविक छ कि वर्तमान सभा विशेष अधिवेशनबाट निर्वाचित सभापतिले यसलाई पहल गर्नुहोस् अथवा 14 अधिवेशनबाट निर्वाचित सभापतिले एउटा पार्टीको अभिभावकको हिसाबले पहल गर्नुहोस् अथवा उहाँहरूबाट पहल भएन भने कसैले, अरू कसैले पहल गरिदिएर पनि हुन्छ। एक ठाउँमा आउने, छलफल गर्ने, खुला ढंगले कुरा गर्ने विभिन्न विकल्पहरू यस बीचमा पनि सुझेका थिए, सुझाइएका थिए, ती विकल्पहरूमाथि कुराकानी गर्ने, अदालतको पुनरावलोकनको फैसला कुर्नुभन्दा पहिले नै हाम्रो पार्टीलाई हामी राजनीतिक रूपमा मिलाउँछौ भन्ने त्यो सामर्थ्य देखाउनु पर्ने चाहिँ अहिलेको आवश्यकता हो भन्ने ठान्छु म।
4: तर एउटा कुरा के, पार्टीलाई अब भ्याकुम राख्न त नमिल्ला, किनभने अहिले संस्थापनितर पक्षको एउटा अडान वा दावी के छ भने अब अदालतमा निष्ठा दिइसकेका छ, अदालतले पुनः इजलासमा गइसकेका छ, 14 महाधिवेशनले 15 महाधिवेशन गर्छ, उसैको नेतृत्वलाई स्थापित गरेर अगाडि जाँदा यो बराबरको राम्रो र यो बराबरको मध्यमार्गी बाटो अरू हुन सक्दैन भन्ने उहाँहरूको अडान रहेछ। यतापट्टि अब त्यसलाई मान्ने कुरा पनि भएन, किनभने 14 महाधिवेशन वा विशेष महाधिवेशनले आधिकारिकता पाइसके को पक्षले त्यो छोड्ने कुरा पनि भएन, यसले त झन् बल्झियो नि त होइन खेल त।
5: अब यो बीचमा अलिक सजिलो थियो, यो निशा प्राप्त हुनुभन्दा पहिले मिलाउने कुरा अलिक सजिलो थियो र त्यसमा विशेष अधिवेशनबाट निर्वाचित कार्य समिति र यसको सभापतिले त्यसलाई निर्णायक परिणाममा पुर्याउन सक्नुहुन्थ्यो, किनभने उहाँलाई मान्दैनौ कसैले भनिरहेको अवस्था नै थिएन त्यो बेला। तपाईँलाई मान्छौ तर तपाईँले मिलाएर लैजानुहोस् भनिएको अवस्था थियो, त्यो समय चुक्यो हाम्रो, त्यो गुज्र्यो। गुज्रेपछि अब अहिले तपाईँले भने जस्तै समस्या देखिएको छ, त्यसका बावजुद पनि हामीले चाहिँ अदालतमा पुग्ने हो भने यतिखेर 50-50% भनौँ न हामी 50-50% 14 अधिवेशनको पक्षमा आउँछ कि विशेष अधिवेशनको पक्षमा आउँछ, अदालतमा गएपछि त आधा आधी नै आशा अथवा विश्वास गर्न सकिने ठाउँ भयो। त्योभन्दा बढ्ता चाहिँ हामी 100% नै आफ्नो पक्षमा पार्ने हो भने हामी आफै मिल्दा हुन्छ, विन विनको सिचुएसन चाहिँ हामीले निर्माण गर्न सक्छौँ। आखिर यस यतिखेर चाहिँ पार्टीलाई लानुपर्ने कहाँ छ भने 15 महाधिवेशनमा लानुपर्ने छ, 15 महाधिवेशनमा लानुभन्दा धेरै काम गर्नु नै छैन यो बीचमा, कसैले मन्त्री बन्नु छैन, प्रधानमन्त्री बन्नु छैन, कुनै यो बीचमा टिकट दिनु छैन, राजनीतिक हिसाबले हेर्दा पनि कुनै पावर एक्सर्साइजको त्यो अवसर पनि छैन, मात्र महाधिवेशनमा 15 महाधिवेशनमा लानु छ भने हामीले विन विन सिचुएसन कसरी बन्छ भन्ने कुरामा ठण्डा दिमागले सोच्न जरुरी छ। रियलाइज त सबैले गर्नु पर्यो, रियलाइज किन गर्नु पर्यो भने तत्कालीन कार्य समितिले 14 अधिवेशनबाट निर्वाचित कार्य समितिले पनि हामीले विशेष अधिवेशनमा आधा मान्छे जाने आधा मान्छे नजाने अवस्था कसरी सिर्जना भयो, त्यो स्थितिलाई कसरी सम्हाल्न सकिएन भन्ने कुराको रियलाइजेसन 14 महाधिवेशनबाट निर्वाचित सभापतिले पनि सोच्नु पर्यो, विशेष अधिवेशनबाट निर्वाचित सभापतिले पनि के रियलाइज गर्नु पर्यो भने सबैजना उपस्थित गराएको विशेष महाधिवेशन पो विशेष महाधिवेशन हुन्थ्यो, कोही उपस्थित हुनुभयो कोही उपस्थित हुनु भएन, उपस्थित भएका मध्येबाटै म आफू सभापति भए कार्य समिति बन्यो, त्यसरी मैले पनि कमी कमजोरी गरेँ कि मैले पनि सबैलाई लिएर गएर महाधिवेशन विशेष महाधिवेशन सम्पन्न गरेको भए यो अवस्था आउँदैन थियो भन्ने कुराको रियलाइज उहाँले पनि गरेर अब उपायहरूको खोजी गर्नु पर्यो, विकल्पको खोजी गर्नु पर्यो। योभन्दा पहिले डाक्टर शेखर कोइरालाले प्रस्तुत गर्नुभएका विभिन्न विकल्पहरू छन्, त्यसै गरी उपसभापति विशेष अधिवेशनबाट निर्वाचित उपसभापति विश्व प्रकाश शर्माले प्रस्तुत गर्नुभएको विकल्प छ, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि बडो मिहिनेत गरेर यो पार्टी मिलाउँ भनेर उहाँले पनि विभिन्न विकल्पहरू त्यो बेला दिनुभएको छ, हामीसँगैको भेटघाटमा पनि उहाँले विभिन्न विकल्पहरू सुझाउनु भएको छ, यी सबै विकल्पहरूलाई एक ठाउँमा राखेर यो मोडालिटीमा यसको यसको नेतृत्वमा यसरी महाधिवेशनमा जाँदा ठिक हुन्छ भन्ने कुराको पत्ता लगाउनका लागि चाहिँ संवादै चाहिन्छ। त्यो गहिरो संवाद चाहिँ मैले 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र त्यसको नेतृत्व, विशेष अधिवेशनबाट निर्वाचित कार्य समिति र यसको नेतृत्वको बीचमा त्यस्तो खालको गहिरो संवाद, परिणाममुखी संवाद भएको नै मैले पाएको छैन। औपचारिकताका लागि भेटे जस्तो, त्यो भेट अधुरो भए जस्तो, त्यसलाई टुङ्गोमा पुर्याउन नखोजेको जस्तो, परिणाममा पुर्याउन नखोजेको जस्तो, त्यसको फलोअप नभएको, त्यसलाई टुङ्गोमा पुर्याएरै छोड्छौं भन्ने, आज बस्ने भोलि बस्ने बिहान बस्ने बेलुका बस्ने त्यस्तो तदारुकता नदेखेको यो कति महिना बित्यो यो बीचमा मैले गरेको अनुभव, विशेष गरी फागुन 21 को निर्वाचनपछि हामी फर्केपछि त्यतापट्टि हामी होमिहाल्नुपर्ने लागिहाल्नुपर्नेमा त्यो तदारुकता नदेखिएको देख्छु। तदारुकताका साथ हामी समाधान गरेरै छोड्छौँ, आज मिलाउँछौँ भोलि मिलाउँछौँ यो हप्तामा मिलाउँछौँ मिलाएरै छोड्छौँ भनेर एक ठाउँमा बस्ने हो भने आखिर काङ्ग्रेस त एउटा परिवार हो, यो परिवारले अरू यतिखेर गर्नुपर्ने केही पनि छैन, मतभेद गर्नुपर्ने विवाद गर्नुपर्ने केही पनि छैन, सबैजनालाई 15 महाधिवेशन कसरी लिएर जाने भन्ने कुरा मात्रै सोच्ने र गर्ने कुरा हो। त्यति गर्न सकिन्छ भन्ने लाग्छ मलाई।
4: अब एउटा कुरा नि, नेपाली कंग्रेसको विवादको अब मुख्य जड भनेको चाहिँ क्रियाशील सदस्यता, अब तपाईँले अघि नै भनिसक्नुभयो यो पुनः इजलासमा गइसकेपछि एउटा अर्को विवाद पनि यसमा बल्झिहाल्यो, यसलाई चाहिँ अब कसरी मिलाउने भन्दा दुईटा राम्रा पाटा पनि छन्, किनभने अब अदालतमा गइसके पछाडि दुई पक्षलाई मिल्ने बाटो पनि स्पष्ट रूपमा चाहिँ सकारात्मक वेले सम्झिने भने मिल्ने लाइनमा पनि जान सक्छ नेपाली कंग्रेस होइन, अब चिल्ने लाइनमै जाने हो। अब पूर्व सभापति शेरबहादुर देउबा अहिले सुनदेवीमा बस्नु भएको छ सभापतिको हैसियतमा, जहाँ चाहिँ मिराकल पार्टी प्यालेसमा जुन राष्ट्रिय भेला चलिरहेको छ, त्यसले अब एकताको सन्देश दिनका निम्ति त यता सानेपाले मात्र पहल गरेर पनि नहोला, सुनदेवीले मात्र पहल गरेर पनि नहोला, दुवै पक्ष त्यसका लागि तयार हुनुपर्ला र दुवै पक्षले चाहिँ विन विन सिचुएसन, यहाँले भने जस्तो कम्प्रोमाइज गर्न त दुवै पक्ष तयार हुनु पर्यो नि त होइन, एउटा पक्ष कम्प्रोमाइज गर्न तयार छैन भने त यो त विवाद त जस्तो छैन नि त होइन।
5: निश्चय नै दुवै पक्ष तयार हुनु पर्यो। म यसमा सबैभन्दा बढी अपेक्षा कसको गर्छु भने हाम्रो पार्टीको अभिभावक जो बिस्तारै अब अभिभावकीय भूमिकामा जाँदै हुनुहुन्छ, कार्यकारी भूमिकाबाट 14 अधिवेशनबाट निर्वाचित सभापति हाम्रो पार्टीको सिनियर श्रद्धेय नेता शेरबहादुर देउबा, उहाँले म यो पार्टीलाई मिलाएर छोड्छु भन्ने अठोट गर्ने काम जिम्मेदारी उहाँको पनि हो। त्यसै गरी 14 अधिवेशन होइन कि त्यसपछि विशेष अधिवेशनबाट निर्वाचित सभापति गगनजी, जसको भविष्य छ, सुन्दर भविष्य छ र लामो भविष्य छ, उहाँले यो पार्टीलाई मैले एकजुट गरिन मिलाउन सकिनँ भने मेरो पनि भविष्य के बाँकी रहला र भन्ने त्यो कोणबाट पार्टी मिलाउने कुराको तदारुक त उहाँले पनि लिनु पर्यो। त्यसै गरी बीचमा जस्तो डाक्टर शेखर कोइरालाले आफूलाई मध्यमार्गी भन्नुभयो र यो पुनरावलोकनको निशा आइसकेपछि मैले उहाँसँग व्यक्तिगतै पनि समूहगतै पनि के पनि भनेको थिएँ भने यो मध्यमार्ग झन् प्रबल भएर आएको छ, मिलाउने जुन मध्यमार्गको

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855614
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 7 बज्यो
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9056607554

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। मुगलिन काठमाडौँ सड़क दुईतर्फी सञ्चालनमा आएको छ। 8 घण्टा लगाएर पहिरो पञ्चायतसँगै आइतबार बिहान 6:15 बजेपछि सड़क सञ्चालनमा आएको हो। चितवनको इच्छाकामना गाउँपालिका 5 सिमलधारा स्थित सड़कमा गैराती 10:25 सुक्खा पहिरो खस्दा सड़क दुईतर्फी अवरूद्ध बनेको थियो। सड़कमाथिबाट रूखसहितको सुक्खा पहिरो खस्दा अवरूद्ध बनेको सड़क पञ्चाउन 5 वटा उपकरण प्रयोग गरिएको थियो। पहिरो पञ्चायतसँगै बिहान 6 बजेदेखि सड़क दुईतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ। पहिरो पञ्चायत र सड़क सञ्चालनमा लिइए पनि लामो समयदेखि सड़क अवरूद्ध भएको कारण राजमार्गका विभिन्न स्थानमा जाम भने कायमै रहेको जनाइएको छ। गएको 24 घण्टामा सबभन्दा धेरै वर्षा स्याङ्जामा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार स्याङ्जामा यो अवधिमा 140 मिलिमिटर वर्षा रेकर्ड भएको छ। यसलाई धेरै भारी वर्षा भएको मानिन्छ। धेरै भारी भन्नाले 24 घण्टाको अवधिमा 100 देखि 200 मिलिमिटर वर्षा हुनु हो। 200 मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई भने अति भारी वर्षा भएको मानिन्छ। सोही अवधिमा 50 देखि 100 मिलिमिटर पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ। यस्तै पछिल्लो 24 घण्टामा बर्दियाको राजापुरमा 137 मिलिमिटर वर्षा भएको छ भने दाङको नयाँ बस्ती स्टेशनमा 124.2 मिलिमिटर र प्युठान को सेउलीबाङमा 122.6 मिलिमिटर एवं दाङको गढवामा 103 मिलिमिटर वर्षा भएको छ। यो पनि धेरै भारी वर्षा हो। आज पनि देशभर मनसुनी वायुको प्रभाव छ। यसका कारण देशका केही ठाउँमा धेरै भारी वर्षा भइरहेको जनाइएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्कँदा काँग्रेसभित्रको विवाद मत्थर हुने र पार्टी एकताको बाटोमा जाने धेरैको अपेक्षा थियो। देउवाले स्वदेश फर्के लगत्तै शुरूमा आग्रह पूर्वाग्रह भन्दा माथि उठेर पार्टी लोकतन्त्र र राष्ट्रियतालाई सर्वोपरि राख्दै एकताबद्ध हुन अपील गर्नु भएको थियो। तर पछिल्ला गतिविधिले काँग्रेसभित्रको विवाद तत्काल समाधान हुनेतिर भन्दा पनि चर्कने दिशामा केन्द्रित भएको देखिन्छ। विवादको निर्णायक अब अदालतको आदेश हुने नेताहरूको भनाइ छ। बिहिबार फर्किनुभएका देउवा विमानस्थलबाट सिधै सम्पर्कले चुनदेवी पुग्नु भएको थियो। स्वागत गर्न आएका कार्यकर्तालाई चुनदेवीको बार्दलीबाट सम्बोधन गर्दै देउवाले सरकारप्रति आक्रोश पोख्नुभयो। सम्पत्ति शुद्धिकरणमा भइरहेको अनुसन्धानलाई लिएर उहाँको आक्रोश थियो। उहाँले भन्नुभएको थियो, राजा ज्ञानेन्द्रले सकेन, अरूले सक्छ यहाँ। लगत्तै उहाँले पार्टी सभापति नेमप्लेट राखिएको कार्यकक्षमा करिब 1 घण्टा बिताउनु भयो। देवाली शुक्रबार संस्थापन इतर पछिको काँग्रेस भेलालाई सम्बोधन गर्दै तत्काल एकता भन्दा पुनरावलोकन हुनुपर्ने बताउनुभयो। देउवा पछिमा अधिकांश नेताले उद्घाटन सत्रबाटै गगन थापालाई पार्टी सभापति स्वीकार्न नसकिने उद्घोष गरेका थिए। लामो इतिहास बगेको नेपाली काँग्रेसभित्र पनि चरम विवाद सिर्जना भएको गरिएको छ। विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि विधान र पद्धति मिच्ने काम भएको छ। भेला उद्घाटन कार्यक्रममा देउवाले भन्नुभएको थियो, यो विषय अहिले सम्मानित सर्वोच्च अदालतबाट पुनरावलोकनको अवस्थामा रहेकाले यसमा थप टिप्पणी गर्न चाहन्न, तर सर्वोच्चबाट हामीलाई न्याय हुनेछ भन्नेमा म विश्वस्त छु। सर्वोच्चले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई मान्यता दिने यसअघिको फैसला पुनरावलोकनका लागि 21 साउनमा निश्चय दिएपछि काँग्रेसभित्रको राजनैतिक दृश्य बदलिएको छ। सर्वोच्चले पुनरावलोकनको ढोका खोलेपछि देउवापछि गगन थापाको नेतृत्व स्वीकार गरेर अघि बढ्ने भन्दा अदालतको फैसला पर्खने रणनीतिमा पुगेको छ। 14 महाधिवेशनबाट निर्वाचित सभापति देउवा नेतृत्वकै कार्य समितिले वैधानिकता पाउनेमा देउवापछि आशावादी छ। शनिबार भेलाको बन्द सत्रमा नेता विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनैतिक प्रस्तावमा यही धारणा छ। 14 औंबाट 15 महाधिवेशनमा जाने स्वाभाविक निरन्तरता निर्वाचित सभापति र कार्य समितिलाई मात्र अधिकार रहेको उहाँको प्रस्तावमा उल्लेख छ। संविधान, प्रचलित कानून, निर्वाचन आयोगको अभ्यास, अदालतको नजिर र पार्टीको विधान अनुसार सर्वोच्च अदालतको पुनरावलोकनबाट निर्वाचन आयोगको निर्णय बदर भई हामीले न्याय पाउँछौं र 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको कार्य समितिले नै निरन्तरता पाउनेछ भन्ने कुरामा विश्वास लिएका छौं, निधिको प्रस्तावमा भनिएको छ।

0: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी रूपान्तरणको मत राख्दै आएकालाई पार्टी छोड्ने चेतावनी दिनुभएको छ। इलाममा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी रूपान्तरणको नाममा हुलदंगा भइरहेको टिप्पणी गर्दै यस्तो चेतावनी दिनुभएको हो। उहाँले पार्टीको विरोध गरेर सामाजिक सञ्जालमा जे पाए त्यही लेख्ने र पार्टी कार्यालयको क्यान्टिनमा बसेर हुलदंगाको काम बन्द गर्न चेतावनी दिनुभयो। यस्ता गतिविधि नरोकी अनुशासन कार्यवाही हुने उहाँले चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, पार्टीको विरोध गरेर सामाजिक सञ्जालमा जे पाए त्यही लेखेर हिँड्न पाइँदैन। पार्टीमा बस्ने भने अनुशासनमा बस्नुपर्छ, अर्को पार्टीमा जाने भने त्यहीको अनुशासन पालना गरे हुन्छ। पार्टीमा काम नगर्ने भने घरै बसे हुन्छ। सम्झौता पनि नमान्नेलाई विधि र विधान अनुसार कार्यवाही गरिन्छ। 28 लाख भोट आएको ठाउँमा 14 लाख मात्र भोट आउनु गम्भीर कुरा हो। पार्टी सदस्य धेरै हुने तर भोट कम आउने अवस्थालाई सुधार्नुपर्छ, साथीहरूलाई इमान्दार बनाउनु छ। अध्यक्ष ओलीले गत फागुन 21 गतिको निर्वाचनमा एमालेको भोट कम भएको विषय गम्भीर रहेको समेत बताउनुभयो। पार्टी सदस्य धेरै हुने तर भोट कम हुने अवस्थाको अन्त्य हुनुपर्नेमा उहाँको जोड़ छ। कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाइ गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महिनौदेखि राजदूत विहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पदरिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि 1 महिना अघि सकिएको छ। सामरिक, राजनैतिक तथा सहयोगीका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका, चीन, भारत जस्ता मुलुकमै नेपाली राजदूत छैनन्। अमेरिका, चीनसहित जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्की नेतृत्वको सरकारले 10 असोजमा ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यति बेला राजदूत सिफारिश भए पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनाई हुने अवस्था थिएन। केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमाले गठबन्धन सरकारले राजनैतिक कोटाबाट 14 साउन 2081 गरेको सिफारिश बमोजिम 17 देशमा राजदूत नियुक्ति गरेको थियो। त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलाएको थियो। त्यसबेला बाँकी रहेका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले फिर्ता बोलायो। सरकार बनेको 2 साता नपुग्दै 22 चैत 2082 मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। अस्ट्रियाको भयना स्थित राष्ट्रसंघीय नियोग बंगलादेश, बहराइन, इजिप्ट, म्यानमार, ओमान र ब्राजिलमा रहेका राजदूतको 4 वर्ष कार्यकाल 5 साउनमा सकिएको छ। 4 वर्ष कार्यकाल पूरा गर्नेहरू भने परराष्ट्र सेवाबाट नियुक्त करियर राजदूत हुन्। ब्राजिलका राजदूतले राजदूतको असोज मशान्तसम्म र बाँकी देशका राजदूतको पदावधि नयाँ राजदूत नियुक्तिको सिफारिश भई सम्बन्धित मुलुकबाट नियुक्तिको सहमति प्राप्त नभएसम्म राजदूतका रूपमा कामकाज गर्न स्वीकृति दिने निर्णय 6 साउनको मन्त्री परिषद बैठकले गरेको छ। पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न 72 वार्षिक साधारण सभा तथा 36 महाधिवेशनको मिति नजिकिँदै गर्दा कार्य समितिको विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्ने क्रम शुरू भएको छ। आगामी भदौ 20 र 21 गते हुने महाधिवेशनको लागि उम्मेद्वार दर्ता आगामी शुक्रबार हुने भए पनि विभिन्न पदमा उम्मेद्वार दिनेहरूको चर्चा र बहस भइरहेको छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदमा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तमान बुद्धाचार्य, उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम र संघका पूर्व महासचिव एवं यस अगाडिका 2 वटा महाधिवेशनमा अध्यक्षका प्रत्याशी अर्जुन पोखरेल गरी 4 जनाले उम्मेद्वार दिने चर्चा चलेको भए पनि पदाधिकारीहरूको प्यानलसहित आफ्नो उम्मेद्वारी घोषणा गर्ने तयारीमा आचार्य पुग्नु भएको छ। पोखरेलले पनि शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट अध्यक्ष पदको उम्मेद्वारी सार्वजनिक गर्नुभएको छ। यसै क्रममा संघको कार्य समितिको निर्वाचनको लागि हालका कार्य समितिका उपाध्यक्ष बलराम आचार्यको नेतृत्वमा प्यानल बनाएर चुनावी मैदान उत्रने सहमति भएको छ। स्रोतका अनुसार शुक्रबार साँझ आचार्य नेतृत्वको प्यानलका पदाधिकारीको नाम टुंगिएको र कार्य समितिका सदस्यहरूको नाममा अन्तिम निर्णय गर्न बाँकी रहेको बुझिएको छ। आचार्यको प्यानलमा वरिष्ठ उपाध्यक्षमा दिनेश बास्तोला, उद्योग तर्फको उपाध्यक्षमा ललित बहादुर कुँवर, वाणिज्य तर्फको उपाध्यक्षमा मनोज श्रेष्ठ रहने जनाइएको छ। आचार्यसँगै बास्तोला, कुँवर र श्रेष्ठ यस अगाडिको अधिवेशनमा एक्लै प्यानलबाट निर्वाचित हुनुभएको थियो। अध्यक्षका उम्मेद्वार आचार्य यस अगाडि 2 कार्यकाल सदस्य, 1 कार्यकाल कोषाध्यक्ष, 1 कार्यकाल महासचिव र हाल उपाध्यक्षको जिम्मेवारीमा रहनु भएको जनाइएको छ। यसैगरी आचार्यको प्यानलबाट वरिष्ठ उपाध्यक्ष चुनाव लड्ने निर्णय गर्नुभएको वास्तवलाई हालका उपाध्यक्ष हुन् भने उद्योगतर्फ उपाध्यक्ष ललित बहादुर कुँवर अघिल्लो महाधिवेशनमा सबभन्दा बढ़ी मत पाएर कार्य समितिमा निर्वाचित सदस्य हुनुहुन्छ। यसैगरी वाणिज्यतर्फको उपाध्यक्षको उम्मेद्वार मनोज श्रेष्ठ वर्तमान कोषाध्यक्ष हुनुहुन्छ। आचार्यको प्यानलको महासचिवमा सुदीप प्रधानङ्ग, उपमहासचिवमा प्रदीप राज भण्डारी र कोषाध्यक्षमा देवेन्द्रसन प्रजु रहने निश्चित भएको बताइएको छ। महासचिवको उम्मेद्वार प्रधानङ्ग हालका महासचिव हुनुहुन्छ। उपमहासचिव र कोषाध्यक्षको उम्मेद्वार बन्दै गर्नुभएका प्रदीप र देवेन्द्रसन दुवैजना वर्तमान कार्य समितिको सदस्य हुनुहुन्छ। पोखरा महानगरपालिकाको विजयपुर खोला तर्ने क्रममा दिउँसो दुईजना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ। पोखरा 14 विजय बस्तीबाट वार्ड नम्बर 26 सक्नेरीतर्फ आउने क्रममा दिउँसो करिब 1 बजेतिर उनीहरूलाई खोलाले बगाएको हो। भगवती हाइड्रो पावर नजिकै खोला तर्दा अन्दाजी 14 देखि 15 वर्षका दुई बालक बेपत्ता भएका हुन्। बेपत्ता भएका मध्ये एकजनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका सात घर भई पोखरा 14 छिन्ने डाँडा आर्मी पोलिटेकमा बस्ने 14 वर्षका निक्सन गुरूङलाई खोलाले बगाएको पुष्टि भएको छ। उहाँका बुबा चन्द्रबहादुर गुरूङ दिउँसो करिब 2:45 प्रहरीको सम्पर्कमा आएपछि निक्सनको पहिचान खुलेको जनाइएको छ। अर्का बालकको भने ठेगाना नामथर खुलेको छैन। घटनाको जानकारी प्राप्त हुनसाथ ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालित गरिएको बताइएको छ। तनहुँमा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि सहायक प्रमुख जिल्लाधिकारी दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकारी टोली गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा गठित टोलीमा रेग्मीसेत नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, उद्योग वाणी संघ तनहुँका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् भने एकीकृत सेवा कार्यालय तनहुँका अधिकृत प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ। टोलीले ग्यास वितरण सम्बन्धी व्यवस्थाको नियमित छड्की अनुगमन तथा गुनासोका आधारमा लक्षित क्षेत्रमा निरीक्षण गर्ने प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले बताउनुभयो। अनुगमनका क्रममा गम्भीर लापरवाही वा कानून उल्लंघन गरेको भेटिएमा प्रचलित कानून अनुसार ग्यास भण्डारण स्थल सील गर्ने, बढ़ी मौजात फिर्ता गर्न लगाउने, दर्ता पुस्तिका तथा अभिलेख जाँच गर्ने र जरिवाना समेत गरिने उहाँले जानकारी दिनुभयो। ग्यासको वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था समेत लागू गरेको छ। प्रशासनले एक परिवारलाई एकपटकमा एक सिलिण्डर मात्रै ग्यास वितरण गर्नुपर्ने व्यवस्था लागू गर्दै डिलरदेखि खुद्रा विक्रेतासम्म कारोबारमा कडाई गरेको हो। ग्यासको वितरणमा हुने अनियमितता, कृत्रिम अभाव तथा बढ़ी मौजात नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो। नयाँ व्यवस्था अनुसार ग्यास डिलरले अब आफै सिलिण्डर बिक्री गर्न पाउने छैनन्। डिलरले उपडिलर तथा थोक विक्रेता मार्फत ग्यास वितरण गर्नुपर्नेछ। कुन उपडिलर वा थोक विक्रेतालाई कति परिमाणमा ग्यास पठाइएको हो भन्ने विवरण, कम्पनीको नाम, ठेगाना र परिमाण सहित डिलरको परिसरमा सार्वजनिक गर्नुपर्नेछ। उक्त विवरण जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ भने त्यस्तै डिलरले उद्योगबाट प्राप्त ग्यासको दैनिक मौजात विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ। उपडिलर तथा थोक विक्रेताले आफूले प्राप्त गरेको ग्यास यसअघि पठाउँदै आएका खुद्रा पसलमा पठाउनुपर्ने र कुन खुद्रा विक्रेतालाई कति सिलिण्डर पठाइएको भन्ने विवरण ठेगानासहित आफ्नो परिसरमा सबैले देख्ने गरी सार्वजनिक गर्नुपर्ने तिवारीले बताउनुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिका दुई शाखामा सड़क दुर्घटना न्यूनीकरण तथा लागू पदार्थ दुर्व्यसन विरूद्ध सचेतनामूलक कार्यक्रम हिजो सम्पन्न भएको छ। शाखा टोल विकास संस्थाको आयोजना र अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलचत्राको समन्वयमा सो कार्यक्रम भएको हो। कार्यक्रममा अस्थायी ट्राफिक पोस्ट प्रमुख प्रहरी नायब निरीक्षक बलबहादुर गुरूङले लेन अनुशासन, तीव्र गति नियन्त्रण, सड़क प्रयोग गर्दा अप्नाउनुपर्ने सावधानी तथा सुरक्षित रूपमा सवारी चलाउने उपायबारे जानकारी गराएको जनाइएको छ। सो अवसरमा लागू पदार्थ दुर्व्यसन विरूद्ध सचेतनामूलक सन्देश प्रवाह गरिएको थियो। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढ़ाएको भेटीको थुप्रो लागेको छ। गत असार मसान्तसम्ममा मन्दिरको आमदानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका 5 बैंक खातामा 11,76,33,000 मौजात रहेको छ। समितिका व्यवस्थापक दिनेश भूषालका अनुसार कृषि विकास बैंकमा 7,16,32,000, साङ्गला बैंकमा 3,92,95,000, प्रभु बैंकमा 55,64,000, नेपाल बैंकमा 11,23,000 र माछापोसी बैंकमा 17,500 रूपियाँ मौजात रहेको छ। बन्दीपुर गाउँपालिका 6 महत्वपूर्ण धारमपानी सारङघाट सड़कको अनुगमन गरिएको छ। गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, वडा अध्यक्ष बलबहादुर गुरूङ सहित प्राविधिक टोलीले सड़कमा भएका कामको अनुगमन गरेको हो। अघिल्लो वर्षको बजेटबाट भएका कामको अनुगमनसँगै चालू आर्थिक वर्षमा सड़कका लागि 50,00,000 विनियोजन गरी ठेक्का आह्वान गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ। सड़क स्तर उन्नतिले स्थानीयको आवाजावत सहज हुने अपेक्षा गरिएको छ। स्थानीयले आगामी बजेटमा धारमपानी क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्न अर्थमन्त्री स्वर्णिम बाग्लेसँग अपेक्षा गरेका छन्। बागलुङमा एक महिनामा डेंगू संक्रमित बिरामीको संख्या 299 पुगेको छ। साउन महिनामा मात्रै डेंगू संक्रमितको संख्या अत्याधिक बढ़ेको हो। गत आर्थिक वर्षमा जिल्लाभर 250 जनामा डेंगू संक्रमण भएको पाइएको थियो। चालू आर्थिक वर्षको एक महिनामा गत वर्षभरिको भन्दा बढ़ी संक्रमित पाइएका छन्। 10 पालिका रहेको बागलुङमा एक महिनामा सबभन्दा बढ़ी बागलुङ नगरपालिकामा 210, गलकोट नगरपालिकामा 31, काठीखोला गाउँपालिकामा 15, जमिनी नगरपालिकामा 9, ढोरपाटा नगरपालिकामा 3, बडीघाटमा 2 तथा बरेङ र तमानखोला गाउँपालिकामा 1-1 जना र अन्य जिल्लाबाट आएका 17 जनामा डेंगू संक्रमण भएको जनस्वास्थ्य कार्य बागलुङका प्रमुख प्रवीण शर्माले बताउनुभयो। संक्रमण देखिएकाहरू अहिले धौलागिरी प्रादेशिक अस्पताल, जिल्ला अस्पताल बोर्दीबाङ, गलकोट नगर अस्पतालमा उपचार गराइरहेको जनाइएको छ। पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिष्ठानकी कुलपति सरस्वती लालचन्द प्रतीक्षालाई पोखरा महानगरपालिकाका प्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक धनराज आचार्यले शपथ गराएपछि उपकुलपति सदस्य सचिव प्रज्ञा परिषद तथा प्राज्ञा सभा सदस्यलाई कुलपति प्रतीक्षाले पद तथा गोपनीयताको शपथ गराउनुभयो। प्रतिष्ठानमा भाषा तथा साहित्यबाट कुलपति सरस्वती लालचन्द प्रतीक्षा, कला तथा साहित्यबाट उपकुलपति तिलक पूर्जापुन मगर तथा लोकगीत संगीतबाट सदस्य सचिव जीवन्त हाल रहनु भएको छ। त्यस्तै प्रज्ञा परिषद सदस्यमा नृत्यतर्फ सृजन गुरूङ, ललित कलातर्फ हरेराम जोजीज्यू, संगीततर्फ दिलीप गायक, रंगमंच तथा अभिनयतर्फ प्रमिला ताम्राका तुलाचन रहनु भएको छ। प्राज्ञा सभा सदस्यमा कल्पना चिलवाल, कृष्ण प्रसाद गौतम, गमबहादुर परियार, ज्योति गुरूङ, नवराज अधिकारी, प्रेमराज अधिकारी, भास्कर दो श्रेष्ठ, रविन्द्र माकाजू, रीता पहाड़ी, शिव ढुंगाना हुन्छ। पोखरा घर स्थित प्रतिष्ठान कार्यालयमा पदभार समेत ग्रहण गरिएको छ। गोर्खाको सड़क पूर्वाधार विकासमा पछिल्लो एक वर्षमा उल्लेखनीय एकै वर्षमा 6 वटा पक्की पुल थपिएका छन्। पूर्वाधार विकास कार्यालय गोर्खाले आर्थिक वर्ष 82-83 जिल्लाका विभिन्न स्थानमा 6 वटा पक्की पुल थपिएको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा 3 वटा मात्रै पक्की पुल निर्माण सम्पन्न गरेको कार्यालयले गत आर्थिक वर्षमा दोब्बर पुल निर्माण सम्पन्न गरेको जनाइएको छ। अन्तर्राष्ट्रिय समाचार। पूर्वी इण्डोनेशियामा शनिबार बिहान गएको 7.7 म्याग्निच्यूडको भूकम्पको केही घण्टापछि नै देशको उत्तर सुमान्ना प्रदेशमा 6.4 म्याग्निच्यूडको पराकम्पन गएको इण्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भौगर्भिक निकायले जनाएको छ। भूकम्पपछि त्यहाँ थुप्रै पराकम्पन गएको बताइए पनि यो एकै दिनमा गएको दोस्रो शक्तिशाली कम्पन हो। पूर्वी इण्डोनेशियामा गएको 7.7 म्याग्निच्यूडको भूकम्पले दर्जनौं मानिसको ज्यान लिएको थियो। अस्थायी सुनामी चेतावनी जारी गरिएको थियो जुन पछि हटाइएको छ। पछिल्लो शक्तिशाली पराकम्पन स्थानीय समयअनुसार दिउँसो 5:54 गएको थियो। यसको केन्द्रबिन्दु उत्तर सुमात्राको सिमालुगुनबाट करिब 11 किलोमिटर दक्षिण पूर्वमा जमीनमा नै रहेको र यसको गहिराई 163 किलोमिटर रहेको बताइएको थियो। पराकम्पनको प्रभाव उत्तर सुमात्राका धेरै क्षेत्रहरूमा महसुस भएको बताइएको छ। यसमा सुनामीको सम्भावना नभएको उल्लेख छ। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर 7 दिन भयो। तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अङ्क चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
9: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
12: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: भदौ 1 गते देखि 8 गते सम्म छिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
15: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
14: धार्मिक महोत्सवका आकर्षणहरू,
15: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
16: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
14: कथा सहितको झाँकी, गीति नाटक,
15: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
14: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
15: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
14: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
18: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
15: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
7: मोबाइल 98560055770।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
20: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
20: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
20: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563 943952 र 98066656।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
8: आज पनि खाना काँचे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
12: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
13: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।

0: प्रकाश न्यौपाने सम्पर्क 65 570 225 मोबाइल 98 560 33 878 98 4 61 56 58।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560 23128 र 98462014726।
4: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
5: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
6: सम्पर्क 0564142121, मोबाइल 98560 35921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: हजुर दान गरौ।
8: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
9: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ तनहुँ।

0: तपाईँको आजको राशिफल
1: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
2: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
2: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
4: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल सम्म महिनाको 31 गते आइतबार, ईस्वीसम्म 2026 अगस्त 16 तारिक सकेसम्म 1947 नेपाल सकेसम्म 1948 नेपाल सम्मत 1146 सूर्यदेव बिहान 5:35 भयो भने सूर्यास्त साँझ 6:43 हुनेछ। आज श्रावण शुक्ल पक्षको चतुर्थी तिथि कार्यक्रम सुरुवात गरौं। आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँग विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25 5:50 शुक्ला गण्डकी समाचार, 6:00 36 काया कीर्तन, 36 7:00 नेपाली बहस, 7:20 शुक्ला गण्डकी समाचार, 7:20 7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45 8:00 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:15 9:00 मध्य नेपाल, 9:15 नेपाल खबर, 9:15 10:00 गाम्बेसीको भाका, 10:10 शुक्ला गण्डकी समाचार, 10:15 12:00 हेलो शुक्ला गण्डकी, 12:12:15 नेपाल खबर, 12:15 1:00 नवगीत संगीतहरू, 1:00 2:00 लोकगीत संगीत, 2:00 3:00 मिनेगी संगीतहरू, 3:00 3:15 नेपाल खबर, 3:15 4:00 फिल्म गीत संगीतहरू, 4:15 5:00 आधुनिक गीत संगीतहरू, 5:15 5:15 शुक्ला गण्डकी समाचार, 5:15 6:00 लोक चौतारी, 6:30 नेपाल दर्पण, 6:30 7:00 विभिन्न नेपाली भाषा गीत संगीतहरू, 7:30 7:30 शुक्ला गण्डकी समाचार, 7:30 8:00 विनयगी संगीतहरू, 8:00 11:30 नेपाली सैनिक, 8:10 9:00 विभिन्न आधुनिक संगीतहरू, 9:00 10:00 विभिन्न गीत संगीतहरू, 10:10 15 शुक्ला गण्डकी समाचार, 10:00 शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसार हुने गर्दछ। यदि आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी हो, जानकारी पश्चात पनि आपालो रहेको छ तपाईँको राशि फलको राशिफल सुरुवात गरौं। मेष राशिबाट मेष राशिमा आशय चुचे चोलाली लुले लु, वैधानिक प्रावधानले पनि लक्ष्यमा पुर्याउन अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धीहरू बढ्नाले अधिकार सुरक्षित गर्न जुट्नुपर्ने देखिन्छ। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियारका साथ काममा लाग्नुहोला र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। सावधानी अपनाउँदै जोगिँदै लाभ लिन सकिनेछ। वृषराशिमा आक्षेप उल्झन समाप्त हुनाले रोकिएका कामहरू थालनी गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। पेसा व्यवसायमा लगानी बढ़ाउन सकिनेछ भने शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा प्रगति हुनका साथै गुरूजनहरूको मार्गदर्शन प्राप्त हुनेछ। समय लागि पनि निर्णायक कामहरू गर्ने समय छ। मिथुन राशिमा आक्षेप काकीको गंग छकिएको हो। विश्वमा बोल्ने बानीले गोपनीयताको भंग हुन सक्छ। अवसरलाई छाउन नसक्दा व्यवहारमा पछि परिनेछ। विशेष योजना सार्वजन नगर्नुहोला। अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनको साथ र सहयोगले प्राप्त हुनेछ भने पछि लाभ हुने कामहरू गर्न सकिनेछ। कर्कट राशि कर्कट राशिमा डाडी डुडेडो जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नेछन् भने बढ़ी मेहनत गर्नुपर्ने समय रहेको छ। दाजुभाइमा असमझदारी बढ़ने देखिन्छ। प्रतिस्पर्धीहरूले अवरोध पुर्याउन सक्छन्। नयाँ काम थाल्न पर्दा समयको साइतको समय पर्खनुपर्ने समय रहेको छ। आफ्नो लाभांशमाथि अरू दावी गर्न सक्छन्। सिंहराशि काम बन्नाले मनज्ञा आमदानी बिताउने अवसर जुट्नेछ भने बुद्धिको उपयोगले आमदामी नाम कमाउन सकिनेछ र कला गला र अभिव्यक्तिको धेरै मन जित्ने समय छ भने सहयोगीहरू साथ दिनेछन्। रोकेका कामहरू सम्पादन हुनेछ। साना प्रयत्नले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। कन्या राशि कन्या राशिमा आक्षेप टोपा पिपु सहर ठपेको प्रतिशील काम गर्दै कामहरू सम्पादन गरेर नामदाम र इनाम कमाउने बेला छ। साथीभाइहरूसँग रमाइलो भेटघाट हुने र आनन्द भोजनको प्राप्त हुने समय रहेको छ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने तारिफिक काम गर्दै प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउने र पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोड़िएका आफन्तसँग भेटघाट पनि हुनेछ। अवसरको खोजीमा केही दौड़धूप गर्नुपर्ने देखिन्छ। घर खर्च बढ़नुका साथै अर्थभावले सताउने समय रहेको हुँदा होसियारका साथ कामहरूमा जुट्नु पर्ने समय रहेको छ। नामदामका लागि आज खर्चिएको व्यर्थ हुने समय रहेको छ। आफ्नैबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ र नोक्सानी पनि बेहोर्नु पर्ने समय छ। वृश्चिक राशि बेसी राशिमा आक्षे तो नानी नु नेनो याइयो। काम भने पनि प्रतिफल हात पार्न समय लाग्ने र अरूको मुख ताक्ने बानीले पछि परिनेछ। लगानीतर्फ लागत बढ्ने समय रहेको छ। मेहनत र लगानीले फाइदा दिलाउनेछ। व्यापार र साझेदारी सट्टापट्टामा लाभ मिल्नेछ। संचित धनको खर्च गर्नु परे पनि प्रतिस्पर्धाले उत्साह जगाउनेछ। धनुराशि धनराशिमा छ एयो भविभु दफा डबे। मेहनत गर्दा कामहरू प्रारम्भ हुनेछ भने अवसर आए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्ताउनेछ। प्रशस्त दाम भने हात लागि हुने समय रहेको छ। सहयोगहरूबाट गोपनीयता बाहिरिन सक्छ। मेहनतले व्यवसायमा चुनौती पछ्याउन सकिनेछ। लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजनाहरू बनेर स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुपर्ने समय रहेको छ। मकर राशि मागसे भोज जी जु जे जो खाखी खुखेको नयाँ जिम्मेवारी प्राप्त हुने र धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। विश्वास विशेष अवसरले मन प्रफुल्लित भइनेछ। टाढाका साथीभाइहरू नजिकिनेछ। भाग्यले विशेष अवसरहरू थमाउने र समस्या र चुनौतीहरू समाप्त हुनेछन् भने योजना पूर्ण नभए पनि आर्थिक लाभ हुने समय रहेको छ। कुम्भ राशिमा गुगे गोसा शिशु शेषोध अस्वस्थताले काममा जुट्न नसकिएला शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा पनि धनहरू खर्च हुने र गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्ने समय छ। आफ्नो कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् भने स्वास्थ्यको लागि व्यायाम तथा आहारमा ध्यान पुर्याउनु होला। अन्तिममा मीन राशि केही चुनौतीहरू अंगाल्दै अघि बढ्न सकिनेछ। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ भन्ने अनावश्यक किनमेलमा फजुल खर्च बनेर लेनदेनमा पनि केही नोक्सानी हुने देखिन्छ। सजग रहनुपर्ने समय छ र विशेष कामहरूमा जग बसाउने मौका पनि प्राप्त हुनेछ भने परिस्थितिको चक्रमा अल्गनिनु पर्दा कामहरूमा बढ्न अलि समय लाग्नेछ। राशिफलमा जस्तो भने तापनि भाग्य भन्दा गर्न विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल पछि पालो रहेको छ। जन्मदिनको शुभकामना।

आज मिति 2083 साल साउन महिनाको 31 गते आइतबार। आज तपाईँ जस्तो जन्मदिन परेको छ, आज तपाईँ जस्तो जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मनाउने शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मनाउने शुभकामना व्यक्त गर्दछ। हाम्रोबाट र मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनाउने शुभकामना व्यक्त गर्दछौ।

यतापनामले सुमित दाजुभाइ साथीसँग आफ्नो बन्ध कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउन सक्नुहुनेछ। 034,03,4,0 98,0////98,33,11 34 33,11││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34││ 34
हामीलाई टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछ बिहान ठिक 7 बजे अथवा विभिन्न तपाईँलाई पाएक परेको समयमा तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउन सक्नुहुनेछ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान कुनै यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरू भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.10 मेगाहर्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 8 बज्यो।
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो?
4: दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
4: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: मेरिया मैनी, कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
1: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
1: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625239।
1: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटानिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटानिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: यसो आमा चाहिँ कहाँबाट छलेको
1: कटिहाल्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिभी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
2: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9856033484 र 9856067988
7: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840694530
8: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुलभ मूल्यमा पाउनुहुनेछ
9: ओल्डपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सैमसंग तथा हिस्टार कंपनी का मोबाइल वाशिंग मेसिन फ्रिज टीवी लगायत का सामान 0% ब्याज दर में किस्ताबंदी में उपलब्ध कराइन
8: सन्देश ट्रेडर्स सुप्रा गंडकी तिलगौड़ा मुक्तिनाथ विकास बैंक संगे प्रोप्राइटर सुरेन्द्र पौडेल संपर्क 0665706676 मोबाइल 9856062676
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बिपी चोक
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
13: तर महँगो होला नि
12: छैन बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
14: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा
14: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
15: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
16: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
17: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
18: होइन कति पुन मोबाइल भन्दै कराएको
17: दुनिगुणामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
18: कहाँ छ पुन मोबाइल
17: यो दुलेगुणामा तरकारी पसलको आडैमा छ
18: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
17: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
18: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 000
19: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
20: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
19: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
20: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
19: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
13: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
21: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
22: चिकन ससेज, बफ ससेज
23: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
24: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560288।
25: यो पोखरेल नाचेको म चिनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
26: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
27: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
28: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
29: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
30: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
31: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
30: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
32: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
33: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
34: ओमकार।
33: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
34: ओमकार।
33: अनि घरमा पूजा सामग्री पनि छैन भने
34: ओमकार।
33: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
34: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
33: विस्तृत जानकारीको लागि फोन नम्बर 98560580034।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। दलभित्र र सरकार चलाउँदा त्यसलाई पनि केही हदसम्म यसले खुकुलो बनाउँछ, किनकि इन्गेजमेन्ट भएपछि केही न केही इकोनोमिक एक्टिभिटिज होला होइन, सम्बन्धलाई चाहिँ नयाँ हिसाबले हेर्ने अवसर पनि पाउँछ दिन्छ नि त त्यसले।
11: हजुर
12: मलाई लाग्छ पोजिटिभ नै हो।
11: चन्द्रदेव भट्टज्यू, तपाईँ कूटनीतिक मामिलाका जानकार र भू राजनीतिका विश्लेषक हुनुहुन्छ। आज हामी तपाईँसँग सरकारको कूटनीतिक सम्बन्ध परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। अब नेपाललाई संवेदनशील भू राजनीतिक भएको अवस्था भएको देश भनिन्छ होइन, यो नेपाल जस्तो संवेदनशील भू राजनीतिक अवस्थाको देशमा प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग प्रत्यक्ष भेट्नु चाहिँ कतिको आवश्यक हुन्छ?
12: होइन अब यो अहिले मात्रै होइन, हाम्रो देशको प्रधानमन्त्रीहरूले हिजोको दिनमा पनि भारत, चीन र अरू देशको राजदूतहरूसँग पनि भेट्दै आएको हुन्। यो पहिलोचोटि उहाँले भेटिराख्नु भएको छैन होइन, दुईटा देशको राजदूतहरूलाई कन्फिडेन्समा
11: आवश्यक,
12: दुईटा देशलाई चाहिँ कन्फिडेन्समा लिनु हाम्रो लागि अति नै जरुरी हो, किनकि भारत र सँग हाम्रो विभिन्न किसिमको सम्बन्ध छ, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक होइन। पछिल्लो दिनमा त्यही लेभलको सम्बन्ध चीनसँग पनि बढ्दै गएको छ। हिजो चीनसँगको जुन ट्रान्ज्याक्सनल रिलेसन थियो, त्यो ट्रान्ज्याक्सनल सम्बन्धबाट अहिले हामी पिपुल टु पिपुल लेभलको रिलेसनमा पनि जाँदैछौ। अर्को धेरै किसिमको विकासको एक्टिभिटिजहरू, इन्फ्रास्ट्रक्चरको एक्टिभिटिजहरू पनि चीनसँग अगाडि बढ्दैछ। अब यस्तो अवस्थामा जुन दुईटा देशसँग हाम्रो
0: एकदमै आर्थिक सम्बन्ध पनि बढ्दै आएको छ। त्यो दुईटा देशको राजदूतहरूलाई भेट्नु चाहिँ स्वाभाविक हो। मलाई लाग्छ हिजै पहिले नै भेट्नु पर्थ्यो, शुरूकै दिनमा सत्रजना राजदूतलाई सामूहिक भेटघाट गरिसकेपछि, किनकि हाम्रो चाहिँ छिमेकको कूटनीति चाहिँ प्राथमिकतामा पर्नुपर्ने हो। अहिले पहिले नै केही दुई तीन महिना अगाडि नै भेट्नु पर्ने हो, ढिलो भयो, यो ढिलै भए पनि भेटघाट गर्नुभयो। मलाई लाग्छ त्यो एउटा महत्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ। मलाई लाग्छ अरू पश्चिमा देशको राजदूतहरूलाई पनि भेट्नुपर्ने हुन्छ, किनकि हाम्रो लागि चाहिँ इन्टरनेशनल कम्युनिटी पनि त्यतिकै महत्वपूर्ण हो। हामीलाई विकासको लागि, इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ, त्यसको लागि राजदूतहरूसँग देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ। अब तपाईँले भू राजनीतिको कुरा गर्नुभयो, भू राजनीति हिजोको दिनमा पनि थियो, अहिलेको दिनमा पनि छ, भोलि पनि
1: रहेको
0: फरक छ, त्यो एकदमै फरक छ। त्यही र त्यो भू राजनीतिलाई व्यवस्थापन गर्नको लागि पनि हाम्रो सम्बन्ध चाहिँ भइरहनुपर्छ। र राजदूतहरूलाई भेट्दैमा भू राजनीतिमा कुनै खतरा आउने र भू राजनीति झन भू राजनीतिक संकटमा पर्ने होइन। अब हिजो र आजको भू राजनीतिमा धेरै फरक भयो, किनकि हिजो हाम्रो दुईटा छिमेकी राष्ट्रहरू आर्थिक रूपमा पनि बलियो थिएन, राजनीतिक रूपमा पनि बलियो थिएन। अहिले दुईटै देशहरू विश्व रंगमञ्चमा एकदमै सशक्त रूपमा आफूलाई प्रस्तुत गरिरहेछन् र हिजोको रैथानी शक्तिहरूलाई उहाँहरूले चुनौती दिइराख्छन्। त्यो चुनौती दिने अवस्थामा यो क्षेत्रमा चाहिँ रैथानी शक्तिहरू भनौँ न पश्चिमेली राष्ट्रहरू मेनली अमेरिका या अरू देशहरूको चाहिँ चलपल निकै बढेको छ, होइन? चीन र अमेरिका बीचको विभिन्न लेभलको हामीमा कन्फ्लिक्ट देखिरहेर होइन टेन्सन हामी देख्न सक्छौं। त्यो टेन्सनको बाछिटा हामी कहाँ पनि पर्न सक्छ, होइन? त्यसले गर्दा त्यो कुराहरू चाहिँ हामीले एकदमै ध्यान दिएर चाहिँ हेर्नुपर्ने हुन्छ क्या। त्यही भएर यो त चेन्ज नै भइरहेको छ। जसरी एउटै भनौँ न, पृथ्वीनारायण शाहले जति बेला नेपालको फरेन पोलिसीको परिकल्पना गरेका थिए, त्यो बेला एक किसिमको आवश्यकता थियो। राणा शासनमा आएर अर्को किसिमको भयो होला। हिजो पञ्चायती व्यवस्थामा फरक किसिमको थियो, त्यो शीतयुद्धको कालीन, होइन? त्यसपछि 90सको दशकमा उदारवादी लोकतन्त्र र उदारवादी अर्थतन्त्रको कुरा आयो, या सोभियत संघको विघटन भइसकेपछि फरक किसिमको भू राजनैतिक चुनौतीहरू आए। अब अहिले चाहिँ नयाँ प्रविधि आछ, होइन? नयाँ किसिमको शक्ति राष्ट्रहरू उदाइरहेछन्, त्यो फरक किसिमको भू राजनीतिक परिप्रेक्ष्य हामी देख्न सक्छौ। तर यो भू राजनीतिको परिप्रेक्ष्यलाई भू राजनीतिलाई जहिले पनि हामीले चाहिँ थ्रेटको पर्सेप्सनबाट मात्रै हेर्छौं, यसलाई चाहिँ अपर्च्युनिटीको रूपमा चाहिँ कसरी उपयोग गर्न सकिन्छ, उपभोग गर्न सकिन्छ भनौँ न, त्यसले ल्याउने अवसरहरूको लागि पनि हामीले इन्गेजमेन्ट चाहिँ बढाउनु पर्ने हुन्छ। तर त्यो इन्गेजमेन्ट मात्रै बढाएर पनि हुँदैन, त्यही अनुसारको हाम्रो मेन पावर पनि बढाउनु पर्ने होला, स्किल्स पनि डेभलप गर्नुपर्ने होला, होइन? त्यही अनुसारको विश्व राजनीतिलाई हामीले बुझ्न सक्नुपर्ने जरुरी हुन्छ।
1: अब हामी के गर्नुपर्छ भनेर एकछिनपछि सरकारले के गर्नुपर्छ भनेर आउँला, होइन? जस्तो त्यही भेटमा पनि पछिल्लो भारत र चीनका राजदूतसँग एकै दिन छुट्टा छुट्टी भएको भेटमा प्रधानमन्त्रीले भारतसँग ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र चीनसँगको सम्बन्ध सुदृढ गर्ने कुरा गर्नुभएको छ। व्यवहारमा अहिले दुई देश बीच चाहिँ हाम्रो देशको भारतसँगको सम्बन्ध र नेपाल र चीनसँगको सम्बन्ध चाहिँ कस्तो छ र सन्तुलन कायम गर्न के गर्नुपर्छ?
0: अब दुईटा देशसँग हामी सन्तुलन गर्नै सक्दैनौँ, होइन? किनकि दुईटै एकदमै शक्तिशाली राष्ट्र छन् आर्थिक रूपमा, विभिन्न हिसाबले राजनीतिक रूपमा। हामीले दुईटै देशबाट बढीभन्दा बढी फाइदा कसरी लिन सक्छौँ, हाम्रो कूटनीति चाहिँ त्यतातिर गाइडेड हुनुपर्ने हुन्छ, होइन? भारतसँगको सम्बन्ध एक किसिमले पछिल्लो केही दिन केही वर्षदेखि अलि तिक्तता देख्न सक्छौँ हामी पोलिटिकल लेभलमा, विशेष गरेर
1: अघिल्लो सरकारको पालादेखि,
0: पहिलेदेखि लामो भनौँ न, लगभग यो हाम्रो संविधान आइसकेपछि भनौँ न, अहिलेको संविधान लागू भइसकेपछि नै उतार चढाव नै छ, त्यो त्यति नर्मलाइज भएको चाहिँ देखिँदैन पोलिटिकल लेभलमा, है? आम नागरिकको स्तरमा चाहिँ त्यति मैले समस्या देखिरहेको छैन। तैपनि पछिल्लो दिनमा भारत र नेपालको बीचमा विभिन्न स्तरमा इन्गेजमेन्ट चाहिँ हामी बढेको देख्न सक्छौँ। आर्थिक गतिविधिहरू, भारतले पनि विभिन्न किसिमको प्रोजेक्टहरू जुन लामो समयदेखि यहाँ पेन्डिङ थियो उनीहरूलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भन्ने किसिमले काम गरेको देखिन्छ। तर कता कता चाहिँ अविश्वास नै छ, किनकि हामी पनि हाम्रो सरकारको नेतृत्व गर्ने व्यक्तिहरूले पनि बेला बेलामा विभिन्न किसिमको स्टेटमेन्टहरू दिन्छन् जसले चाहिँ कन्फिडेन्स चाहिँ त्यति बढाउँदैन, अविश्वास चाहिँ त्यसले झन् बढाउँछ क्या। त्यो किसिमको स्टेटमेन्टले गर्दाखेरि पनि होला, एउटा चाहिँ हाइएस्ट पोलिटिकल लेभलमा लामो समयदेखि भेटघाटै भएको छैन भनौँ न, भारत र नेपालको प्रधानमन्त्रीको बीचमा भएकै छैन। मलाई लाग्छ तीन चार वर्ष पहिले होला भएको एउटा भेटघाट, होइन? त्यो पछि त त्यति बेला पनि त्यति छलफल गरिएन होइन, हिजोको भेटघाटहरू फेरि सबै चाहिँ यहाँ चाहिँ सत्ता कसरी टिकाउने भन्ने पनि हिसाबले पनि भावन्थ्यो होइन, तर समस्या समाधान कसरी गर्ने र दुई देशको बीचको सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले पछिल्लो दिनमा लामो समय भइसक्यो त्यो भेटघाट भएको छैन। त्यही भएर कता कता दुईटै साइडमा चाहिँ एक किसिमको चिसोपना छ, त्यसलाई चाहिँ हटाउनु चाहिँ जरुरी हुन्छ होइन। त्यो चिसोपना एउटा हाम्रो आन्तरिक कारणले गर्दाखेरि पनि होला, दोस्रो किसिमले दोस्रोमा दोस्रो पक्ष भनेको तपाईँले अगाडि जुन भन्नुभयो नि भूराजनीति, त्यो भूराजनीतिले पनि नयाँ नयाँ एक्टरहरू आछन्, त्यो एक्टरहरूले पनि काम गरेर हुन्छन्, त्यसले गर्दाखेरि भारतसँगको सम्बन्ध चाहिँ उतार चढाव देख्न सक्छौं र भोलिको दिन पनि यो उतार चढाव रहि नै रहन्छ कि जस्तो लाग्छ मलाई लामो समयसम्म। त्यसको लागि चाहिँ दुईटै देशमा चाहिँ सबल नेतृत्व र त्यसले चाहिँ लङ टर्मसम्म हेर्न सक्ने नेतृत्वको चाहिँ आवश्यकता छ। अब चीनसँगको सम्बन्ध चाहिँ पनि धेरै राजनीतिकरण गर्यौं हामीले हिजोको दिनमा पनि होइन, आज पनि त्यो राजनीतिकरण चाहिँ गर्नु हुँदैन। चीनले पनि विशुद्ध रूपमा नेपाललाई पनि आर्थिक रूपमा सहयोग गर्न खोजिरहेछ होइन, मलाई लाग्छ बेल्ट एन्ड रोड इनिसिएटिभको परिप्रेक्ष्यमा चाहिँ हामीले कसरी त्यसबाट बढीभन्दा बढी फाइदा लिन सक्छौं त्यतातिर हाम्रो चाहिँ सोच हुनुपर्ने हो। र नेपालको राजनीतिक दलहरू विशेष गरेर चीन भारत र अमेरिकाको परिप्रेक्ष्यमा चाहिँ विचारधाराले हिजोका दलहरू विचारधाराले निर्देशित थिए, आइडियोलोजी उहाँहरूको जस्तो थियो, त्यही किसिमको राजनीतिक पोलिटिकल ओपिनियनहरू उहाँहरूले दिन्थे र त्यही किसिमको इन्गेजमेन्ट पनि गरेर आउँथे। मलाई लाग्छ त्योभन्दा अलि हामीले फरक हिसाबले अगाडि बढ्नुपर्ने हुन्छ र अब अहिलेको नयाँ सरकार जुन छ त्यो त्यति धेरै विचारधारामा उभिएको छैन र त्यसलाई चाहिँ त्यो अवसर पनि छ। हिजो उहाँहरूले नै भन्नुभएको छ नि, अहिलेको पार्टी सभापतिले नै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले, हामी कहाँ चाहिँ आइडियोलोजिकल ब्यागेज छैन, त्यही भएर हामीलाई चाहिँ भारत चीनसँग सम्बन्ध अगाडि बढाउन कुनै समस्या नहोला भन्ने किसिमको मेसेज पनि दिइराख्नु भएको छ होइन। त्यही भएर चीनसँग पनि हामीले त्यो सम्बन्धलाई चाहिँ राजनीतिकरण चाहिँ गर्न चाहिँ हुँदैन। चीन अलि त्यहाँ पनि अविश्वास छ, अविश्वास के छ भने चीनको बुझाइ पनि अहिलेको सरकार चाहिँ हाम्रो फर्ममा भन्दा पनि बाहिरबाट होइन भन्ने किसिमको उनीहरूको होइन मेसेज, उनीहरूको बुझाइ अलिकति त्यति पोजिटिभ त्यति विश्वासमै त्यो विश्वासको खडेरी त्यहाँ पनि देख्न सक्छौ, तर चीनसँग पनि तर चीन चाहिँ यति यस्तो अवस्थामा यति शक्तिशाली भइसकेको छ कि उसले नेपालमा जुन सरकार आए पनि जतातिर ढल्केको आए पनि उसले डिल गर्न सक्छ, उसलाई कसैले अहिले रोक्न सक्दैन, उसले आफ्नो हिसाबले काम गर्न सक्छ। अब त्यसरी उदाएका शक्ति राष्ट्रहरूसँग हामीले चाहिँ प्राग्मेटिक फरेन पोलिसी चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ र त्यसको लागि चाहिँ नेतृत्वमा चाहिँ एकदमै कुशल नेतृत्व हुनु चाहिँ जरुरी छ। मलाई
1: के गर्नुपर्छ म एकछिनपछि आउँला, अहिले तपाईँले जुन एउटा यो सम्बन्धमा राजनीतिकरण भन्ने तपाईँले शब्द प्रयोग गर्नुभयो नि, त्यो राजनीतिकरण चाहिँ चीनसँग भन्दा भारतसँग बढी छ,
0: त्यो
1: पहिलेदेखि नै थियो अहिले पनि
0: त्यो दुईटैको देशमा पछिल्लो दिनमा चाहिँ दुईटै देशसँग देख्न सकिन्छ। भारत हिजोको लामो समयसम्म भारतसँगको सम्बन्ध चाहिँ तपाईँले विशेष गरेर राजनीतिसँगै पनि जोडिएको थियो, सत्ता समीकरणमा धेरै त्यो सम्बन्ध अड्केको देखिन्थ्यो, देखिन्थ्यो होइन त्यो हिजोको दिनमा, तर भारत पछिल्लो दिनमा त्योबाट त्यो उसबाट चाहिँ अलिकति बाहिर निस्किसकेको जस्तो कि लाग्छ सन् 2018-19 पछि। तर हामी चाहिँ अझ पनि त्यो सम्बन्धलाई त्यही एंगलबाट व्याख्या गर्न खोज्छौं कि, त्यो हाम्रो समस्या एउटा। अनि चीनसँगको सम्बन्ध चाहिँ हिजो त्यो राजनीतिकरण थिएन, चीनसँग हिजो विशुद्ध चीनले पनि राजनीतिकरणले त्यो फ्रेमवर्कबाट त्यो एंगलबाट हेर्दैन थियो होइन, विशुद्ध आर्थिक इन्गेजमेन्ट या पिपुल टू पिपुल रिलेसनको हिसाबले हेर्थ्यो। तर पछिल्लो दिनमा चीन जसरी आफूलाई शक्तिशाली रूपमा अगाडि बढाउँदै आएको छ, त्यही अनुसारले उसले नेपालसँग मात्र होइन अरू देशहरूसँग पनि अर्थतन्त्र सँगसँगै अरू पक्षहरूलाई पनि राजनीतिक पक्षहरूलाई पनि हेर्छ, किनकि त्यो प्रत्येक शक्तिशाली राष्ट्रहरूले गर्ने त्यही हो, किनकि आफ्नो किसिमको लबी क्रिएट गर्ने छिमेकमा या छिमेक टाढा छिमेकभन्दा टाढा पनि गर्ने चाहिँ परम्परा हामी लामो समयसम्म देख्न सक्छौँ।
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 दस बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
3: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: घरबाट निस्किन अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिण्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: एनबीएल अटो लोन,
7: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलित नेपालमा आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्टसँग कुरा गरिरहेका छौं। चन्द्रदेव भट्टज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ।
3: धन्यवाद।
2: तपाईँ कूटनीतिक मामिलाका जानकार, भू राजनीतिक विश्लेषक हुनुहुन्छ। आज हामी तपाईँसँग नयाँ सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। शुरूमा हामीले प्रधानमन्त्रीले शुरूको दिन सरकार नयाँ सरकार गठन भएपछि सामूहिक भेट गरेको र त्यसपछि झण्डै चार महिनापछि भारत र चीनका राजदूतसँग एक्लै एक्लै भेट गर्नुको अर्थ र दुवै देश र अरू देशहरूसँगको सम्बन्धमा केन्द्रित रहेर कुरा गरौं। तपाईँले मोटामोटी अब चाहिँ सरकारले बिस्तारै सम्बन्ध सुधारको प्रयास गरिरहेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ, यो प्रधानमन्त्रीको पछिल्लो भेटघाट पनि त्यसकै एउटा संकेत हो भनेर भन्नुभयो। अब चाहिँ यो नयाँ सरकारले अब चाहिँ कसरी अगाडि बढ्नुपर्छ भनेर क्रमैसँग कुरा गरौं। जस्तो मूल आधार चाहिँ यो नयाँ सरकारको परराष्ट्र नीतिको मूल आधार के हुनुपर्छ, भारत र चीनबीच सन्तुलन, राष्ट्रिय हित, विकास कूटनीति वा भू राजनीतिक यथार्थ?
3: अब यो चाहिँ महत्वपूर्ण प्रश्न हो, किनकि हाम्रो चाहिँ विदेश नीतिलाई या परराष्ट्र नीति संविधानमा एकदमै राम्रोसँग व्याख्या गरिएको छ, होइन? त्यो संवैधानिक संविधानमा जुन हिसाबले विदेश नीति व्याख्या गरिएको छ, मलाई लाग्छ त्यही अनुसारले हामीले अगाडि बढ्नुपर्ने होला। हामी यसमा चाहिँ मेजर डिपार्चर गर्न सक्दैनौँ, किनकि त्यस्तो धेरै परिस्थितिमा त्यस्तो चेन्ज परिवर्तन पनि भएको छैन, जसले गर्दाखेरि हिजोको जुन इस्टाब्लिस्ड फरेन पोलिसीको प्रिन्सिपलहरू थिए त्योभन्दा बाहिर जानुपर्ने आवश्यकता चाहिँ मलाई लाग्दैन। तर महत्वपूर्ण पक्ष के हो भने, पछिल्लो दिनमा बाहिर विश्व चेन्ज भएको छ, भू राजनीतिक रूपमा या विभिन्न हिसाबले चेन्ज भएको छ। त्यो चेन्जलाई हामीले कसरी आकलन गर्ने र त्यसलाई चाहिँ कसरी हाम्रो फरेन पोलिसीले सम्बोधन गर्न सक्छ भन्ने चाहिँ महत्वपूर्ण पक्ष हो, होइन? भारतसँगको होस् या चीनसँगको होस् या अरू पश्चिमा जगतको होस् या अरू कुनै या पश्चिम एसिया होस्, हाम्रो लागि त महत्वपूर्ण भनेको पश्चिम एसिया जहाँ धेरै मान्छेहरू काम गर्छन्, होइन? त्यही भएर त्यो पक्ष पनि महत्वपूर्ण हो, होइन? त्यही भएर राष्ट्रिय स्वार्थ त, किनकि फरेन पोलिसीको महत्वपूर्ण उद्देश्य नै राष्ट्रिय स्वार्थलाई कसरी परिपूर्ति गर्ने भन्ने हो। त्यो राष्ट्रिय स्वार्थ परिपूर्ति गर्नको लागि हामीले कसरी तयार गर्ने त आफूलाई भन्ने महत्वपूर्ण पक्ष छ। अब हामी कहाँ चाहिँ आज धेरै कति चार पाँच महिना भइसक्यो, भारतमा पनि राजदूत छैन, चीनमा पनि राजदूत छैन, होइन? अमेरिकामा छैन, राजदूतको धेरै ठाउँमा हाम्रो राजदूत नियुक्त हुन सकिराखेका छैन, होइन? मलाई लाग्छ त्यो त्यो पहिलो काम हुनुपर्छ, किनकि ठूल्ठूलो यो हाम्रो छिमेकमा र अरूहरू देशमा चाहिँ कूटनीतिक भ्याक्युम चाहिँ राख्नु हुँदैन, त्यसलाई चाहिँ फुलफिल गर्ने। त्यो फुलफिल भइसकेपछि मलाई लाग्छ त्यो कूटनीतिक सम्बन्धलाई चाहिँ वार्तालाई चाहिँ अगाडि बढाउन सकिन्छ, एउटा। दोस्रो चाहिँ हाम्रो सबैभन्दा ठूलो अहिलेको विदेश नीतिले गर्नुपर्ने काम चाहिँ नेपालमा चाहिँ रोजगार भनौँ न, हामी चाहिँ आर्थिक रूपमा चाहिँ कमजोर छौं र बाहिरबाट इन्भेस्टमेन्ट चाहिँ कसरी ल्याउने, नेपालभित्रै रोजगारी कसरी सिर्जना गर्ने, बढीभन्दा बढी नेपाली चाहिँ नेपालीलाई चाहिँ नेपालमै कसरी रोक्ने र रोजगार दिने भन्ने एउटा हो। त्यसको लागि अब अहिले पछिल्लो सरकारले हिजोको दिनमा इकोनोमिक डिप्लोमेसीको कुरा गर्थे, पछिल्लो सरकारले चाहिँ डेभलपमेन्ट डिप्लोमेसीलाई प्राथमिकताको रूपमा अगाडि सारेको छ। अब त्यो डेभलपमेन्ट डिप्लोमेसीलाई कसरी सार्थक रूपमा चाहिँ हामी त्यसलाई चाहिँ लागू गर्न सक्छौ त, त्यो डिप्लोमेसी भनेर मात्रै हुँदैन, लेखेर मात्रै हुँदैन, त्यसलाई चाहिँ व्यवहारमा उतार्नु पर्ने हुन्छ। हामी आर्थिक कूटनीतिको विषयमा कुरा गरेको लगभग 30-40 वर्षै भइसक्यो, होइन? तर जुन लेभलमा हामीले काम गर्नुपर्ने हो त्यो काम गर्न सकिरहेका छैनौँ, किनकि हाम्रो पोटेन्सियल छ, होइन? तर त्यसलाई चाहिँ हामीले हार्नेस गर्न सकिरहेका छैनौँ, हाम्रो जलस्रोतदेखि लिएर व्यापक कुरा होला, होइन? इन्भेस्टमेन्टको त्यो गर्नुपर्ने होला दोस्रो पक्ष चाहिँ। तेस्रो पक्ष चाहिँ दुईटा छिमेकीले सँग चाहिँ मैले अगाडि पनि भने त्यो जुन विश्वासको संकट छ त्यो विश्वासको संकटलाई चिर्ने र दुइटैलाई चाहिँ नेपालको डेभलपमेन्टमा चाहिँ हामी चाहिँ सहयोगको लागि चाहिँ उहाँहरूले गरिराख्नु भएको छ त सहयोग गर्ने भनेर र त्यसको लागि इन्टरनली तयार हुनुपर्ने होला. हाम्रो सबैभन्दा ठूलो समस्या चाहिँ फरेन पोलिसी नभएर होइन, हामी कहाँ फरेन पोलिसीको फ्रेमवर्क धेरै पुरानो छ, धेरै देशहरूसँग फरेन पोलिसीको त्यति बेला सिद्धान्त नै थिएन जति बेला हामी कहाँ चाहिँ फरेन पोलिसीको सिद्धान्तहरू थिए, तर हाम्रो समस्या त्यो हामीले त्यसलाई लागू गर्न सकेनौँ र आन्तरिक राजनीति चाहिँ फरेन विदेश नीतिलाई चाहिँ आन्तरिक राजनीतिको कन्टेक्स्टमा युज गर्यौं लार्जली चाहिँ हामी यदि 46 साल पछि 47 साल पछिको यदि बहसहरू यदि हामी हेर्ने हो भने या हाम्रो प्र्याक्टिसेज हेर्ने हो भने लार्जली भारतसँगको सम्बन्ध होस् या चीनसँगको सम्बन्ध होस् चाहिँ त्यो विदेश नीतिलाई चाहिँ काठमाडौँमा सत्ता टिकाउने र सत्ता फाल्नेमा युज गरेको देखिन्छ. त्यही भएर त्योभन्दा चाहिँ हामी बाहिर निस्कनुपर्छ कि जस्तो लाग्छ अब चाहिँ त्यो त्यही भएर हुन्छ त्यही भएर होला पछिल्लो सरकारको प्रायोरिटी चाहिँ हामी हिजोको जस्तो त्यो भनौ न हिजोको डिप्लोमेसी जसरी प्र्याक्टिस गरिरहेको थियो त्योभन्दा हामी डेभलपमेन्ट चाहिँ हाम्रो प्रायोरिटी हो भनेको पाइन्छ. तर यसमा यता पनि उहाँहरूको पनि भित्र टेन्सन नै देखिन्छ जसले गर्दाखेरि एउटा साधारण उदाहरण भनौ न प्रधानमन्त्रीले भारत भ्रमणमा भारतको भारतीय सरकारले उहाँलाई निमन्त्रणा दिनुभयो त्यसपछि उहाँको त्यो जानु भएन पार्टीको सभापति जानुभयो अनि पार्टीको सभापति गई फर्केर आइसकेपछि फेरि उहाँले दूत पठाउनु भयो तर त्यो दूत गोप्य रूपमा पठाउनु मलाई लाग्छ त्यस्तो अवस्था चाहिँ आउनु हुँदैन. त्यो चाहिँ एकदमै
2: पारदर्शी
3: हुनु त्यो दुःखद पक्ष हो कि हामी एउटा महत्वपूर्ण छिमेकीसँग डिल गर्दैछौ होइन महत्वपूर्ण त्यो भनेको हामी आफैमा विश्वास छैन कि आफूलाई नै विश्वास गरिरहेको छैनौ कि त्यो मान्छेलाई चाहिँ भनौँ न त्यो अब यसलाई फेरि मान्छेले अरू फरक हिसाबले बुझ्लान् चोर बाटोबाट पठाउनु त भएन नि त होइन त्यो डिप्लोमेसी चाहिँ एटलिस्ट त्यो अवस्था पनि थिएन.
2: सुरुमा आफ्नो परराष्ट्र नीति पारदर्शी हुन्छ भनेर जुन त्यो भनेको थियो त्यो अनुसारै हुनु पर्यो व्यवहार.
3: त्यो पारदर्शिता त्यहाँ देखिएको भए उहाँले धेरै प्रश्नको उत्तर अहिले दिनुपर्ने थिएन होइन. भारत भ्रमण गर्दैमा फेरि केही बिग्रिनेवाला पनि थिएन छिमेकी हो होइन लामो समयदेखि सहयोग गरिरहेछ धेरै कुराहरू मिल्छ होइन

0: नयाँ सरकारले भारतसँगको सम्बन्ध सुधार्दै भारतसँग भएका असमझदारी सीमा विवाद लगायतका समस्या समाधानको लागि चाहिँ के गर्यो भने त्यो राम्रो हुन्थ्यो।
1: मलाई के लाग्छ भने यो भारतसँगको सम्बन्ध चाहिँ सुधार्नुको लागि महत्वपूर्ण पक्ष भनेको दुईटा देशको नेतृत्वको बीचमा चाहिँ एकदमै राम्रो समुदुर सम्बन्ध हुनुपर्छ, होइन उनीहरूले एक अर्कासँग वार्ता गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ मलाई, चाहिँ अफिसियली होइन कि अनअफिसियली पनि काठमाडौँ र दिल्लीको बीचमा चाहिँ एकदमै सिधा सम्पर्क हुनुपर्ने हो। भन्नाले हाम्रो प्राइम मिनिस्टरले भारतको प्राइम मिनिस्टरलाई जति बेला फोनमा कुरा गर्न सक्नुपर्ने हो, त्यसको लागि डिप्लोमेटिक च्यानलै युज गर्नुपर्ने पनि मैले देखिरहेको छैन, होइन त्यो लेभलको विश्वासको हामी जब विश्वासको वातावरण सिर्जना गर्छौं, मलाई लाग्छ जुन धेरै ठूलो समस्याहरू पनि छैनन्, समाधान गर्न सकिने समस्याहरू छन्, होइन सीमाको पनि जुन या कालापानी लिपुलेकवाला जुन समस्या छ त्यो समस्यालाई पनि समाधान गर्न सकिने हो। तर त्यो समाधान गर्नुको लागि महत्वपूर्ण बाटो भनेकै पहिले दुईटा देशको नेता भनौ न दुईटा देशको प्रधानमन्त्रीको बीचमा या अरू कुनै अधिकारीहरूको बीचमा चाहिँ एक किसिमको विश्वास चाहिँ हुनुपर्ने हो। त्यो विश्वास चाहिँ मैले चाहिँ देखिरहेको छैन। मलाई यो अहिलेको समस्या अनि फेरि हामीले जब भारतसँग 1950 को पीस एण्ड फ्रेण्डसिप ट्रिटी भनेर सम्झौता गर्यौं नि, एग्रीमेन्ट गर्यौं, ट्रिटी साइन गर्यौं नि, मलाई लाग्छ त्यो भारत र नेपालको बीचको सम्बन्ध त्यति बेलादेखि नै फ्रेण्डसिप चाहिँ छैन क्या, होइन पीस पनि छैन फ्रेण्डसिप पनि छैन, है व्यावहारिक रूपमा हामी काम गरिरहेछौं, त्यो चलि नै रहेछ, तर समस्याहरू धेरै छन्, शंका र उपशंकाहरू धेरै नै छन्, यसलाई चिर्न सक्ने किसिमको नेतृत्व चाहिँ चाहिन्छ, त्यसपछि मात्रै समस्या समाधान हुन्छ। मैले अरू चाहिँ उपाय चाहिँ देखिरहेको छैन। हामी पछिल्लो दिनमा खालि राजनीतिको लागि भनौ न पब्लिक कन्जम्पसनको लागि इस्युहरूलाई फ्लोट गरिरहेछौं, होइन त्यसले चाहिँ समस्या समाधान गर्दैन।
0: अब यो चीनसँगको कुरा गर्दा अब अस्तिको राजदूतसँगको भेटमा पनि प्रधानमन्त्रीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याउनु भएको छ, नयाँ सरकारका लागि यो विषय किन महत्वपूर्ण छ?
1: मलाई लाग्छ यो हामीले रिपिटेडली भनेर आएका छौं पछिल्लो 15-20 वर्षदेखि नेपाल चाहिँ एक चीन नीतिप्रति चाहिँ कमिटेड छ भनेर, होइन हामीले यसको मतलब के हो भने उहाँहरूले हामीलाई विश्वास गर्दैन कि जस्तो पनि लाग्छ, नत्र हामीले पटक पटक त्यही प्रायोरिटी होइन नि त, हामीले चीनको जुन छ नि संवेदनशीलतालाई बुझेका छौं, होइन तर त्यसलाई चाहिँ पटक पटक प्रत्येक भेटमा चाहिँ त्यही रिइट्रेट गर्नुपर्ने त्यो आवश्यकता छैन। र चीनले पनि के भन्छ भने नेपाल चीन चाहिँ नेपालको स्वतन्त्रता र सार्वभौमतालाई प्रोटेक्सन गर्नमा चाहिँ सहयोग गर्नेछ भनेपछि उसले कहाँबाट थ्रेड देखिरहेछ, यो बहुत महत्वपूर्ण पक्ष हो।
0: नयाँ सरकारको कतिपय गतिविधिलाई चाहिँ फेरि चीनले त्यसलाई चाहिँ नरुचाएको भनेर पनि व्याख्या गर्छ,
1: त्यो व्याख्या आइरहेछ। तर तपाईँले जुन अगाडि एक चीनवाला एक चीन नीतिबाट पनि हामी त अर्कैतिर गइसक्यौं नि, हिजोको वान चाइना पोलिसीबाट वान चाइना प्रिन्सिपलमा गइसकेका छौं हामी, होइन पछिल्लो हिजो यो जेनजी भन्दा अगाडिको सरकारले नि त्यो वान चाइना प्रब्लम त्यो उसको पुष्पकमल दाहालको पालामा होला वान चाइना प्रिन्सिपलमा गरेका छौं भनेपछि चीनले आफ्नो फरेन पोलिसीलाई कन्सोलिडेट गर्दै जाने, होइन अनि हामी चाहिँ उसको सुरक्षालाई ग्यारेन्टी गर्छौं भन्दै जाने, तर हाम्रो चाहिँ केही पनि नहुने त भएन नि त,
0: होइन
1: त्यही भएर हामीले पनि हाम्रो कुरा पनि उठाउनु जरुरी पर्नु,
0: यसलाई दोहोऱ्याउनु पर्ने आवश्यकता
1: मलाई लाग्दैन।
0: यो बीआरआई अन्तर्गतको सहकारी गर्ने प्रतिबद्धता पनि नेपालले पटक पटक दोहोऱ्याइरहन्छ र अस्तिको भेटमा पनि प्रधानमन्त्रीले चीनका राजदूतसँग चाहिँ यो प्रतिबद्धता जनाउनु भएको छ। नेपालले बीआरआईलाई आफ्नो आवश्यकतासँग कसरी जोड्न सक्नुहुन्छ?
1: हामीले यो बीआरआई को डिबेट बीआरआईलाई जसरी अगाडि भनौँ न, अब हामीले सम्झौता गरिसकेका छौँ नि त, होइन चीनसँग बीआरआई को प्रोजेक्टहरूलाई 10-9 प्रोजेक्टहरूलाई अगाडि बढाउँछौँ भनेर, अब राज्यले त्यो एग्रीमेन्ट गरिसकेपछि त्यो अगाडि बढाउनु पर्ने हुन्छ, होइन त्यो हाम्रो उत्तरदायित्व, हिजोको सरकारले त्यो सम्झौता गरिसकेको छ, अब अहिलेको सरकारको त्यो उत्तरदायित्व हुन्छ त्यो प्रोजेक्टहरूलाई बीआरआई अगाडि बढाउने। तर त्यो कुन प्रोजेक्टले हामीलाई फाइदा गर्छ र त्यो प्रोजेक्टहरूको सेलेक्सन कसरी गर्ने भन्ने प्रायोरिटी चाहिँ हाम्रो पर्ने हुनुपर्ने हुन्छ, होइन किनकि बीआरआई नितान्त चीनले आफ्नो इन्ट्रेस्टलाई विश्व लेभलमा चाहिँ एक्सप्यान्ड गर्नुको लागि ल्याएको हो, होइन र उसले त्यसैमा अरू देशहरूलाई पनि कसरी समाहित गरेर अरूलाई पनि कसरी विकसित गर्न बनाउन सकिन्छ भन्ने उसको बुझाइ हो, होइन तर उसको बुझाइले हामीलाई फाइदा नहुनु पनि सक्छ। त्यही भएर हाम्रो बुझाइ के हो त, बीआरआई प्रतिको हाम्रो अवधारणा के हो, हामीलाई चाहिँ हिमालयन रिजनमा भनौँ न

0: हिमालयन रेलवेज या ट्रान्स हिमालयन रिजनमा कस्तो किसिमको इन्फ्रास्ट्रक्चरहरू चाहिरहेछ होइन एउटा. दोस्रो पक्ष अरू धेरै क्षेत्रमा छ नि त, बिआरआई रेलवे रेल मात्रै होइन होइन, त्यसको मल्टिपल लेभलमा अपरेट भइरहेछ. कुन कुन प्रोजेक्टले हामीलाई फाइदा हुने एउटा. दोस्रो कुरा त्यसको सबैभन्दा ठूलो विवादित पक्ष भनेको इन्भेस्टमेन्ट कसले गर्ने होइन, चीनले नै इन्भेस्टमेन्ट गर्ने हो कि उसले त के सोच्छ भने जुन देशमा प्रोजेक्ट जान्छ त्यही देशले चाहिँ इन्भेस्टमेन्ट गर्नुपर्छ भन्ने किसिमको छ नि त. हामी कहाँ त्यो किसिमको अवस्था नहोला होइन, त्यही भएर त्यो निगोसिएसन, इन्भेस्टमेन्टको निगोसिएसन र त्यसको मोडस अपेरेन्टली के हुनुपर्ने भन्ने पक्ष चाहिँ हामीले वार्ता त्यहाँ गर्नुपर्ने होला. मलाई लाग्छ त्यही भएर पनि त्यो प्रोजेक्टहरू अगाडि बढ्न नसकेको होला. एक लेभलको हामी कहाँ पनि क्ल्यारिटी छैन. हामीले बिआरआई साइन गर्यौं किनकि हिजोको दिनमा धेरै राष्ट्रहरूले गरिसकेका थिए होइन, हामीले तर त्यसलाई चाहिँ अगाडि बढाउन चाहिँ हामी अब तयार छैनौँ. मलाई लाग्छ त्यो लेभल त्यतातिर हामीले चाहिँ अब फोकस चाहिँ गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ. त बिआरआई हाम्रो इन्ट्रेस्टमा, न चीनको इन्ट्रेस्टमा होइन कि, हाम्रो इन्ट्रेस्टमा यसले कसरी काम गर्छ. यदि बिआरआईको कुनै प्रोजेक्टहरूले हामीलाई फाइदा गर्दैन भने त्यो प्रोजेक्ट हामी ड्रप पनि गर्नुपर्ने हुन्छ. त्यो चीनको कन्टेक्स्टमा मात्रै होइन, यो भारतकोमा पनि लागू हुन सक्छ, यो अमेरिकाको हामीलाई फाइदा भइरहेको छैन भने हामीले त्यसलाई किनकि बिआरआई नितान्त चीनले आफ्नो फाइदाको ल्याएको परियोजना हो होइन. त्यो परियोजनालाई हाम्रो कन्टेक्स्टमा चाहिँ कसरी ल्याउन सक्छौं, यसले हामीलाई कसरी फाइदा गर्न सक्छ भन्ने किसिमको छलफल चाहिँ हामीले जलाउनु पर्थ्यो. तर हामी कहाँ कसरी विभाजित भयो भने बिआरआईको प्रोजेक्ट गर्नेवालाहरू सबै प्रो चाइनिज देखिने, बिआरआईको विरोध गर्ने त अलग एन्टी चाइनिज देखिने, त्यो किसिमको डिस्कोर्स भयो कि. हामी कहाँ चाहिँ त्यो डिस्कोर्स चाहिँ नेसनल इन्ट्रेस्टको हिसाबले चाहिँ नेसनल इन्ट्रेस्टलाई सेन्टरमा राखेर अगाडि नै बढेन क्या, त्यो समस्या भयो.
1: चन्द्रदेव भट्टज्यू, आज हामी तपाईँसँग परराष्ट्र नीति सरकारको कस्तो हुनुपर्छ, के गरिरहेछ, अब कसरी सुधार्नुपर्छ भनेर कुरा गरिरहेका छौं. तपाईँ कूटनीतिक मामिलाका जानकार, भू राजनीतिक विश्लेषक हुनुहुन्छ. अब हामी कार्यक्रमको अन्त्य खण्डतिर आइपुगेका छौं. अब यो नेपालको परराष्ट्र नीति सञ्चालनमा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र राजनीतिक नेतृत्व बीच चाहिँ कस्तो समन्वयको खाँचो देख्नुहुन्छ तपाईँ?
0: मलाई के लाग्छ भने विदेश नीति सञ्चालनको परिप्रेक्ष्यमा महत्वपूर्ण भूमिका भनौं न, हामी कहाँ पर्मानेन्ट मेकानिजम भनेको परराष्ट्र मन्त्रालय हो. परराष्ट्र मन्त्रालयमा एउटा इन्स्टिट्युसनल मेमोरी हुन्छ होइन, हिजोको दिनको त्यहाँ रिकर्ड हुन्छ, फरेन पोलिसीलाई कसरी अगाडि बढाउँदाखेरि राष्ट्रलाई चाहिँ फाइदा हुन्छ भन्ने किसिमको इन्टायर त्यो हुन्छ नि नलेज सिस्टम भनौँ न त्यहाँ छ होइन. अब त्यसलाई चाहिँ सही हिसाबले अगाडि बढाउने काम भनेको अहिलेको समसामयिक नेतृत्व भनौँ न प्रधानमन्त्रीको होला होइन. प्रधानमन्त्रीको परराष्ट्र नीतिको परिप्रेक्ष्यमा केही चाहिँ उसको प्रिरोगेटिभ हुन्छ, आफ्नो उसको अधिकार पनि हुन्छ. तर प्रधानमन्त्रीले आफ्नो अधिकार विदेश नीतिको परिप्रेक्ष्यमा प्रयोग गर्दाखेरि अरू राजनीतिक दलहरूसँग पनि छलफल गर्न जरूरी हुन्छ. किनकि परराष्ट्र नीति यदि हामी बिगार्यौं भने, त्यहाँ चुक्यौं भने चाहिँ त्यसले उत्पादन गर्ने समस्याको असर चाहिँ लामो समयसम्म पर्न सक्छ र त्यसले राष्ट्रको सार्वभौमतालाई पनि असर गर्न सक्छ. र अर्को चाहिँ तपाईँले जुन अगाडि भू राजनीतिको कुरा गर्नुभएको थियो, यदि हामीले विदेश नीतिलाई सही हिसाबले व्यवस्थापन गर्न सकेनौं भनौँ न, कोअर्डिनेटिङ एजेन्सीजको बीचमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र राजनीतिक दलहरूको बीचमा एउटा सहकार्यको वातावरण चाहिँ सिर्जना गर्न सकेनौं भने मलाई लाग्छ पछिल्लो दिनमा आएको भू राजनीतिक चुनौतीहरूलाई हामी सम्बोधन गर्न सक्दैनौं. किनकि पछिल्लो दिनको भू राजनीतिले यो जुन इस्टाब्लिस्ड मेकानिजमलाई चाहिँ डिसमेन्टल गरिदिन्छ होइन, र उसले एउटा आफ्नो इन्ट्रेस्ट अनुसारको एक्टरसँग इन्गेज गर्छ. त्यही भएर त्यो परिस्थितिलाई हामीले आउन दिनु हुँदैन. त्यहाँ चाहिँ हामीले एक किसिमको आम सहमति भनौँ न, लामो दिनदेखि हामी भन्दै आएको शब्द त्यो चाहिँ हुनु चाहिँ जरूरी छ. र महत्वपूर्ण पक्ष भनेको विदेश नीति नेशनल इन्ट्रेस्टको लागि हो र विदेश नीति जनतालाई बढीभन्दा बढी कसरी फाइदा दिन सकिन्छ. त पछिल्लो दिनमा प्रविधिले नयाँ किसिमको चुनौतीहरू ल्याइरहेछ सार्वभौमताकै परिप्रेक्ष्यमा यदि हामी हेर्ने हो भने पनि. त्यही भएर यो सबै एउटा राम्रो हिसाबले आकलन गर्नुपर्ने हुन्छ समस्यालाई, किनकि छिमेकमा धेरै परिवर्तन भइरहेछन् दुवै उत्तर र दक्षिणतिर, आर्थिक रूपमा, राजनीतिक रूपमा अरू एकदमै व्यापक परिवर्तन भइरहेछ र त्यो परिवर्तन अनुसार चाहिँ हामीले पनि अगाडि बढ्नुपर्ने हुन्छ। किन हामीले पनि होइन आर्थिक रूपमा चाहिँ हामीले यदि त्यो अनुसारको हाम्रो नीति नीहरू त्यस अनुसार निर्माण गर्न सकेनौँ, विदेश नीतिलाई त्यसरी ओरिएन्ट भनेर निर्देशित गर्न सकेनौँ भने त्यसले ल्याउने समस्या चाहिँ एकदमै दूरगामी असर पर्न सक्छ। त्यही भएर त्यतातिर सोच्नु चाहिँ हामीले जरुरी हुन्छ। र पछिल्लो दिनमा हामी कहाँ चाहिँ के भएको छ भने जियो पोलिटिक्स र फरेन पोलिसीमा काम गर्ने एउटा ठूलो कम्युनिटी भएको छ, भनौँ न त्यो ठूलो समुदाय भइसकेको छ नेपालमा। धेरै मान्छेहरू त्यो क्षेत्रमा काम गर्छन् होइन, भू राजनीति र विदेश नीतिको परिप्रेक्ष्यमा। तर त्यसले के हुन्छ भने त्यो जब धेरै मान्छेहरू छन् उनीहरूले आफ्नो आफ्नो किसिमको ओपिनियनहरू ल्याउँछन्, त्यो ओपिनियनहरूलाई नेशनल इन्ट्रेस्टलाई एकीकृत कसरी गर्ने, त्यसले डिफेन्ड गर्न सक्छ कि सक्दैन राष्ट्रिय स्वार्थ। आज नेपालमा लगभग प्रत्येक तेस्रो व्यक्तिले विदेश नीति र फरेन पोलिसीको एक्सपर्टको रूपमा आफूलाई चाहिँ प्रस्तुत गर्छन् होइन। मलाई लाग्छ त्यो त्यसलाई पनि त्यो सबै विभिन्न किसिमको आवाजहरूलाई पनि हामी नेशनल इन्ट्रेस्टसँग कसरी गाँच्न सक्छौं त्यो हाम्रो चुनौतीको चुनौती हो। र त्यतातिर काम गर्नुको लागि मलाई लाग्छ परराष्ट्र मन्त्रालयको नेतृत्व, प्रधानमन्त्री कार्यालय र राजनीतिक दलहरूको चाहिँ महत्वपूर्ण भूमिका नै हुन्छ कि।
1: अब दुईवटा प्रश्न मात्रै बाँकी छन् चन्द्रदेव भट्टज्यू। अहिले यो नेपालले हामीले धेरै कुरा गर्यौं, भारत र चीनसँगको सम्बन्धसँगै अमेरिका, युरोपेली देश, जापान, दक्षिण कोरिया र अरू विकास साझेदारसँगको सम्बन्धलाई चाहिँ कसरी अगाडि बढ़ाउनुपर्ने खाँचो छ
0: नेपालको? मलाई लाग्छ तीनटा लेयरमा हेर्नुपर्ने हुन्छ। एउटा छिमेक भारत र चीन भयो, भनौँ न भारत र चीनलाई दुईटा भनौँ न होइन, भारतसँगको सम्बन्ध अलग छ फेरि है। भारत र चीनसँगको सम्बन्ध एउटै हुनै सक्दैन, यो हामीले एकदमै क्लियर हुनुपर्ने हुन्छ। किनकि भारत हाम्रो धेरै नजिक छौँ हामी भारतसँग विभिन्न हिसाबले होइन, भौगोलिक हिसाबले पनि भनौँ न, भूगोल नै त्यतैतिर ढल्केको
1: छ,
0: जनसम्बन्धको हिसाबले, अर्थतन्त्रको हिसाबले र हजारौं वर्षदेखिको हाम्रो इन्गेजमेन्ट छ होइन। चीनसँगको सम्बन्ध हाम्रो अलि फरक हो होइन, त्यसलाई हामीले त्यही हिसाबले बुझ्नुपर्ने हुन्छ। अमेरिका नयाँ हाम्रो वास्तविकता हो, हाम्रो लागि पश्चिमेली जगत भनेको त्यहाँ हामी कहाँ ठूलो डायस्पोरा छ, हाम्रो रिलेटिभ्सहरू छन्, हाम्रो यङ्स्टरहरू त्यहाँ पढिरहेछन्, धेरै मान्छेहरू काम गरिरहेछन् होइन। त्यही भएर त्यो राष्ट्रहरूसँग पनि हामीले फरक हिसाबले सम्बन्धलाई हेर्नुपर्ने होला। र अर्को हाम्रो लागि महत्वपूर्ण पक्ष भनौँ न, विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूपमा जोगाएको भनेको पश्चिम एसिया, पश्चिम एसियामा काम गर्ने मान्छेहरू होइन। त्यही र पश्चिम एसियाको राष्ट्रहरूसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ। र पश्चिम एसिया भू राजनीतिक रूपमा चाहिँ पछिल्लो दिनमा एकदमै त्यहाँ उथल भू राजनीतिक उथलपुथल पनि देखिन्छ। चाइनिजहरूको उपस्थिति, रसियनहरूको, अमेरिकनहरूको नयाँ किसिमको त्यहाँ अलाइनमेन्ट र रिअलाइनमेन्ट भनेको नयाँ किसिमको संगठनहरूको निर्माण भइरहेको छ त्यही भित्र पनि होइन। त्यही भएर त्यहाँ पनि भोलि आर्थिक रूपमा यदि या भनौँ राजनीतिक या रणनीति केही अस्थिरता देखियो भने त्यसले पनि हामीलाई असर गर्न सक्ने हुनाले हामीले आर्थिक रूपमा चाहिँ एकदम आन्तरिक रूपमा बलियो हुने कोसिस गर्नुपर्ने हुन्छ। अर्को हाम्रो चाहिँ पछिल्लो दिनमा इन्गेजमेन्ट भनेको ओसियानिक रिजन भनौँ न, न्यूजील्यान्ड, क्यानाडा, अस्ट्रेलिया, यो यहाँ पनि हाम्रो चाहिँ धेरै मान्छेहरू छन्, त्यो देशहरूको पनि नेपालसँगको इन्गेजमेन्ट चाहिँ बढ़ेको देखिन्छ होइन। त्यहाँ अर्को तपाईँले साउथ कोरिया महत्वपूर्ण भन्नुभयो, यो रोजगारी लगायतको विषयमा, अब यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ, हाम्रो धेरै मान्छेहरू पनि छन्, पिपुल टु पिपुल कन्ट्याक्ट छ। एट द सेम टाइम साउथ कोरिया, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्यान्ड, अमेरिका भनौँ न, या बेलायत भनौँ न, यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो। त्यो वेस्ट प्लस एउटा वृहत भू राजनीतिक जुन संसारमा भू राजनीतिक चहल पहल भइरहन्छ, त्यो चहल पहलको उहाँहरू महत्वपूर्ण एक्टरहरू पनि हो होइन। त्यही त्यो एक्टरहरूको पनि आफ्नै किसिमको इन्ट्रेस्ट छ, विशेष गरेर चाइना र भारतको सम्बन्धमा होइन। हामीले त्यो तीनटालाई हेर्नुपर्ने हुन्छ, भारत, चीन र यो नयाँ किसिमको जुन नयाँ भनौँ न वेस्ट प्लस भन्छ, वेस्टको भनौँ अमेरिका, पश्चिमी युरोप, अमेरिका, जापान, क्यानाडा, अस्ट्रेलिया, न्यूजील्याण्ड र साउथ कोरिया यो देशहरूको एउटा ध्रुव हो, उनीहरूले आफ्नै किसिमको संरचनाहरू निर्माण गरिरहेको छ, जस्तै क्वाड छ, होइन अवकस छ, इण्डो पेसिफिक छ, उहाँ त्यो मेजर एक्टरहरू हो। त्यहाँबाट हिजोको दिनमा अफिसियल डेभलपमेन्ट आउँथ्यो नेपालमा, होइन भोलिको दिनमा त्यो डेभलपमेन्ट आउँदाखेरि हिजो डेभलपमेन्ट भनेरै आउँथ्यो, विशुद्ध विकास भनेर आउँथ्यो, भोलिको दिनमा त्यो डेभलपमेन्टमा चाहिँ भू राजनीति जोडिएर पनि आउन सक्छ।
1: जोडेर अब तपाईँले भनिरहनु भएको यो नेपालसँग भारत चीनदेखि लिएर पश्चिम एसिया अथवा मध्य पूर्वका देशहरूसँगको सम्बन्धमा चाहिँ नेपालको विदेश नीतिमा सीमा, व्यापार, पारवाहन, ऊर्जा, जलस्रोत, पूर्वाधार र रोजगारी जस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई चाहिँ अब कसरी प्राथमिकता दिएर अगाडि बढ्नु पर्छ?
0: एकदम मलाई के लाग्छ, यो प्राथमिकता रोजगारीको लागि मलाई लाग्छ हाम्रो अझै केही वर्ष लाग्छ होला आन्तरिक रूपमा चाहिँ आन्तरिक रोजगारी सिर्जना गर्नको लागि। यो सरकार यदि स्थिर भयो भने, पाँच वर्षसम्म चल्यो भने, यसले केही एउटा फाउन्डेसन झामिका नभए होइन, तर एउटा राजनीतिक स्थिरता दिएर विकासको लागि केही पूर्वाधार हामीले यदि निर्माण गर्न सक्यौं रोजगारको भनेपछि पछिल्लो पाँच दस वर्षमा हामी त्यो रोजगारी सिर्जना गर्न सक्छौं होला। म अर्थशास्त्रको विद्यार्थी होइन तर मलाई त्यस्तो जस्तो लाग्छ होइन। एउटा त्यही भएर इमिडिएटली हाम्रो यो समस्या, रोजगारीको समस्या, अर्थतन्त्रको समस्या समाधान हुनेवाला छैन। त्यसले गर्दाखेरि हाम्रो पश्चिमेली देशहरू र वेस्ट एसियासँगको सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ। अर्को पश्चिम एसियामा जति बेला यदि अहिले जुन किसिमको टेन्सन देखिन्छ, त्यो टेन्सन बढ्दै हो भने त्यहाँ काम गर्ने मान्छेहरू फर्केर आउँछन् होला। त्यही भएर हाम्रो भारतसँगको सम्बन्ध हामीले बिगार्नु हुँदैन, किनकि भारतमा आजको दिनमा पनि 40-50 लाख मान्छे काम गर्छन् नेपालीहरू, होइन त्यहाँ काहीँ काम भएन भने पनि भनौँ न, हाम्रो अरू कुनै देशभित्र रोजगारी पाएन, अरू जुन देश जो मान्छे जानु सक्दैन त्यसले जाने भनेको भारत हो, होइन। त्यही भएर त्यो देशसँग हाम्रो सम्बन्ध चाहिँ बिगार्नु हुँदैन। चीनले आर्थिक रूपमा भनौँ न यस्तो किसिमको रोजगारी चाहिँ ओपन अप खुला गरेको छैन, चीनले भनेको पैसा दिने होला, सहयोग दिने होला, र पछिल्लो दिनमा चीन विशुद्ध फरक किसिमको मर्केन्टाइल स्टेट भन्छ अंग्रेजीमा, होइन व्यापारिक राष्ट्र पनि हो, होइन। त्यही भएर उसले चाहिँ गर्ने काम चाहिँ उसबाट हामीले विकासको लागि परियोजना कसरी लिने भन्ने चाहिँ महत्वपूर्ण पक्ष होला। इन्फ्रास्ट्रक्चर या उसले उसको टेक्नोलोजीमा पछिल्लो दिनमा राम्रो किसिमको पहुँच देखिन्छ, त्यही भएर त्यो टेक्नोलोजी हामी कसरी लिन सक्छौँ, फेरि भोलि त्यसको फेरि भू राजनीतिक कन्सिक्वेन्सेसहरू हुन्छ, चाइना र इण्डियाको कुन कसको टेक्नोलोजी लिने, कसको टेलिफोन लिनेमा पनि त छ नि त यहाँ विवाद, त्यो पनि होला। अर्को भनेको पश्चिम युरोपहरूसँग पनि हामीले चाहिँ अर्थतन्त्र आर्थिक सहयोगको लागि या इन्भेस्टमेन्टको लागि चाहिँ त्यो वातावरण चाहिँ बनाइराख्नुपर्ने हुन्छ। बाई एन्ड लार्ज हामीले चाहिँ विदेश सम्बन्ध चाहिँ हाम्रो स्वार्थको लागि या हाम्रो विकासको लागि चाहिँ हामीले त्यसलाई चाहिँ मेन्टेन त्यो लेभलमा मेन्टेन गर्नुपर्ने हुन्छ। तर एट द सेम टाइम पछिल्लो दिनमा जुन हिसाबको भू राजनीतिक चहल पहल छ, धेरै राष्ट्रहरूले नेपाललाई आफ्नो लबीमा पनि लाने कोसिस गर्छन्, त्यो लबीमा पनि हामी जानु हुँदैन। र सीमाको देखि लिएर यावत जुन समस्याहरू छन् त्यो समस्याको लागि त हामीले मैले अगाडि नै भनिसके त्यो डाइरेक्टली अहिले समस्याको समाधान हुनेवाला पनि छैन, त्यो त्यति बेला मात्रै हुन्छ जति बेला दुईटा देशको प्रधानमन्त्री, दुईटा देशको अधिकारी र दुईटा देशको बीचमा चाहिँ एक किसिमको विश्वासको वातावरण सिर्जना हुन्छ, त्यो प्रमाणको आधारमा या त्यो मलाई त्यो चाहिँ लाग्दैन, त्यो अलिक फरक हिसाबले डिल
1: गर्नुपर्छ,
0: फरक हिसाबको हो जस्तो लाग्छ।
1: धेरै धेरै धन्यवाद चन्द्रदेव भट्टज्यू तपाईँको यो महत्वपूर्ण विचार र समयको लागि।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद यो अवसरको लागि।
1: उहाँ हुनुहुन्थ्यो कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट। आजको कार्यक्रममा हामीले सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: ला टायरमा कट लाग्यो, जो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
4: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
3: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
3: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
5: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो
6: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर जस्तो हो र भने
5: ल दाजु त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
8: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9846060829 दमौली शाखाको लागि सम्पर्क 9807613425
9: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
10: ढुक्क भाउन हो बुढी फ्रेस आउ जति भन्छ क्यारे ल्याई त हाल्छु नि
9: इज्जतको सवाल छ बुढा जहाँ पाए त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
11: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
9: होम डेलिभरीको पनि व्यवस्था छ
12: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9814111178 9560078

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जाजरकोट र रोल्पामा पहिरोमा परि दुईजनाको ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरूद्ध सड़क खुल्यो। पर्सीसम्म नै वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने सबैले पाउन सकेन। नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताहरूको संख्या 1,50,000 नाग्यो। हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान बीचको वार्ता निरन्तर। इजरायली आक्रमणमा दक्षिणी लेबनानमा 11 जनाको ज्यान गयो। र लालिगाको नयाँ सिजन शुरू, अलाभेस र सेभिल्लाको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। जाजरकोट र रोल्पामा पहिरोमा परेर एक एक जनाको ज्यान गएको छ। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोमा परि एकजनाको ज्यान गएको छ। पहिरोमा पुरिएका 3 अवस्था थाहा हुन सकेको छैन। अरू 7 घाइते भएका छन्। पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका क्रममा नेपालगंज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पुरिएका 54 उमासिंह खत्री, चिसापानीका 70 भीम बहादुर कार्की र अर्का एकजनाको खोजी भइरहेको छ। घाइते भएका 7 मध्ये 5 जिल्ला अस्पतालमा उपचार भइरहेको र अरू 2 थप उपचारका लागि सुर्खेत पठाएको प्रहरीले जनाएको छ। लगातारको वर्षासँगै बाढ़ी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा गरेको क्षतिको थप विवरण आउन बाँकी छ। बाढ़ी पहिरोका कारण जाजरकोटको भेरी नगरपालिकाका रिसाङ, स्याला, माथिल्लो थाप्ले र ठाँटी खण्ड, पिपे, मैदे, डौरीकाँडा, गोयलनेटा र राउत गाउँका बस्ती उच्च जोखिममा परेका छन्। सड़क ठाउँ ठाउँमा भत्किएर अवरूद्ध भएकाले उद्धार कार्य समेत प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, पालिका र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेका छन्। यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका 5 धैरेनीमा पहिरोले घर पुरिदा 72 अम्मी गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। चितवनको इच्छा कामना गाउँपालिका 5 सिमल धारामा पहिरो खस्दा गए रातीदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ। मोगलिङ प्रहरीका अनुसार रूखसहितको सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। 5 डोजरको प्रयोग गरी पहिरो पन्छाएर बिहान 6:15 सड़क खुलेको छ। पहिरो पन्छाएसँगै यसअघि रोकिएका काठमाडौँ भित्रिने र काठमाडौँबाट छुटेका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका छन्। मुगलिन काठमाडौँ सड़क खण्ड संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा पश्चिम क्षेत्रसँग जोड़ने प्रमुख राजमार्ग हो। तर पटक पटक हुने अवरोधले गाड़ी र यात्रु प्रभावित हुँदै आएका छन्। पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। देशका विभिन्न ठाउँमा पर्सी मंगलबारसम्म नै पानी पर्ने सम्भावना रहेको छ। मनसूनी गतिविधि सक्रिय रहेकाले 3 नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आजदेखि पर्सीसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशका अरू विभिन्न ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। भोलि र पर्सी पनि यस्तै अवस्था रहने महाशाखाको अनुसार अनुमान छ। गैराती, दाङ, स्याङ्जा, बर्दिया, प्युठान लगायत जिल्लामा ठूलो पानी परेको छ। नेपाल आयल निगमले काठमाडौँमा आज पनि खाना पकाउने ग्यास वितरण गर्दैछ। आज विभिन्न 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एसपी, एभरेस्ट, सुगम, श्रीराम, सागर ब्राण्डका ग्यास बिक्री हुनेछन्। यस्तै पशु सेवा शाखा चापली बुढालीनकण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर कृतिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया तथा नेपाल नयाँ बजार बानेश्वरबाट नेपाल, एचपी र ओम ब्राण्डका ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरौलबाट नेपाल ग्यास र एचपी ब्राण्डका ग्यास बिक्री गरिनेछ। यस्तै चन्द्रगिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र कृतिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्राण्डका ग्यास बिक्री वितरण गरिनेछ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेताकर्ता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्राण्डका 6,802 सिलिण्डर बिक्री वितरण गरेको छ। टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर भवनमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो। हिजो 6,000 सिलिण्डर वितरण भए पनि घाम झरी झेल्दै लाइनमा बसेका धेरै उपभोक्ता रित्तो हात फर्कन बाध्य भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 को आज समापन हुँदैछ। मेलाको पाँचौं दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनका दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी प्रदर्शनीमा छन्। अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, आफ्टर सर्भिस सेल्स, त्यसै गरी ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्याल्यू लगायतका विषयमा चासो राख्ने गरेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। मेलामा 53 नयाँ मोडलका गाड़ी पनि सार्वजनिक गरिएको छ। कांग्रेस संस्थापन इतर पक्षको अस्तिदेखि काठमाडौँमा शुरू भएको राष्ट्रिय भेला आज सकिँदैछ। राष्ट्रिय भेलाका रूपमा शुरू भए पनि हिजो यसलाई नीति सम्मेलनका रूपमा रूपान्तरण गरिएको छ। हिजो विभिन्न पाँचवटा प्रतिवेदन पेश भएको छ। विमलेन्द्र निधिले राजनैतिक, डाक्टर प्रकाश रण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले सांगठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो। नेता निधिले प्रतिवेदन पेश गर्दै भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गर्नका लागि प्रस्ताव गर्नुभएको थियो। प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ। प्रदेशगत धारणा र प्रस्तुति बाँकी नै रहेकाले आजको सम्मेलनमा थप छलफल हुनेछ। भेलाको अस्ति निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो। नेपाल चीन उत्तरी कोर्ला नाकादेखि लोमानथाङ हुँदै अवैध मालवस्तु ओसार प्रसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले 8 मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोम सहित जोमसोम कोर्ला सड़कको विभिन्न ठाउँबाट ती कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोर्ला नाकाबाट शंकास्पद रूपमा भित्रिएका कन्टेनरलाई आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग हरियर भवन ललितपुर पठाइएको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्गमा जहाज आवजावतका लागि सहज बनाउने विषयमा ओमानसँग वार्ता जारी राखेको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले गएको जूनमा भएको समझदारी अमेरिकाले पालना गरेमा मात्र जलमार्ग पुनः खोल्ने विषयमा अघि बढ़ने बताउनु भएको छ। यता इरानको बन्दर अब्बास विमानस्थलबाट आन्तरिक उडान फेरि शुरू भएको छ। अमेरिकी आक्रमणका कारण पटक पटक बन्द हुँदै आएको विमानस्थलबाट तेहरान, मसहद र बन्दर अब्बास बीचका उडान फेरि सञ्चालनमा आएका छन्। यसैबीच दक्षिणी लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 11 जनाको ज्यान गएको छ। जून महिनामा अमेरिकाको मध्यस्थतामा युद्धविराम भएपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो आक्रमण भएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। हिजबुल्लाहको ड्रोन आक्रमणमा आफ्ना 3 सैनिक घाइते भएपछि जवाफी कार्यवाही स्वरूप आक्रमण गरेको इजरायलको भनाई छ। इजरायलले हिजबुल्लाहले एक मुख्यालयलाई लक्षित गरिएको दावी गरेको छ। अब खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लालिगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 को सिजन हिजो पहिलो दुई खेलसँगै शुरू भएको हो। पहिलो खेलमा अलाभेस र सेभिल्लाले विजय शुरूआत गरेका छन्। यी दुई टोलीले 3 अंक जोड़ेका छन्। अलाभेसले गेटाफेलाई 3 गोलले हरायो। यस्तै 10 खेलाड़ीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटिले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिट्यूट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनुपर्ने र थ्रो इन लिन ढिला गरेमा विपक्षीले बल पाउने लगायत नयाँ नियम रहेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जाजरकोट र रोल्पामा पहिरोमा परि दुईजनाको ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरूद्ध सड़क खुल्यो। पर्सीसम्म नै ठूलो पानी पर्ने, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने पाउने सबैले ग्यास पाएनन्। नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताहरूको संख्या 1,50,000 नाग्यो। हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान बीचको वार्ता निरन्तर। इजरायली आक्रमणमा दक्षिणी लेबनानमा 11 जनाको ज्यान गयो। र लालिगाको नयाँ सिजन शुरू, अलाभेस र सेभिल्लाको विजयी शुरूआत।
2: NBL
3: शुक्ला गण्डकी FM 97.6।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
5: दिदी? पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
7: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
8: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
9: सम्पर्क 0654142121, मोबाइल 98565391।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
11: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
10: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
12: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
13: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
16: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
17: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिन।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
19: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडिटी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
20: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
21: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
21: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
20: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
20: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 98560206630।
21: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
23: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
22: ए मेरी दिदी गरेले, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
23: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न, किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
22: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
24: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
25: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्पन्न दिनुहोस्। श्री स्टील टीएमपी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
26: हजुर, दान गरौ।
27: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
28: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
27: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
29: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
30: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
29: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
31: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
30: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
32: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
31: ओम एम आभूषण सुनचाँदी दोकान,
29: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460769246, 98058008।
25: शुक्ला गण्डकी FM 97.6।
33: उकाली चढ्दै ओह्राले चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
34: लिम्बू वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि
0: कार्यक्रम ग्राम बेसिका भाषा
33: कार्यक्रम ग्राम बेसिका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नहुने

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम ग्रामीणको भाका लिएर उपस्थित भइसकेको छु मरिमा हाम्रो यस कार्यक्रममा हुने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछ हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको हो ओमेना भूषण सुनचाली उद्योगले अहिले गौडामा रहेको छ गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ आधुनिक आकाश विजनका गरगनाहरू राशन सरपत्र राखिएका गरगनाहरू कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका थापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनचाली उद्योगमा गएर ढुकेका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ बिहानीको समय रहेको छ पक्कै पनि घरैसी कममा व्यस्त हुनुहुन्छ होला कतिपय साथीहरू चाहिँ होइन मेलापात जाने तर्फमा पनि हुनुहुन्छ होला खाना खाँदै हुनुहुन्छ होला 10 बजेको मेलापात जानको लागि होइन तयारी अवस्थामा हुनुहुन्छ होला भने कतिपय साथीहरू भर्खरै घाँस काटेर घरमा आउँदै पनि हुनुहुन्छ होला र भारी बिसाएर आराम पनि गरिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ बाहिर मौसमको कुराकानी गर्नु पर्दाखेरि आज चाहिँ घाम लागेको छैन बिहान पनि पानी परेको थियो है अनि अहिले चाहिँ मजाले शीतलता नै छ त्यस्तो गर्मी चाहिँ भएको छैन आज चाहिँ घाम लागेको छैन होइन 3 दिन 4 दिन जति लगातार घाम लागेको थियो फेरि अब पानी पर्न सुरु भइसकेको छ मौसम चाहिँ यस्तै छ कहिले घाम कहिले पानी होइन यस्तै भइराखेको छ अनि तपाईँहरू पनि पक्कै पनि एकदमै सन्चारमै हुनुहुन्छ होला स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल चाहिँ विशेष रूपमा राख्नु होला भन्न चाहन्छु आफ्नो स्वास्थ्य राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ आफ्नो स्वास्थ्य राम्रो भएन भने केही कुरा पनि राम्रो हुँदैन त्यही भएर बढी प्राथमिकता चाहिँ स्वास्थ्यलाई दिनुहोला पनि भन्न चाहन्छु र खानपानमा पनि विशेष ध्यान दिनुहोला भन्न चाहन्छु र आज पनि हामी साउन महिनाको अन्तिम दिन पनि रहेका छौँ है त्यसपछि भोलिबाट त भदौको महिना पनि सुरु हुन्छ र लगतै अब तिज पनि बिस्तारै आउँदै आउँदै आउँदैछ भोलि चाहिँ नागपञ्चमी पनि रहेको छ भदौ 1 गते चाहिँ र बिस्तारै कामहरू पनि अगाडि बढ्दैछन् होइन आफ्नो काममा पनि व्यस्त हुनुहुन्छ होला जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राखेर चाहिँ कामहरूमा अगाडि बढ्नु होला पनि भन्न चाहन्छु होइन यस्तै नै छ जिन्दगानी भनेको चाहिँ कहिले घाम कहिले छाया आज चाहिँ आइतबारको बसाइमा छौँ आइतबारको बसाइमा तपाईँको माझमा बजारमा निस्केको नयाँ नयाँ सुमधुर लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिने दिन रहेको छ र तिनै भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु विशेष त यतिखेरको समयमा भने तिजका भाकाहरू एकदमै धेरै आइसकेका छन् बजारैभरि होइन अन्य भाकाहरू चाहिँ लुकदोहोरी चाहिँ आएको छैन लुकदोहोरी अन्तर्गत पनि तिजका भाकाहरू धेरै बढी मात्रामा आएको छ तिजको भाका चाहिँ हामी अलिक समय खेर पछि राख्नेछौँ होइन आज चाहिँ म तिनै अलिकति 1 महिना भएकै भाकामा नै राख्नेछु है नयाँ भाकाहरू चाहिँ राख्दिनँ तिजको भाकाहरूलाई चाहिँ अलिकति समय पछि नै राख्छु तिज चाहिँ अलिकति अन्तिम अन्तिमतिर छ नि त त्यही भएर ठ्याक्कै 1 महिना बज्छ तिजको भाकाहरू चाहिँ मजाले अलिक समय खेर पछि चाहिँ तिजको भाकाहरूलाई पनि कार्यक्रममा स्थान दिनेछु र सुनेर पनि आनन्द लिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ र के कस्तो लाग्छ कार्यक्रमको बारेमा सल्लाह सुझावहरू पनि लेखेर पठाउन सक्नुहुनेछ फोन मार्फत पनि सल्लाह सुझावहरू पनि दिन सक्नुहुनेछ हाम्रो कार्यक्रमको बारेमा प्रतिक्रियाहरू पनि दिन सक्नुहुनेछ र यति बेलाको क्रममा भने तपाईँहरूको माझमा एउटा मिठो सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा भने सुरीमै भन्ने सुमधुर भाका सुनौ अनि म फेरि तपाईँहरूको माझमा आउनेछु तपाईँहरू पनि सुनेर आनन्द लिँदै गर्नुहोला यति बेलाको क्रममा यो सुमधुर भाका यसमा आवाज रहेको छ बसन्त थापा र सरिता गुरुङ श्रेष्ठको अनि लय शब्द चाहिँ सरिता गुरुङ श्रेष्ठको रहेको छ त्यो बेलाको स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर सुमधुर भाकमान तपाईँको माझमा स्थान दिइसके पछि पनि सुनेर आनन्द लिइसक्नुभयो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। लेखकको शिलाजित पनि रहेको छ र यसमा आवाज रहेको छ सन्तु थापा बद्री सापकोटा र शान्ति सिब्रेक आवाजमा रहेको छ। लय शब्द बद्री सापकोटाको रहेको छ। यति बेला स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, सुमधुर भागमा तपाईँको माझमा राखिसकेको छु, लेखेको श्रीराजेल भनिरहेको थियो, पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा पनि अर्को सुमधुर लोकलाई कार्यक्रममा स्थान दिन्छु। पोखरेली नानी भनिरहेको छ, मौसम गुरूङ र मेलारेको आवाजमा रहेको छ भने शब्द रमेश बिजी र एजेन्ट किस्मतको रहेको छ, त्यो बेला स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, सुमधुर वार्तामा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिँदै हुने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। एतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनचादी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिँदै अन्त्यमा जाँदा जाँदै भने तपाईँको माझमा मायाले मलाई हेरेको हेरे भनिरहेको छ। मैले एक महिनासम्मको गीतहरूलाई कार्यक्रममा स्थान दिए। आज एक हप्ताभित्र होइन बजार भनिसकेका विशेष नयाँ नयाँ भाकालाई स्थान दिने दिन हो, तर भने धेरै मात्रामा चाहिँ तीजको लुकदोरी गीतहरू मात्रै आएको कारणले गर्दाखेरि चाहिँ मैले नै भाकालाई कार्यक्रममा स्थान दिए। सुनेर पनि आनन्द लिनुभयो होला भन्ने विश्वास रहेको छ। खेम सेन्चुरी र कल्पना देवकोटाको आवाजमा रहेको छ भने लैसद नेत्र अर्याल र खेम सेन्चुरीको रहेको छ। यो सुमधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट भने कार्यक्रम प्रस्तुत आदिमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल्छु भने सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: अशोक लागन्द केएफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको होइन रामिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिएका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलीगुडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-575-537, मोबाइल नम्बर 98-4-69-2-46, 98-0-58-00-8।
6: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
6: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ। दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-57-056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना। राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
8: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
9: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
1: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, सुक्ला गण्डकी 4 बीपी चोक,
9: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 065-570-225, मोबाइल 98-5-33-8-98-4-61-658।
10: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
11: किन आमा, के भएर?
10: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
11: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगोडाको भेटी बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
1: मोबाइल 98-5-60-43-952 र 98-0-46-56-56।

0: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बछेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीती नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
3: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
3: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
0: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
3: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
0: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
3: थप जानकारीको लागि 0635714479, मोबाइल 98560262658, 98468164145।

0: Get connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 10 बज्यो. घटना, दुर्घटना,
3: कला, संस्कृति,
1: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद,
3: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850-60-60554.

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.suklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। जाजरकोटको भेरी नगरपालिका दुईमा पहिरोमा परि एकजनाको ज्यान गएको छ। पहिरोमा पुरिएका तीनजनाको अवस्था थाहा हुन सकेको छैन। अरू सातजना घाइते भएका छन्। पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरीकाले जाजरकोटले जनाएको छ। पुरिएका 54 वर्षीय उमा सिंह खत्री, चिसापानीका 70 वर्षीय बीमबहादुर कार्की र अर्का एकजनाको खोजी भइरहेको छ। घाइते भएका सातजना मध्ये पाँचजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अरू दुईजनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। लगातारको वर्षासँगै बाढ़ी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा गरेको क्षतिको थप विवरण आउन बाँकी छ। बाढ़ी पहिरोका कारण जाजरकोटको भेरी नगरपालिकाका रिसाङ, स्याला, माथिल्लो थापलिङ र ठाटी खण्ड, पिपे, मैदे, डौरी, काँडा, घोयल, नेटा र रावत गाउँका बस्ती उच्च जोखिममा परेका छन्। सड़क ठाउँ ठाउँमा भत्किएर अवरूद्ध भएकाले उद्धार कार्यमा समय प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिमका भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेका छन्। कास्कीमा अविरल वर्षासँगै खोलाको बहाव बढ्दा तीनजना बेपत्ता भएका छन्। कास्कीको पोखराका विभिन्न ठाउँमा खोला तर्ने क्रममा उनीहरू बेपत्ता भएका हुन्। पोखरा महानगरपालिका 26 श्रेणी स्थित भगवती हाइटोपावर नजिक विजय खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका छन्। पोखरा 14 विजय बस्तीबाट खोला तरेर सिस्नेरीतर्फ आउँदै गर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा खुटाङ गर्वै, हाल पोखरा 14, चौथेमा डेरा गरी बस्ने सुभाष राईका 15 वर्षीय छोरा ओमन राई रहेका छन्। त्यस्तै साङ्जा गर्वै, पोखराको छिने डाँडा बस्दै आएका चन्द्रबहादुर गुरूङका 14 वर्षीय छोरा निक्सन गुरूङ पनि बेपत्ता भएका छन्। खोजीका लागि खटिएको टोली रितै हात फर्किएको छ। आइतबार पनि बिहानैदेखि खोजीका लागि टोली खटिएको प्रहरीले जनाएको छ। यसैबीच सिसुवामा पनि खोला तर्ने क्रममा अर्का एकजना बेपत्ता भए उनको पहिचान खुल्न बाँकी छ। उनको पनि खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण कास्कीका विभिन्न क्षेत्रमा पहिरो, सड़क कटान र पुलमा क्षति भएका छन्। अन्नपूर्ण गाउँपालिकाको बिरेठाटी क्षेत्रमा मोदी खोलाको बाढ़ीले बढ़ी क्षति पुर्याएको प्रहरीले जनाएको छ। अविरल वर्षाले गर्दा तनहुँको म्याग्दे गाउँपालिका 3 स्थित घैरी खोलामा अलपत्र परेका चारजनाको प्रहरीले सकुशल उद्धार गरेको छ। म्याग्दे 3 स्थित घैरीमा खेत गोड्न गएका चारजना स्थानीय घैरे खोलामा अचानक बाढ़ी आएपछि खोला तर्न नसकी अलपत्र परेका थिए। घटनाको जानकारी पाए लगतै प्रहरी चौकी थर्पुबाट प्रहरी नायक निरीक्षक टीकाराम दाहालको नेतृत्वमा 7 जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले बाढ़ीका कारण खोलामा अलपत्र परेका 4 जनाको सकुशल उद्धार गरी घर पठाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीकाले तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार अविरल वर्षाले गर्दा म्याग्दे गाउँपालिकाका विभिन्न स्थानहरूमा बाढ़ी आउनुका साथै सड़क अवरूद्ध भएका छन्। म्याग्दे गाउँपालिका 3 र 4 को सीमानामा रहेको पक्की पुलमाथि बाटो शुक्रबार साँझ बाढ़ी बगेपछि माझीलाङतर्फ जाने भित्री सड़क अवरूद्ध भएको छ। बाढ़ीका कारण उक्त सड़क खण्डमा सवारी साधन आवाजाह ठप्प भएको प्रहरीले जनाएको छ। म्याग्दे 3 को प्रेमनाथ वाग्लेले घर नजिकै समेत बाढ़ी पसेको घर नजिकै पुगे पनि मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ। सूचना अधिकारी घिमिरेका अनुसार वर्षाका कारण अवरूद्ध भएका सड़क सञ्चालन गराउने तथा बाढ़ी प्रभावित क्षेत्रमा निरन्तर अनुगमन गर्ने काम भइरहेको छ। घरे खोलामा बाढ़ी आएर अलपत्र परेका 4 जनालाई प्रहरी टोलीले सकुशल उद्धार गरी घर पठाएको उहाँले बताउनुभयो। केही स्थानमा सड़क अवरूद्ध भए पनि प्रहरी टोली परिचालन गरी अवस्था सहज बनाउने प्रयास भइरहेको छ। उहाँले वर्षा जारी रहेकाले बाढ़ी तथा पहिरोको जोखिम भएका क्षेत्रमा उच्च सतर्कता बनाउन आग्रह गर्नुभएको छ। बर्खायामसँगै गण्डकी प्रदेशमा डेंगूको संक्रमण बढ़न थालेको छ। लामखुट्टेको टोकाईबाट सर्ने डेंगू संक्रमणबाट बस्न साउनदेखि कार्तिकसम्मको अवधिमा निकै सावधानी अपनाउनु पर्ने चिकित्सकहरू बताउँछन्। यस वर्ष मनसून भएसँगै डेंगू संक्रमित देखिन थालेका छन्। हालसम्म गण्डकी प्रदेशका 9 जिल्लामा 839 जनामा डेंगू पुष्टि भएको छ। प्रदेश रोग नियन्त्रण केन्द्रका अनुसार सबैभन्दा बढ़ी बागलुङमा 366, काफीमा 222, गोर्खामा 99, 64, म्याग्दीमा 33, पर्वतमा 21, लमजुङमा 17, स्याङ्जामा 13 र नवलपुरमा 4 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। मनाङ र मुस्ताङमा भने हालसम्म डेंगू संक्रमित भेटिएको छैन। नेपालमा सन् 2004 पहिलो पटक डेंगू पुष्टि भएको थियो। सन् 2019 डेंगूका सबैभन्दा धेरै केस पुष्टि भएपछि यसलाई प्रकोपका रूपमा लिएको थियो। उक्त वर्ष गण्डकी पर्वतमा पनि डेंगूको प्रकोप उच्च रहेको थियो। डेंगू फैलिँदा यहाँ व्यापक रूपमा सर्च एण्ड डिस्ट्रोय अभियान चलाइएको थियो। चितवनकै छैठमना गाउँपालिका 5 सिमलधारामा पहिरो खस्दा गैरातीदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ। मुगलिन प्रहरीका अनुसार रूख सहितको सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। 5 डोजरको प्रयोग गरी बिहान 6:00 पहिरो हटाइएको हो। पहिरो पञ्चायतसँगै सघि रोकिएका काठमाण्डुभित्र नै र काठमाण्डुबाट छुटेका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका छन्। मुगलिन काठमाण्डु सड़क खण्ड संघीय राजधानी काठमाण्डुलाई देशका विभिन्न जिल्ला तथा पश्चिमी क्षेत्रसँग जोड्ने प्रमुख राजमार्ग हो। तर पटक पटक हुने अवरोधले गाड़ी र यात्रु प्रभावित हुँदै आएका छन्। पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीले आग्रह गरेको छ। मातृ शिशु सुरक्षाका लागि सरकारले बिहे बारी 20 वर्ष पारी भन्ने कानून निर्माण गरेको छ। नेपालको मुलुकी देवनी संहिता 2074 20 वर्ष पूरा नभई विवाह गर्न बन्देज गर्दै कसैले यस्तो कार्य गरेमा 3 वर्षसम्म कैद र 30,000 रूपियाँ जरिवाना हुने प्रावधान गरेको छ। उमेर नपुग्दै बिहे गर्दा शारीरिक तथा मानसिक समस्या आउनेछन् भने हाल विद्यालय स्तरीय पाठ्यक्रममा समेत शिक्षा दिइन्छ। यद्यपि विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने र गर्भपतन गराउने किशोरी संख्या नवलपुर जिल्लामा घटेको छैन। यस आर्थिक वर्ष 2082-83 नवलपुरमा 4,463 जना गर्भवती हुँदा 500 जना 20 वर्ष मुनिका किशोरी रहेको प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ। त्यस्तै 1,218 जना सुत्केरी हुँदा 1,423 जनाले गर्भपतन गराएका छन्। सुत्केरी हुने भन्दा गर्भपतन गराउनेको संख्या 205 बढ़ी हो। गर्भवती गराउने मध्ये 78 जना 30 वर्ष मुनिका किशोरी रहेको कार्यालय प्रमुख डाक्टर केशव प्रसाद चापागाईले जानकारी दिनुभयो। तनहुँमा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको समयजोगतमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा गठित टोलीमा रेग्मी सहित नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, उद्योग वाणिज्य संघ तनहुँका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् भने एकीकृत सेवा कार्यालय तनहुँका अधिकृत प्रतिनिधि सदस्य सचिव रहने व्यवस्था गरिएको छ। टोलीले ग्यास वितरण सम्बन्धी व्यवस्थाको नियमन छड्के अनुगमन तथा गुनासोका आधारमा लक्षित वर्गमा निरीक्षण गर्ने प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले बताउनुभयो। अनुगमनका क्रममा गम्भीर लापरवाही वा कानून उल्लंघन गरेको भेटिएमा प्रचलित कानून बमोजिम ग्यास भण्डारण स्थल सील गर्ने, बढ़ी मौजदात फिर्ता गर्न लगाउने, दर्ता पुस्तिका तथा अभिलेख जाँच गर्ने र जरिवाना समेत गरिने उहाँले जानकारी दिनुभयो। ग्यासको वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था समेत लागू गरेको छ। प्रशासनले एक परिवारलाई एक पटकमा एक सिलिण्डर ग्यास मात्रै वितरण गर्नुपर्ने व्यवस्था लागू गर्दै डिलरदेखि खुद्रा विक्रेतासम्मको कारोबारलाई कडाई गरेको हो। ग्यासको वितरणका लागि अनियमित कृत्रिम अभाव तथा बढ़ी मौजदात नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको प्रजी अतिवारीले बताउनुभयो। नयाँ व्यवस्था अनुसार ग्यास डिलरले अब आफै सिलिण्डर बिक्री गर्न पाउने छैनन्। डिलरले उप डिलर तथा थोक विक्रेता मार्फत ग्यास वितरण गर्नुपर्नेछ। कुल उप डिलर वा कुन थोक विक्रेतालाई कति परिणाममा ग्यास पठाएको हो भन्ने विवरण कम्पनीको नाम, ठेगाना र परिणाम सहित डिलरको परिसरमा सार्वजनिक गर्नुपर्नेछ। उक्त विवरण जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ उहाँले भन्नुभयो। त्यस्तै डिलरले उद्योगबाट प्राप्त ग्यासको दैनिक मौजदात विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ। उपडिलर तथा थोक विक्रेताले आफूले प्राप्त गरेको ग्यास यसअघि पठाउँदै आएका खुद्रा पसलमा पठाउनु पर्ने र कुन खुद्रा विक्रेतालाई कति सिलिण्डर पठाएको भन्ने विवरण, ठेगाना सहित आफ्नो परिसरमा सबैले देख्ने गरी सार्वजनिक गर्नुपर्ने तिवारीले बताउनुभयो। तनहुँको सुक्ला गण्डकी नगरपालिका दुई शाखामा सड़क दुर्घटना न्यूनीकरण तथा लागू पदार्थ दुर्व्यसन विरूद्ध सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ। शाखा टोल विकास संस्थाको संयोजक र अस्थायी ट्राफिक प्रहरी पोस्ट अबेल चौताराको समन्वयमा सो कार्यक्रम भएको हो। कार्यक्रममा अस्थायी ट्राफिक पोस्ट प्रमुख प्रहरी नायब निरीक्षक बल बहादुर गुरूङले लेन अनुसार तीव्र गति नियन्त्रण सड़क प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी तथा सुरक्षित रूपमा सवारी चलाउने उपायबारे जानकारी गराएको थियो। सोही अवसरमा लागू पदार्थ दुर्व्यसनी विरूद्ध सचेतनामूलक सन्देश प्रवाह गरिएको थियो। प्रसिद्ध तीर्थस्थल मुखीनाथमा भक्तजनले चढ़ाएको भेटीको थुप्रो लागेको छ। गत असार मसन्तसम्ममा मन्दिरको आमदानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटै बैंक खातामा 11,76,33,000 मौजात रहेको छ। समितिका व्यवस्थापक दिनेश भूषालका अनुसार कृषि विकास बैंकबाट 7,16,32,000, सांग्रीला बैंकमा ₹3,92,95,000, प्रभु बैंकमा ₹55,64,000 र नेपाल बैंकमा ₹11,23,000 र माछापुर्से बैंकमा ₹17,500 मौजदा छ। बन्दीपुर गाउँपालिका छको महत्वपूर्ण धारमपानी सारङ्गा घाट सड़क अनुगमन गरिएको छ। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, वडा अध्यक्ष बल बहादुर गुरूङ सहित प्राविधिक टोलीले सड़कमा भएका कामहरूको अनुगमन गरेको हो। अघिल्लो वर्षको बजेटबाट भएका कामको अनुगमन सँगै चालू आर्थिक वर्षमा सड़कका लागि ₹50,00,000 विनियोजन गरी ठेक्का आह्वान गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियाको फ्लोरेस द्वीपमा हिजो बिहान गएको 7.7 म्याग्नेच्यूडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 47 पुगेको छ। भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार गरिरहेको बीबीसीले जनाएको छ। इण्डोनेसियाको मौसम तथा भूभौतिक निकायका अनुसार स्थानीय समयअनुसार बिहान 5:00 केही अघि गएको भूकम्पको केन्द्र 15 किलोमिटर गहिराईमा थियो। भूकम्पपछि दर्जनौ कम्पन आएका छन्। सबैभन्दा बढ़ी प्रभावित मंगराई क्षेत्रमा 24 जनाको ज्यान गएको छ। पूर्वी मंगराईमा 17, सिक्कामा 3 तथा नगाडा एन्डे र पश्चिम मंगराईमा कम्तीमा 1-1 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। घटनामा 13 जना घाइते भएका छन्। प्रारम्भिक विवरण अनुसार 150 भन्दा धेरै घरमा क्षति पुगेको छ। विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनामा पनि क्षति पुगेको छ। पहाड़ी तथा दुर्गम क्षेत्रमा पहिरोका कारण केही ठाउँ गाउँहरूमासम्म पुग्ने बाटो अवरूद्ध भएको, क्षतिको पूर्ण विवरण आउन समय लाग्ने अधिकारीहरूले बताएका छन्। भूकम्पपछि सुनामीको चेतावनी जारी गरेपछि झण्डै 2,000 मानिस सुरक्षित ठाउँतर्फ सरेका छन्। यसैबीच इण्डोनेसियाको अर्को क्षेत्रमा 6.9 म्याग्नेच्यूडको अर्को भूकम्प गएको खबरले उद्धार तथा राहत प्रयास थप चुनौतीपूर्ण बनेको छ। 3 प्रमुख टेक्टोनिक प्लेटको संगम क्षेत्रमा पर्ने इण्डोनेसिया भूकम्प तथा ज्वालामुखी गतिविधिका लागि अत्यन्तै संवेदनशील देश मानिन्छ। खेल समाचार। स्पेनको शीर्ष डिभिजन बल लीगको ला लिगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 सिजन हिजो पहिलो दुई खेलसँगै शुरू भएको। पहिलो खेलमा अलावेस र सेलभिल्लाले विजय शुरूआत गरेका छन्। यी दुई टोलीले 3 अंक जोड़ेका छन्। अलावेसले गेटाफेलाई 3 गोलले हरायो। त्यस्तै 10 खेलाड़ीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटीले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिच्युट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनु पर्ने, थ्रो इन लिन ढिला गरेमा विपक्षले बल पाउने लगायतका रहेका छन्। अब सामलाटिन्जेलसम्म पुनः साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रमहरू शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143178, इमेल NEWSSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98533878, 98431356658।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पहिला फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा,
2: फोन नम्बर 0614510000,
6: 0614510002, मोबाइल नम्बर 9856084466।
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
9: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: 12 अल्मुनियम अब यूपीवीसी को साथमा।
9: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0765414111, मोबाइल 98560229338 र 98028229338।
11: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
12: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
11: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
12: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
12: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
11: थप जानकारीको लागि 0665714479, मोबाइल 98562265, 98468164145।
13: आह,
8: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
8: प्रोप्राइटर रोशनी श्रेष्ठ।
13: मोबाइल नम्बर 9827109066 र 9840694543।
14: कालिका बहुमुखी क्याम्पस काजीपोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
15: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
14: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
15: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
14: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
15: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
14: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
15: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
14: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 9856-80385।
16: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460745580।
15: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
17: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
15: धार्मिक महोत्सवका आकर्षणहरू,
17: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
18: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
15: कथा सहितको झाँकी, गीति नाटक,
17: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
15: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
17: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
15: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
19: कता हिँडेको हो आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
19: लौ, तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
0: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
21: Come on everybody. Hello Shukla Gandaki.
0: हाम्रो यही वर्ष बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कॉल सोल
22: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

0: हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु मरिङमा हामी तपाईँको माझमा रहन्छौँ बाह्र बजेसम्म हजुर हामी हप्ताको पहिलो दिन सन्डे आज तपाईँहरूले रोज्नुभएका सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिनेछु फोन गर्न सक्नुहुन्छ 9842 9196 0066 3611 को माध्यमबाट कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.sukragandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ हाम्रो 97.6 मेगाहर्जको रेडियो फ्रिक्वेन्सी मार्फत पनि सुनिराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ खाना त पके पनि खाइसक्नु भयो होला होइन मेलापात जाने तर्खरमा हुनुहुन्छ भने पनि राम्रोसँग जानु होला कतिपय साथी त गइ पनि सक्नु भयो होला भने कतिपय साथीहरू भर्खरै घरमा आराम गरिराख्नु भएको छ होला खाना खाएर त्यो गर्दै हुनुहुन्छ भने स्वास्थ्यको ख्याल राख्नुहोस् विदेशमा हुने तपाईँ सम्पूर्ण पनि आफ्नो स्वास्थ्यको ख्याल राखेर आफ्नो कामहरूमा चाहिँ अगाडि बढ्नु होला पनि भन्न चाहन्छु मौसमको कुराकानी गर्नु पर्दाखेरि अहिले चाहिँ घाम लागिसकेको छ हाम्रोतिर चाहिँ पहेँटपुर डाँडा चाँडा चाहिँ हरियै हरियो छ होइन हरियाली छाएको छ र पहिलो घाम लाग्दाखेरि एकदमै राम्रो पनि देखिएको छ बाहिरको मौसम चाहिँ तपाईँकोतिर के कस्तो हुँदैछ है पक्कै पनि नयाँ नौलो कुराहरू पनि बताउन सक्नुहुनेछ अब त लघु लघु कुदो रोपेर पनि सकिम होइन आधा आधी त भइसक्यो होला भन्ने विश्वास पनि रहेको छ भने कतिपय साथीहरूले त कुदो रोपेर पनि सकिसक्नु भएको छ होइन र आफ्नै काममा व्यस्त हुनुहुन्छ होला व्यस्त रहनुहोस् मस्त रहनुहोस् व्यस्त रहनुहोस् भन्नु नै सबैभन्दा ठुलो कुरो हो होइन व्यस्त रहनु नै काम गर्नु नै आफ्नो स्वास्थ्यको लागि चाहिँ त्यही भएर स्वास्थ्य पनि रहनुहोस् व्यस्त पनि रहनुहोस् र मस्त पनि रहनुहोस् भन्न चाहन्छु तपाईँहरू पनि फोन गर्नु होला आज पनि हामी तपाईँको रोजाइमा रहेका विविध सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिनेछु हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् एनटिसीएनसेल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ फोन गर्नुहोला यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु कार्यक्रममा हेलो नमस्कार हजुर हजुर एकदमै सन्चै आरामै छु अनि के छ हजुर सन्चै आरामै हुनुहुन्छ हजुर मेरो खानपिन भइसक्यो अनि हजुरले खानु भयो त हाम्रो आज दुलेगोडातिर चाहिँ मजाले घाम लागेर पहेँलपुर कति राम्रो भएको छ नि अहिले त डाँडा काँडा वारिपारी यसो हेर्दाखेरि पनि घरहरू देख्दा पनि टिलिक्क टल्किएको कति राम्रो देखिएको छ अनि आज हेर्नु न कस्तो राम्रो भएको छ कि दिन पानी परेर घाम लाग्दाखेरि यति राम्रो राम्रो देखिन्छ वारिपारी हेर्दाखेरि
1: हजुर
0: हजुर राम्रो यताउति भइरहेको
1: छैन हजुर हो नि मलाई चाहिँ नि आज गीत के सिम्पल छेउमा भर भन्ने गीत राखिदिनु अनि हजुरको लागि सुभागन्दगी नुनितको लागि सबै साथीहरूलाई यस मुस्तामा कसैलाई नै बिर्सेको छैन म त बुहारीको माया भन्दै छ
0: हस् नमस्कार बाबा उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो रुसी गालम सालजी हुनुहुन्थ्यो वानटाङ खोलादेखि आफूले मनपर्ने गीत रोजेर गइसक्नु भएको छ पिपल छेउमा बर भन्ने गीत तर पनि कार्यक्रममा सहभागिता आज हराउन सक्नुहुनेछ र साथीभाइहरू इष्टमित्रहरूलाई पनि सम्झिन चाहिँ सक्नुहुनेछ आजको बसाईमा हामी चाहिँ तपाईँको माझमा तपाईँले रोज्नुभएका मिठा मिठा सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्छु त्यही भएर आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँहरू पनि फोन गर्दै गर्नुहोला यति बेलाको क्रममा भने रोसिकाजीको रोजाइमा रहेको पिपल छेउमा बर भन्ने मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु यसमा आवाज रही प्रविश अधिकारी रोशन सिंहको रहेको छ भने रोशन सिंहकै रहेको छ यति बेला क्रममा स्वीकार्नुहोस् यो मिठो गीत अनि आउनेछु तपाईँहरू पनि फोन गर्दै गर्नुहोला 9842 9196 0066 3611 को माध्यमबाट हामीसँग जोडिन सक्नुहुनेछ

हजुर सुमधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला। हाम्रो रोशिकाजीको रोजामा रहेको थियो पिपल छेउमा बर भन्ने, तपाईँहरू फोन गर्न सक्नुहुनेछ। परमेश्वर अधिकारी रोशन सिंह आवाजमा रहेको थियो एकदमै सुमधुर गीत, म तपाईँहरूको माझमा राखिसकेको छु। पालो भने तपाईँहरूको हो, आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। विशेष आज तपाईँको रोजामा रहेका सुमधुर मिठा मिठा गीतहरूलाई कार्यक्रममा स्थान दिनेछु। 98 4 22 79 11 98 0 66 31 11 को माध्यमबाट पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ। र हप्ताभरि आइतबारदेखि शुक्रबारसम्म फोन गर्ने हुने साथीहरू मध्येबाट एकजनालाई चाहिँ 100 को रिचार्ज व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले। यही हेल्पोचोकमा रहेको छ। तपाईँहरू मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छान बनाउनु परेको छ र नयाँ खरिद गर्नु परेको छ, साथै इलेक्ट्रोनिक सामानहरू पनि खरिद गर्नु परेको छ भने तपाईँहरू पोखरेल मोबाइल पसलमा जान सक्नुहुनेछ। जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल, उहाँसँग गएर पनि तपाईँहरूले मोबाइलहरूको समस्याहरूको समाधान चाहिँ गर्न सक्नुहुनेछ। एकचोटि भिजिट गर्नुहोला है, एकदमै राम्रो छ यहीँ होइन।

हजुर मिठो गीतमा तपाईँको माझमा राखिसके चाहिँ मोहर पर्दैन सुकी भनिरहेको थियो मोहर मुहीबाट तपाईँको माझमा मैले स्थान दिइसके तपाईँहरू कार्यक्रममा सहभागिता गराउन सक्नुहुन्छ फोन गर्न सक्नुहुन्छ साथीहरू कता हराउनु भयो माया मार्नु भयो कि क्या हो है आजभोलि सहभागिता एकदमै कम हुँदै गएको छ होइन आज आज भोलि भोलि गर्दा गर्दा खै माया मार्नु भयो कि क्या हो कुन्नी कसो कसो मैले त बुझ्नै सकिनँ ठिकै छ यति बेलाको क्रममा भने फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु।

हजुर न्याउली बनाईमा भने सुमधुर गीत मैले तपाईँको माझमा राखिसके वरिष्ठ बलराम मोहीबाट रहेको थियो पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फेरि पनि अर्को मिठो सुमधुर गीतलाई नै कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि तपाईँको माझमा आउनेछु बतासैले उडाई लग्यो भनिरहेको छ भाइरल गोर्खे मुहीबाट रहेको छ यो गीत। यो गीत सँगसँगै म छोटो व्यावसायिक विश्राम विश्रामपछि 11 बजेको टाइम चेक पछि फेरि म पुनः लगतै तपाईँहरूको माझमा उपस्थित हुनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 MHz यति बेला।

0: तपाईँलाई स्विकार्नुहोस् यो मिठो सुमधुर गीत।
1: अले जीवु जीवन ख जी छन्त यक्को मतिना, जी छन्त यक्को यक्को मतिना।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रश्न होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
6: टिचर मेरो मम्मीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्याल्ट्रिक्स, सोहो रेनको बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856603384 र 9856607988।
8: ओई वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड त्यतै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856707987।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
12: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
14: दीर्घायु फर्निचर शोरूम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरासँग साफी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुँ।
14: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0665709 मोबाइल नम्बर 9845061268
13: 9845062068।
16: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि कहिले के चाहिने, ढिक्कै भइसके।
17: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
16: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
18: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
17: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
18: सोनुप सिसा प्लाई पसल, शुक्लागण्डकी 4 दुलीगौड़ा, नगरपालिकाबाट 10 घरमाथि,
17: पोखरा जाने बाटोतिर।
19: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहका लागि आधिकारिक विक्रेता।
17: थप जानकारीको लागि सम्पर्क मोबाइल 9560268 27 र 9864453031।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो। हजुर, मिठो गीत सँगसँगै छोटो व्यवसायिक विश्राम बसे 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज हामी रहेका छौं सन्डेको एपिसोडमा। आज भने तपाईँको रोजामा रहेका विविध सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्छु। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842976311 को माध्यमबाट कार्यक्रममा हामीसँग जोडिन सक्नुहुनेछ। र हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म विभिन्न दिन फरक फरक विषयवस्तुमा आधारित रहेर हामीहरू तपाईँहरूको माझमा उपस्थित हुने गर्दछौ। र आज आइतबारको अवसरमा तपाईँ चाहिँ रोजामा रहेका विविध सुमधुर गीतहरूलाई नै कार्यक्रममा स्थान दिने गर्छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। राम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि सुनिरहेको भएको छ होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ भन्दै थिए, ठ्याक्कै फोन काटिएर फोन गर्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। विशेष आज तपाईँको रोजामा रहेका सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्छु। हेलो, नमस्कार हजुर। नमस्ते।
4: नमस्ते,
1: के छ हालखबर? अनि सन्चै आरामै हुनुहुन्छ? धेरै समयपछि कुराकानी भयो नि हजुरसँग त।
4: हजुर पुरानो सङ्ग अरुण थापाको जति मायालाई बनाइदिनु है।
1: हस् हुन्छ, यो सुमधुर गीत राख्नेछु। हस् धन्यवाद।
4: अनि शुक्ला गण्डकी हो लिनुको लागि
1: अगाडि नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो काशी कर्लुमले काँडेदेखि। अमृतुला चन्जी हुनुहुन्थ्यो, उहाँसँग धेरै समयपछि कुराकानी भयो कि, फोन नै आएको थिएन उहाँको चाहिँ, यत्रो समय भएको थियो। यति बेला क्रममा फेरि पनि अर्को साथी हुनुहुन्छ भन्दै थिए, ठ्याक्कै मिस्कल भयो। फोन गर्न सक्नुहुनेछ है, आउन सक्नुहुनेछ। आज विशेष तपाईँहरूको रोजाइमा रहेका विविध सुमधुर सुमधुर मिठा मिठा गीतहरूलाई कार्यक्रममा स्थान दिने दिन रहेको छ। फटाफट लाएर फोन गर्नुहोस्, मेरो रोजाइको भन्दा पनि हजुरको रोजाइको गीत राख्ने दिन भएकोले फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। अनि आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना समर्पणहरू चाहिँ छोड्न सक्नुहुनेछ। विशेष आजको बसाईमा फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएनसेल जुन सब नम्बर सहज हुन्छ त्यही नम्बरमा चाहिँ फोन गर्न सक्नुहुनेछ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजनालाई ₹100 रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरी मोबाइल पसलले यही पोस्ट चौकमा रहेको छ। तपाईँहरू मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन्, नयाँ मोबाइलहरू खरिद गर्नु परेको छ र इलेक्ट्रोनिक सामानहरू पनि खरिद गर्नु परेको छ भने पोखरेल मोबाइल पसलमा जान सक्नुहुनेछ, जसको प्रोपाइटर हुनुहुन्छ विनोद पोखरेल। आउनुहोला, भिजिट गर्नुहोला पनि भन्न चाहन्छु। यति बेला क्रममा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
4: हेलो,
1: झोरले सन्चै आरामै हुनुहुन्छ? कस्तो भएको छ अहिले हजुरलाई? ल ठिकै ठिकै छु। अलि छिटो छिटो सन्चो हुनुहोला, नियमित औषधि खानु होला भन्न चाहन्छु है। खानपानमा पनि अलिक ध्यान दिनु होला, यतिखेरको समय यस्तै यस्तै छ। हो त नि, यो भाइरस भाइरल ज्वरो रुगा खोकी। ल अनि खाना त खाइसक्नु भयो होला के रे है? मेरो नि भइसक्यो। त्यही त नि, बोल्नु पर्यो, खानु पनि पर्यो नि अब। त्यही त नि, के फेरि बोल्नै सकिन भने। ल आज कुन चाहिँ गीत रोज्नु हुन्छ त नि?
4: हजुर, अनि आज चाहिँ त्यो
5: काफल खाने कैया
1: अस्मिता अधिकारीको आवाजमा रहेको छ है. ल हुन्छ, म यो गीत राख्नेछु, साथीहरू सम्झिन सक्नुहुनेछ.
5: हुन्छ,
1: धन्यवाद.
5: त्यसपछि हाम्रो सुमिना कता हुनुहुन्छ सुमिनाका लागि र हाम्रो शुक्लाघण्टकी यात्रा भोलि साथीहरूलाई समीर पटकर कमान साथीहरू हुनुहुन्छ. अमृत कुमारी कसैले हुन्छ शर्मा प्रेम कुमार अनि कसैले हुन्छ हाम्रो बन्धु गुप्तमाया थापा राजा राई खलिमा थापा रोसिका लम्सललाई धेरै धेरै सम्झिरहेको छु भन्न चाहन्छु. चेतना मगर अनि त्यस्तै गरेर हुन्छ मोहम्मद साइरा कपुसी अनि हाम्रो केपु छेत्री हुनुहुन्छ उता के भन्छ हाम्रो लक्ष्मी लम्सल हुनुहुन्छ
1: उहाँलाई
5: धेरै सम्झेर र विशेष गरी नाम फुटेका सबै सबै साथीहरूलाई धेरै लामो समयको पछि आज सम्झिँदैछु. हुन त बिर्सेको त थिइनँ मैले सम्झिरहेको
1: थिएँ.
5: हाम्रो तारा तारा थापा कता हुनु त्यो साथी तारा थापालाई बिर्सिरहेको मैले तारा
1: भाइ वहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र निमालजी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि. यो मिठो गीतहरूतिर पनि गइसक्नु भएको छ उहाँले चाहिँ र तपाईँको माझमा राख्नेछु काफल कमला भनिरहेको छ उहाँले रोज्नुभएको गीत चाहिँ. यति बेलाको क्रममा भनेमा हाम्रो अमृतजीको हृदयमा रहेको जति मायालाई पनि अरुण थापाको आवाजमा रहेको छ. एकदमै पुरानो एकदमै मिठो गीत रहेको छ यो गीत. यो गीत पछि म आउनेछु तपाईँहरू भने फोन गर्दै गर्नुहोला.

0: हजुर, जति माया लाए पनि भने यो मिठो गीतमा तपाईँको माझमा राखिसके अरुण थापाको आवाजमा रहेको थियो भने लिरिक्स र म्युजिक चाहिँ अरुण थापा र विनोद गौतमको रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसकेको छु। यति बेलाको क्रममा भने फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार हजुर। हजुर जेनिसाजी, के छ हाल खबर? सञ्चारमै हुनुहुन्छ? हजुर एकदमै सञ्चारमै छु। अनि हाम्रो मिलन टोलतिरको नयाँ नौला हाल खबर के छ? ल ठिक छ, त्यसो भए अनि खाना पनि खाइसक्नु भयो होला के रे है? हजुर हजुर, मिल्छ मिल्छ, आउनुहोस् न यतिखेर समयमा, 10 बजेपछि आउनुभयो भने हुन्छ है। एक हप्ता भित्रमा आउनु पर्यो कि, आइतबारबाट शनिबार आउनुभन्दा अगाडि शुक्रबारसम्म चाहिँ तपाईँ आउन सक्नुहुन्छ है, जुनसुकै दिन आइ नै हुन्छ। ल आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि हजुर? ल फिल्मको गीतहरू, आधुनिक गीतहरू, हिन्दी गीतहरू, पप गीतहरू, जे गीत पनि रोज्न सक्नुहुन्छ लोकदोरी बाहेक। पाइन्छ। ल हुन्छ, म यो गीत राख्नेछु, साथीहरू सम्झिन सक्नुहुनेछ। सुन्छ, धन्यवाद।
1: अनि म भन्दा अघि आउनुहुने पछि आउनुहुने सम्पूर्णको लागि, मेरो घर परिवारको लागि, मेरो साथीहरूको लागि भन्ने छुट्टिन्छु।
0: नमस्कार, बाई बाई, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, जेनिसा थापाजी हुनुहुन्थ्यो मिलन टोलदेखि। लाल लाल कलर जी बागडी भने एकदमै मिठो सन्जु राठौड़को आवाजमा रहेको गीत रोजेर गइसक्नु भएको छ। यति बेलाको क्रममा भने हाम्रो नरेन्द्रजीको रोजाइमा रहेको काफल कमला भन्ने मिठो गीत सान्दिन्छु, अस्मिता अधिकारीको आवाजमा रहेको छ। अनि त्यसपछि फेरि म तपाईँको माझमा आउने नै छु, तपाईँहरू भने फोन गर्दै गर्नु होला। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् सुमधुर गीत।
2: म्याम गाडी बन्न त अलिक टाइम

0: हजुर, मिठो गीत मैले तपाईँको माझमा राखिसके, कफल कमला भन्ने रहेको थियो, अस्मिता अधिकारी र जनक ताम्रकारको आवाजमा रहेको थियो भने लिरिक्स र म्युजिक चाहिँ महेश ताम्रकारको रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसकेको छु। फोन गर्न सक्नुहुन्छ 9842279611, 9806663611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफूलाई मनपर्ने गीतहरू रोज्न सक्नुहुन्छ र आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना सर्व छोड्न सक्नुहुन्छ। यदि बेला क्रममा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: हेलो, नमस्कार हजुर।
0: नमस्कार, के छ हाल खबर? सञ्चारमै हुनुहुन्छ?
1: हजुर, सबै ठिकठाक, राम्रै, आरामै छु हजुर। हजुरको के कस्तो छ?
0: एकदमै ठिकठाक, राम्रै, आरामै, कुशल मङ्गलै छु भन्नुपर्छ। अनि खाना खानु भयो?
1: हजुर, मेरो खाना भयो हजुरको नि।
0: हजुर, मेरो नि भइसक्यो।
1: हजुर, खाना त बेलै माथि खानुपर्छ
0: पर्यो नि, अब नखाए त फेरि मरिएला भन्नुपर्ने, भोक मरिलाएर। ल, कहिले चाहिँ एकदमै खाना समयमै हुन्छ, कहिले चाहिँ अलिकति बाह्रै बज्छ, यस्तै छ। हजुर, अनि के छ अरू नयाँ नयाँ हाल खबर हाम्रो आफू कसरी दिएर?
1: ठिकै छ, हिजो पानी पर्यो, शीतल शीतलै छ।
0: हजुर,
1: किसानलाई
0: ठिक छ, त्यसो भए अनि आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि? हजुर, गीत रोज्ने दिन,
1: गीत रोज्ने दिन।
0: हजुर,
1: तुलसी आँगनबाट पुग्न भन्ने,
0: हजुर,
1: त्यो सुन्न मन लाग्यो, त्यो धेरै पुरानो हो।
0: हजुर,
1: त्यही सुनौँ भनेर।
0: ल हुन्छ, म यो गीत राख्नेछु, साथीहरू सम्झिन सक्नुहुन्छ।
1: प्रथम त हजुरलाई
0: है, हुन्छ, धन्यवाद। हजुर, आउनुभएको छैन, उहाँ चाहिँ बिरामी हुनुहुन्छ, त्यही भएर। हजुर, बिरामी हुनुहुन्छ, त्यही भएर आउनु भएन, नत्र हिजो आउनुहुन्छ।
1: हाम्रो यहाँ पनि सबै बिरामीहरू आएको, यताउता, अहिलेको यहाँ
0: दुख्ने। हजुर, यही नै हो, एकदमै यो भाइरल ज्वरो रुगा खोकीले नै गर्दाखेरि
1: यहाँ पनि है, पुरै गाउँ टोटल जस्तो भयो फेरि।
0: त्यही त नि, ल ठिक छ, एकदम सबैजनालाई एकदम छिटो छिटो सन्चो हुनु होला भन्न चाहन्छु।
1: हजुर, तर राजुजीलाई,
0: नमस्कार, शुभ दिन।
1: नमस्कार,
0: उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, ऋषि राम गाहाजी हुनुहुन्थ्यो अब कसरीदेखि, उहाँसँग पनि मिठो कुराकानी भइसक्यो, मिठो गीत रोजेर जानुभयो उहाँ पनि। पालो भने तपाईँहरूको छ, आउँदै गर्नुहोला। यति बेलाको क्रममा भने हाम्रो जुनिसा बहिनीको रोजाइमा रहेको लाल लाल कलर जीवाङ्गडी भने सन्जु राठौड़को आवाजमा रहेको छ, यो गीत सुन्छौ। यो गीत सँगै म जान्छु छोटो व्यावसायिक विश्राम, विश्राम पछि फेरि म तपाईँको माझमा आउनेछु, तपाईँ पनि फोन गर्दै गर्नुहोला।

0: लाल लाल कलर ची बांगड़ी बांगड़ी चा कलर
1: शुक्ला गंडकी एफएम 97.6
2: ए बुढ़ा गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
3: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हामी पनि
3: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
7: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
8: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगंगा हेल्थ पोस्ट चोक
8: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856124474
10: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
11: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
10: हजुर हजुर सेरिजाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
11: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखी हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
10: होटल टाइटेनिक गोङगोबु बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825527763
12: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
13: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
12: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
13: त्यसो भए सँगै जाउँ न त दोलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
14: चिकन ससेज बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 9856288587
15: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
16: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
15: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
16: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
16: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
15: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848064145।
17: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ साथ फेर,
18: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहु। प्रोप्राइटर पेन घिमिरे। मोबाइल 9856062099।
19: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलइडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टायर कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062066।
22: कता हिँडेको आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 9843238011।
24: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
25: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: हजुर, विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज हामी रहेका छौ सन्डेका एपिसोडमा। आज भने तपाईँको रोजाइमा रहेका विविध मधुर गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। तपाईँले हामीलाई 97.6 MHz रेडियो ध्वनि तरंगसँगै www.suklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार। हजुर नमस्कार दिदी, सन्चै आरामै हुनुहुन्छ? अनि खाना खानुभयो दिदी? ल, किन त नि यति ढिलो आज? सधैँको यस्तै हो है। ल, बिहान खाजा खानु भएको थियो होला के रे है?
1: बिहान खाजा खाइन्छ,
0: त्यही त नि। बिहान खाजा खाइसकेपछि खाना चाहिँ सधैँ त्यही 12 बज खाने बेलामा है?
1: त्यही त नि।
0: ल ठिक छ, अनि सन्चै आरामै हुनुहुन्छ होला के रे है? ल ठिक छ त्यसो भए, अनि आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि दिदी?
1: आज
0: ल म यो गीत राख्नेछु, साथीहरू सम्झिन सक्नुहुनेछ। धन्यवाद।
1: अनि अम्बिताईको लागि नरेन्द्र एकदमै हुनुहुन्छ भन्थ्यो, छिट्टै सन्च होला भन्न भन्छ। अनि बहादुर दाई, अनि एकराज अम्जली भाइ, अनि चन्द्र भाइ, अनि शोक दाई, अनि
0: नमस्कार, शुभ दिन, बाइ बाइ। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो दलमाया दिदी हुनुहुन्थ्यो पुलचोकदेखि। मन बिनाको धन ठुलो कि धन बिनाको मन भन्ने मिठो गीत रोजेर गइसक्नु भएको छ तपाईँ भने फोन गर्दै गर्नुहोस्। यति बेलाको क्रममा हाम्रो ऋषिरामजीको रोजाइमा रहेको तुलसी आँगनमा रोपौला बाटो भने फूल मुहीबाट रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर गीत।

हजुर, मिठेकी तपाईँ तपाईँहरूको माझमा राखिसके तुलसी आँगनमा रोपौला भन्ने रहेको थियो। बाटो मुनिको फूल मुहीबाट हाम्रो ऋषिरामजीको रोजाइमा रहेको यो सुमधुर गीतलाई मैले कार्यक्रममा स्थान दिइसकेको छु। अहिले बेलाको क्रममा भने हाम्रो दलमा दिदीको रोजाइमा रहेको मन बिनाको धन ठुलो कि धन बिनाको मन आतंक बुढा थोकी र यसमा आवाज रहेको छ अशोक दर्जीको, अनि म्युजिक लिरिक्स चाहिँ टंक बुढा थोकी र टीकाराम बुढा थोकीको रहेको छ, अनि बी राज नेपालको भयो रहेको छ। यति बेलाको क्रम अनुसार सिकानु हो सियो मिठो सुमधुर गीत।

हजुर मिठो गीत मैले तपाईँको माझमा स्थान दिइसके धनबिनाको मन ठिलो कि धन मनबिनाको धन भनेर रहेको थियो पक्कै पनि हाम्रो दलमा दिदीको रोजाइमा रहेको गीतलाई मैले स्थान दिइसके आज भने तपाईँको रोजाइमा रहेका विवेश मधुर गीतहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति दिनसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद अनि आज हामीलाई जसले फोन कल कोशिश गर्नुभयो उहाँहरू सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। फोन गर्नुभएको थियो ऋषिका लम्सालजी हुनुहुन्थ्यो वानटाङ खोलादेखि, अमृतुला चन्जी हुनुहुन्थ्यो कास्की कोडलुङले कारदेखि, त्यस्तै नरेन्द्र रिमालजी हुनुहुन्थ्यो साङ्जा बिरुवादेखि, जेनिसा थापा हुनुहुन्थ्यो मिलन टोलदेखि, र ऋषिराम गाहाजी हुनुहुन्थ्यो आपू कसेरीदेखि, र अन्तिम हामीलाई फोन गर्नुभएको थियो दलमाया दिदी पुलचोकदेखि, उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। र स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाई सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद। हाम्रो 97.10 समेगहर्सको रेडियो ध्वनि तरंगबाट पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जानलाई तपाईँको माझमा भने म्याग्दी रूमाले भने रोल नम्बर एक मूलबाट रहेको छ यो मिठो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिँदै आजको एपिसोडबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी रहेको दिनहरू शुभ अनि सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 MHz। नमस्कार, बाई बाई।

0: शुक्ला गण्डक एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेर।
5: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहालेँ,
4: चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
0: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दिल्लीगढ़ त नहुँ,
0: प्रोपाइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0965709604, मोबाइल नम्बर 9840761268,
6: 9850602068।
8: प्रसुन, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564433। तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 BP चोक।
12: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
13: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
12: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
14: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
15: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694557056।
15: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनौ त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
17: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 98460872।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याहको ठिक 12 बज्यो।
2: जनाएको छ कार्कीको उपचारको क्रममा नेपालगंजमा ज्यान गएको हो भने पहिरोमा हराइरहेका चारजना मध्ये उमा र रतिको शव भेटिएको हो। रिसाङ क्षेत्रमा हिजो बेलुका पहिरो खसेको थियो। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल गुल्म जाँजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहान पहिरो प्रभावित क्षेत्रमा परिचालन भएको हो। यो पहिरोका कारण स्थानीय रामबहादुर शाही, सिद्धिबहादुर कामी, कमला कार्की, अनिता कार्की, युनिस शाही, सुन्तली चदरा र भद्रकला कार्की घाइते हुनुहुन्छ। घाइते मध्ये रामबहादुर र भद्रकलालाई थप उपचारको लागि नेपालगंज र सुर्खेत रिफर गरिएको छ। भेरी नगरपालिका दुई चिसापानी बस्ने भीमबहादुर कार्की र गैरी गाउँ बस्ने हरिश विकको खोजी भइरहेको छ। हरिश पहिरो लगत्तै घरबाट निस्केकोमा सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ। पहिरोले आठवटा घरमा क्षति गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै रोल्पाको लुङ्ग्री पालिका पाँच धैरेरीमा पहिरोले घर पुरिँदा 72 वर्षीय अम्मी गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। आज काठमाण्डौ उपत्यका सहित 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत देशका विभिन्न जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको हो। आज काठमाण्डौ, भक्तपुर र ललितपुर सहित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोर्खा, धादिङ, काभ्रे, मकवानपुर, तनहु, लमजुङ, कास्की पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाँजरकोट, रूकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर आसपास जिल्ला भई बहने ससानो नदीमा पानीको बाब उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ी आउने सम्भावना रहेको छ। आज पनि काठमाण्डुमा खाना पकाउने ग्यास वितरण भइरहेको छ। नेपाल आयल निगमले आज विभिन्न 7 भित्री केन्द्रबाट ग्यास वितरण गर्ने जनाएको छ। निगमको टेको परिसर, त्यसै गरी पशु सेवा शाखा बुढालिङ कण्ठ, त्यसै गरी राधास्वामी परिसर काठमाण्डु कीर्तिपुर, नयाँ बजार नयाँ बानेश्वर, त्यसै गरी पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबर महल र चन्द्रगिरी नगरपालिका कार्यालयबाट ग्यास वितरण भइरहेको छ भने राष्ट्रिय आयुर्वेद केन्द्र कीर्तिपुरबाट पनि विभिन्न ब्राण्डका ग्यास बिक्री वितरण भइरहेको छ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रको आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो निगमले अत्यावश्यक उपभोक्ताको लागि विभिन्न ब्राण्डका 6802 सिलिण्डर बिक्री गरेको थियो। हिजो 6000 सिलिण्डर वितरण भए पनि घर घाम झरी झेल्दै लाइनमा बसेका धेरै उपभोक्ता रित्तोहात फर्किन बाध्य भएका थिए। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। 20 वाणिज्य बैंक मध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्स बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका छन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगततर्फ 0.29% र संस्थागततर्फ 0.20% ब्याजदर कटौती गरेको छ। त्यस्तै नेपाल बैंकले व्यक्तिगततर्फ 0.1% र संस्थागततर्फ 0.5% ब्याजदर घटाएको छ। नबिल, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, सानीमा, माछापुछरी, कृषि विकास, नेपाल एसबीआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम, कमर्सियल र ग्लोबल आईएमई गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 3600 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। भाव बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँ पुगेको छ। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 3,01,600 रूपियाँ रहेको थियो। त्यस्तै चाँदीको भाव आज तोलामा 50 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,710 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलाको 4,660 रूपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। आज 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम, काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको भिरकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। मेलाको 5 दिन हिजो एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै 5 दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनको दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले मेलाको अवलोकन गरेको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्रान्डका गाड़ी प्रदर्शनीमा राखिएका छन्। अब विदेशको खबर। इरानले आफ्ना 3 जना पायलटलाई कतारले नियन्त्रणमा लिएको दावीसहित तत्काल रिहा गर्न माग गरेको छ। इरान अमेरिका युद्धको शुरूआती चरणमा सैन्य अभियानको क्रममा 2 लड़ाकू विमान खसालेपछि ती पायलट कतारको नियन्त्रणमा रहेको इरानको दावी छ। अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रमुखलाई लेखेको पत्रमा इरानी ब्रिगेडियर जनरल मोहम्मद बागेर जादेहले जवाहद सालेही, अब्दुल माजिद दस्तियान र इमरान बिहरौसियनलाई कतारले 6 महिनादेखि बन्दी बनाएर राखेको दावी गर्नुभएको हो। उहाँका अनुसार युद्धको तेस्रो दिन अर्थात सन् 2026 मार्च 2 मारिएका चौथो पायलट माजिद काजेमीको शव भने इरानलाई फिर्ता गरिएको थियो, तर कतारले इरानको यो दावीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद मोहम्मद अल अन्सारीले पायलटहरूले कतारी हवाई क्षेत्र उल्लंघन गरेपछि आवश्यक कदम चालिएको बताउनु भएको छ। उहाँका अनुसार कतारी खोज तथा उद्धार टोलीले पायलटहरूको अवशेष खोज्ने काम गरेको थियो। अब खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लीग लालिगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 सीजन हिजो पहिलो 2 खेलसँगै शुरू भएको हो। पहिलो खेलमा अलावेस र सेभिल्लाले विजय शुरूआत गरेका छन्। यी दुई टोलीले 3 अंक जोड़ेका छन्। अलावेसले गेटाफेलाई 3 गोलले हरायो। त्यस्तै 10 खेलाड़ीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटिले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिच्युट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनुपर्ने, थ्रो इन लिन ढिला गरेमा विपक्षीले बल पाउने लगायत रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। आज 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण, विक्रेता मार्फत पनि नियमित रूपमा बिक्री गर्न सम्बन्धित उद्योगीलाई निगमको आग्रह। भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक 5 वटाले घटाए। सुनको भाव आज तोलामा 3,600 रूपियाँले बढ़्यो। कतारले आफ्ना 3 जना पायलट नियन्त्रणमा लिएको दावीसहित रिहा गर्न इरानको माग, इरानको दावी कतारद्वारा अस्वीकार। र लालिगाको नयाँ सिजनमा अलावेस र सेभिल्लाको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्ला गन्धकी एफएम 97.6।
1: या आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
5: त्यसो नभने मरि म पनि अब नातिकेटो भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 98568 98461658।
8: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
9: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
9: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
9: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067725229।
10: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33222, 98087972142।
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा,
12: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
12: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
11: फोन नम्बर 0614510062,
12: मोबाइल नम्बर 9856084666।
11: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
13: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउनु ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
14: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपड़ा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
15: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा।
13: मोबाइल 9856055770।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ अलमल परेमा त।
17: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
17: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी चार दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोङगुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
8: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: कक्षा 12 मा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
8: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
9: छुटको दायराहरू: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
9: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
8: थप जानकारीको लागि 0635714479, मोबाइल 9560262065, 9468064145।
10: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
11: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
10: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
11: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलि क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
12: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
14: चलिरहेको देखिनु भन्यो।
15: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त। किन, कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568287।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपीबीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028222938।
4: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565391।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
7: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
7: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
7: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
4: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
7: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
8: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
9: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसजीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू,
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
5: कथा सहितको झाँकी, गीति नाटक,
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
5: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
5: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2, गाछे पानी, तनहुँ।
8: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नि, जाउँ हिँड्दै।
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
11: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
13: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्लागन्धकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
12: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847349839।
14: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
13: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हर उत्पन्न दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिरेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625776676, मोबाइल 98562066676।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
6: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1 लाख,
5: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
6: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
5: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
6: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
5: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
6: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
5: तुलसी शाह दुलेगौडा रु 10,505,
6: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
5: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
6: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
5: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
0: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्।
7: सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9850634881 र 9860745780।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
10: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौड़ा नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98 644 35 031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुनसानी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौड़ा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलीगौड़ा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर शोरूम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर शोरूम, दुलीगौड़ा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0865 7790 4, मोबाइल नम्बर 98460 61268
10: 98560 62268।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
13: हो र। हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगुबु बस पार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दुलेगौड़ा ढोरफेदी मान्द्रे 26 साखे हुँदै मगयान चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मगयान चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोमगुबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461 16878 98235 5273। कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगौड़ाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
16: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
17: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
16: धार्मिक महोत्सवका आकर्षणहरू
17: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
18: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
16: कथा सहितको झाँकी गीती नाटक
17: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
16: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती।
17: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
16: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
19: नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
19: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
21: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरू उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
6: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610
5: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500
6: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115
5: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000
6: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111
5: पार्वती रिमाल दुलेगौडा रु 10,100
6: कृष्णराज पण्डित दुलेगौडा रु 25,000
5: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174
6: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555
5: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101 बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120
6: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005
5: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000
6: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111
5: भीमप्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155
1: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
1: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यु होम डेकोर एन्ड डेकोरेसन
1: हामी कहाँ पर्दा सोफा कार्पेट दराज सन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
9: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
1: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856620630
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
11: सम्पर्क 0564142221 मोबाइल 98565391
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
12: Yamaha. यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
13: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
14: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
15: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
16: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
17: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
18: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
17: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
20: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111196902।
21: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
22: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
21: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
22: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
21: फोन नम्बर 0614510002,
22: मोबाइल नम्बर 9856084466।
21: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
23: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्थ पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
25: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
24: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
6: प्रिया एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी, दुलेगौँ, रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
8: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर शोरूम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर शोरूम, दुलगाउँदा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0865709704, मोबाइल नम्बर 9847061268,
11: 9857062068।
12: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगौँडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ।

0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9850700778।
5: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरिनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुनसादी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9846078022।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू:
6: रामबहादुर परियार, घारे शीतल बस्ती, रु 15,055।
5: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी, रु 10,100।
6: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155।
5: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050।
6: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल, रु 25,000।
5: ऋषिराम पौडेल सेराबेसी, रु 10,000।
6: र समया गुरुङ दुलेगौड़ा, रु 55,555।
5: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115।
6: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111।
5: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000।
6: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005।
5: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125।
6: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 1,01,111।
5: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111।
6: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055।
5: कृष्णराज घिमिरे दुलेगौड़ा, रु 55,555।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
8: ल, यसैका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबील्यान्ड शुक्ला गण्डकी सार दुलेगौडा।
0: मोबाइल 9860055770।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना:
10: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
10: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
10: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
10: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061433385, मोबाइल 9856380385।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175.

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला दिउँसोको ठिक 3 बज्यो
4: 5 बजे प्रतिवेदन पारित सम्मेलन आज सक्ने तयारी गाड़ीमा हुने ओभरलोड नियन्त्रण गर्न 5,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो। नेपाल खबरमा अब पूरा खबर। जाजरकोटको भेरी नगरपालिका वड़ा नम्बर 2 चिसा पानीमा पहिरो जाँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ। 70 वर्षीय भीम बहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यो सँगै पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 2 स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ। विस्थापितलाई अहिले रिसाङमा रहेको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखेको प्रहरीले जनाएको छ। पानी पर्ने क्रम चलिरहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढ़ाइएको छ। यसअघि प्रसारित समाचारमा 200 जनालाई अन्यत्र सारिएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं। नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्ष समूहले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 प्रतिवेदन परिमार्जनसहित पारित भएका छन्। इतर समूहले उद्घाटन कार्यक्रम भेला भनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ। अस्ति शुक्रबार शुरू भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 प्रस्तुत गरिएका थिए। सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, एनपी साउदले समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश शरण महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नु भएको हो। प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो। समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुको साथै प्रतिनिधिहरूबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाब दिएपछि प्रतिवेदनहरू परिमार्जनसहित पारित भएका छन्। सम्मेलन आज सम्पन्न गर्ने तयारी छ। उद्घाटन समारोहमा सहभागी बन्नुभएको कांग्रेस पूर्व सभापति देउवा आजको बन्द सत्रमा पनि उपस्थित हुनुहुन्छ। सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। उहाँका अनुसार नेपालमा एउटा एक्सल अर्थात पांग्रा जोड्ने धुरीबाट सड़कमा पर्ने भार 10.2 टनसम्म हुनुपर्ने कानूनी प्रावधान छ। मल्टिपल एक्सल प्रयोग गरेर एउटै ट्रकमा 100 टनसम्म सामान ढुवानी गर्न सकिने तर एउटै एक्सलमा बढ़ी भार पार्न नपाइने उहाँले बताउनु भएको छ। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीले असन्तुष्टि जनाएका छन् तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्रियाउन नसकिने भारी उपकरणको हकमा भने पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेक्को भर व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जुन एकमा चामगाङ कारागारबाट रिहा भएका चतुरमान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
0: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
6: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333-493-555
10: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान।
4: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले नगरभित्रका ठूला विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। एडीबी कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मत सम्हार र टेरा सोल कम्पनी मार्फत फोहोर मैला संशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वीचोक विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 सम्मको समय सीमा दिइएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ। असोज महिनालाई सार्वजनिक जग्गा संरक्षण अभियानका रूपमा मनाउने योजना बनाएको महानगरले यसै आर्थिक वर्षभित्र 20,106 जना भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गर्ने लक्ष्य राखेको छ। अब विदेशको खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआई को सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्छ। हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटीनहरू पखालेर सफा गर्छ, तर यो उमेर ढल्किँदै जाँदा वा निन्द्रा नपुग्दा सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्छन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारे नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निन्द्रा कति आवश्यक छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निन्द्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्। अब खेल खबर। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेटायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यस्तै अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि मैकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जाजरकोटमा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटे प्रतिवेदन पारित। सम्मेलन आजै सक्ने तयारी। गाड़ीमा हुने ओभरलोड नियन्त्रण गर्न 5 लाख रूपियाँसम्म जरिवाना प्रस्ताव। तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह। मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास। र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
4: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
4: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
4: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
3: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067725229,
4: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087972142।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै धुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौंडा बन्केवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
11: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ, विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98560625452।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
10: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
10: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
10: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 98560043952 र 98066656586।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ, तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
13: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहालियो
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटानिक छ गोमगोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटानिक गोमगोबु बसपार प्रोपाइटर रामचन्द्र मह मोबाइल 9841168 98235527763
4: सुन होमवर्क देखाउ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ टिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
6: रिमाल हार्डवेयर सम्पर्क 0564142445 0564143445
9: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोपाइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9560323128 र 9462614726
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म।

0: 98564343। तनहु सेवा हस्पिटल सुगलागण्डकी नगरपालिका 4 बीपी चोक।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै थिएन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656-70-052, मोबाइल 98560-28587।
14: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
15: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
14: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
14: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-70-537, मोबाइल नम्बर 98460-69-246-98058-00-8।
17: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
18: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
18: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचरहरू, त्यहीबाट ल्याएको।
17: ए त्यसो भए त म गइहाले,
18: चिया त पिएर जाऊ।
17: अहिले हतार छ, पछि आउँदै गरौलाई।
19: दीर्घायु फर्निचर शोरूम,
18: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
19: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
20: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
18: दीर्घायु फर्निचर शोरूम, दिल्लीगढ त नहुँ,
19: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 70 9 4, मोबाइल नम्बर 98460 61268,
18: 98560 60 268।
21: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
22: कटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
21: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
23: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
24: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
25: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560 30 324।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला अपराह्नको ठिक 4 बज्यो.

0: शुक्ला गंडकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित महादर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
0: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
0: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
0: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: प्राणी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
5: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
6: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
4: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0655706676 मोबाइल 9855062676
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
6: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन स्टिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
7: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
6: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
7: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9816256187
8: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
9: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
9: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
8: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स
0: शुक्ला गण्डकी एफएम 97.6
10: काट्न त लाएन नि
11: होइन हल्का 10 वाला मात्र हो क्या
10: यसो
8: तेरो आमालाई भनिदिन्छु बाटोमा को केटीलाई कुरेर बस्छस् भनेर
11: जा भन्दै म तेरो बाउले गरेर भनिदिन्छु नि त्यही बाटोमा को केटासँग अङ्गला मार्दै हिँड्छु

0: अल द बेस्ट मेरो भाइ,
1: आजको एक्जाम राम्रै भयो है।
2: खोइ त मेरो रिप्लाई एक महिना भइसक्यो यार मैले रिप्लाई कुरेको, कि त यस भन कि त नो, म कहाँ यसरी कुराउन सक्छु। हेर आज तिमीले मेरो रिप्लाई दिनु भने नि म त ओ ब्लेडले म त कस्तो मेरो ब्लेडले हात काटिदिन्छु नि फेरि।
1: काटौ

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0965905511। सुन्दर अटो ओक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
5: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
4: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
6: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
8: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
6: ओम एम आभूषण सुन चाँदी दोकान,
4: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460769246, 98058008।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
4: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, दन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
4: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 98560206630।
11: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
1: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
0: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
0: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोगु बसबार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दुलेगौंडा।

0: तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333398 र 9845010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: हजुर दान गरौं।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ।
2: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: सुन्दिनी आई लभ यु
1: बहिनी जस्तो मान्छेलाई
2: सुल्टिनी साँच्ची हो के झुटो पनि मरिजान्छ।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
4: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा।
3: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 98562938 र 98028222938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरै आसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656570052, मोबाइल 98560288587।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाइने तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 98563443952 र 98066656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यस्तो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 98463311।
10: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि, कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन, न त पूजा सामग्रीको नै।
2: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहार, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौड़ा, भित्री बजार, हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9800926466 र 9800467949।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईजना बालकको खोजी कार्यलाई सशस्त्र प्रहरीले तीव्र पारेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गण हेडक्वार्टर कालिका काशीको टोलीले आइतबार बिहानैदेखि सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ। शनिबार दिउँसो 1:20 बजे विजयपुर खोला तर्ने क्रममा दुई बालकलाई खोलाले बगाएको थियो। पोखरा 14 चौथे भोटे चौतारा हुँदै ह्याप्पील्याण्ड जाने बाटोमा यो घटना भएको हो। बेपत्ता हुनेमा पोखरा 14 छिनीडाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङ र खोटाङ घर भई हाल पोखरा 14 चौथे बस्ने 15 वर्षीय ओमन राई हुनुहुन्छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए लगत्तै सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो। सुरुमा सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस कुण्डरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमानमा 9 जनाको टोली खटिएको थियो। गोथाघर सहितको सो विपद व्यवस्थापन टोली शनिबार दिउँसो 2:15 बजे घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलबाट करिब 2 किलोमिटर तलसम्म खोला किनार र अन्य सम्भावित क्षेत्रमा खोजी गरेको थियो। शनिबार साँझ 6:40 बजेसम्म फेला नपरेपछि खोजी कार्य स्थगित गरिएको थियो। आज बिहान 9 बजेदेखि पुनः थप जनसा पिसेत खोजी शुरू गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गण हेडक्वार्टर कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको नेतृत्वमा 11 जनाको टोली खटिएको छ। यस टोलीमा गोथागर र रोप रेस्क्यू विशेषज्ञहरू सामेल छन्। टोलीले बिहान 9:30 बजेदेखि आवश्यक उद्धार सामग्रीसहित विभिन्न स्थानमा खोजी कार्य जारी राखेको छ। अविरल वर्षा कारण तनहुँको भीमात नगरपालिकामा एउटा कच्ची घर भत्किएर पूर्ण रूपमा क्षति भएको छ। भीमात 3 सुनाकोटेस्थित 46 वर्षीय विष्णु कुमार श्रेष्ठको ढुङ्गा माटोले बनेको र ढुङ्गाले नै छाएको 3 तले कच्ची घरको पछाडिपट्टिको गाह्रो वर्षाका कारण भत्किएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायक उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार शुक्रबार राति करिब 9 बजे गाह्रो भत्कँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भई मानिस बसोबास गर्न नमिल्ने अवस्थामा पुगेको छ। घटनाको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय भीमातबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकबहादुर छेत्रीको कमानमा 5 जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। पहिरो तथा गाह्रो भत्किए पनि समयमा सतर्कता अप्नाइएकाले कुनै मानवीय तथा चौपाय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्टर्न स्वास्थ्यकर्मी र अस्पतालबीच 2 बजे सहमति भएको छ। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले पीजी रेजिडेन्ट चिकित्सक र एमबीबीएस बीडीएस इन्टर्न विद्यार्थीलाई थप भत्ता तथा आर्थिक सुविधा उपलब्ध गराउन नसकिने देशभरका निजी अस्पताललाई पत्रचार गरेपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र अस्पतालबीच आज जिल्ला प्रशासन कार्यालयमा 2 बजे सहमति भएको हो। विद्यार्थीले उठाएको माग पूरा गर्दै अस्पतालको स्वास्थ्य र खाद्य स्वच्छताबारे सहमति भएको हो। प्रमुख जिल्ला अधिकारी कुमान सिंह सहित बसेको त्रिपक्षीय छलफलबाट सहमति भएको हो। बैठकले गरेको पहिलो निर्णयमा भनिएको छ, निजी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्नशीपमा कार्यरत प्रशिक्षार्थी डाक्टरहरूलाई यस पूर्व उपलब्ध गराइएको मासिक निर्वाह भत्तालाई अस्पताल प्रशासनले निरन्तरता दिने यस्तै दोस्रो निर्णय रहेको छ। थप विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्य नियमनकारी निकायहरूबाट निर्देशन भएअनुसार गर्ने। पोखरामा पृथ्वीचोक स्थित गण्डकी मेडिकल कलेजका इन्टर्नमा रहेका चिकित्सकहरूले आफूहरूले आफूहरूको आइराखेको तलब समेत रोका गरेपछि बुधबारदेखि उनीहरू आन्दोलनमा उमिएका थिए। अस्पतालले आफूहरूको श्रम शोषण गर्दै पेसाको मर्यादा विपरीत काम गर्न लागेको समेत जनाएका छनृ।

0: पोखरा महानगरपालिकाका प्रमुख धन्दा जाचारले महानगरभित्र संचालित तथा प्रस्तावित ठूला विकास आयोजनाहरूलाई तीव्रता दिने घोषणा गर्नुभएको छ। विकास साझेदारहरूको सहयोगमा शुरू भएका महत्वपूर्ण आयोजनाहरू आगामी भदौ पहिलो सातासम्म टेण्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। एसियाली विकास बैंक, एडीबी, कोइका र विश्व बैंकको सहयोगमा संचालित आयोजनाहरू हाल कार्यान्वयनको विभिन्न चरणमा रहेका छन्। एडीबीका आयोजनाका लागि आलु मैला चोक र कोइकाका लागि शिवालय चोकमा परियोजना कार्यहरू सञ्चालन आइसकेका छन्। विश्व बैंक र एडीबीका अन्य आयोजनाहरूको नेतृत्व महानगरको शहरी विकास तथा पूर्वाधार महाशाखाले गरिरहेको छ। नगर विकास कोष टीडीएफको साझेदारीमा पोखरा सभागृहको मरमत सम्भार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मुख्य चुनौतीको रूपमा रहेको फोहोर मैला प्रशोधन केन्द्रको निर्माण प्रक्रिया प्राविधिक तयारी र प्रारम्भिक वातावरण परीक्षण आईईको चरणमा छ। यसको निर्माणको जिम्मेवारी पाएको टेरासोल कम्पनीले छिट्टै सिभिल निर्माण काम शुरू गर्ने जनाएको छ। पोखरा बसपार्कको स्तरोन्नतिका लागि एडीबीका परामर्शदाताहरूले पृथ्वीचोक विन्ध्यवासिनी र लामेवालीस्थित बसपार्कहरूको स्थलगत सर्वेक्षण गरिएका छन्। बसपार्क क्षेत्रका सुकुम्बासीहरूको अन्तिम नामावली प्रकाशन गरी सात दिने दावी विरूद्धको सूचना जारी गरेको र उनीहरूलाई उचित व्यवस्थापन गरेर मात्र निर्माण अघि बढ़ाइने मेयर आचार्यले स्पष्ट पार्नुभयो। साथै स्मार्ट यातायातका लागि ई मोबिलिटी परियोजना अन्तर्गत काम भइरहेको जनाइएको छ। सरकारले पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरीदेखि पोखरासम्म खण्डलाई स्तरोन्नति गरेको छ। शहरी क्षेत्रमा छ लेन र अन्यत्र चार लेनको सड़क निर्माण गरिएको छ। सड़क स्तरोन्नतिसँगै सवारी साधन गति बढ़ेपछि जोखिम पनि उत्तिकै थपिएको छ। पोखरा 26 का स्थानीयहरू सड़क फराकिलो हुँदा बाटो काट्न सहित मुस्किल परेको भन्दै आकाशी पुल वा अण्डरपासको माग गरिएका छन्। स्थानीय तोरण राणाबाट भन्नुहुन्छ, हाम्रो वडामा सड़क दुर्घटना धेरै हुन थालेको छ। गाड़ीहरू नियन्त्रण नै गुमाउने गरी तीव्र गतिमा हिँकिन्छन्। आकाशी पुल वा अण्डरपास बनाइयोस्। सड़क फराकिलो भएपछि विशेष गरी विद्यार्थीलाई बढ़ी समस्या परेको उनीहरूको गुनासो छ। शनिबारको सार्वजनिक सुनवाई कार्यक्रममा धेरैले पृथ्वी राजमार्गको सुरक्षित यात्राबारे प्रश्न राखेका थिए। स्याङ्जामा पशुमा कृषि गर्भधानको संख्या हरेक वर्ष बढ़दै गएको छ। यहाँ मुख्य गरेर भैंसी, गाई, बाख्रा तथा बंगुरमा किसानले कृत्रिम गर्भधान गराउने गरेका छन्। भेटनरी अस्पताल तथा पशुसेवा कार्यालय स्याङ्जाले स्थानीय तहसँग सहकार्य गरेर कृत्रिम गर्भधान गरेको हो। कृत्रिम गर्भधान सबभन्दा धेरै भैंसीमा गर्ने गरेको बताउँदै भेटनरी अस्पताल तथा पशुसेवा कार्यालय स्याङ्जाका प्रमुख डाक्टर रूपेश श्रेष्ठले गाई, बाख्रा र बंगुरमा कृत्रिम गर्भधान गर्ने गरेको बताउनुभयो। उहाँले अन्य पशुमा पहिलाबाटै गर्ने गरेकोमा बंगुरमा गत सालबाट कृत्रिम गर्भधान थालेको बताउनुभयो। आर्थिक वर्ष 82-83 5,330 भैंसी, 1,218 गाई, 97 बाख्रा र 51 बंगुर गरेर 6,695 पशुमा कृत्रिम गर्भधान गरिएको हो। आर्थिक वर्ष 81-82 3,828 भैंसी, 1,018 गाई, 116 बाख्रा र 15 बंगुर गरेर 5,040 पशुमा कृत्रिम गर्भधान गरिएको छ। 2080-81 2,677 भैंसी, 1,122 गाई र 41 बाख्रा गरेर 3,840 पशुमा कृत्रिम गर्भधान गरिएको डाक्टर श्रेष्ठले बताउनुभयो। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका एक छोसेरका 64 वर्षीय मिङमा गुरूङको काँचो माटोले बनाएको परम्परागत मुण्डे घर जीर्ण भएपछि भत्काउनुभयो। बेमौसमी हिमपात तथा पछिल्ला वर्षहरूमा वर्षा कारण काँचो माटो जमाएर घरको छाना भत्किन थालेपछि कृषक गुरूङले स्थानीय काठको प्रयोग गरी पक्की घर बनाउनु भएको छ। गुरूङ जस्तै बारागंग मुक्ति क्षेत्र गाउँपालिका 3 समरका आशबहादुर गुरूङले नियमित वर्षा कारण मुण्डे घरको छत पानीले भिजेर चुइन थालेपछि अहिले पशु चौपायलाई प्रयोग गर्ने गोठ बनाउनु भएको छ। पाँचवटै स्थानीय तहमा विगत एक दशक अघिसम्म बाक्लै देखिने सांस्कृतिक शैलीका घरहरू पछिल्लो समय नियमित हुने वर्षा र बाक्ला हिमपात कारण मासिन थालेका छन्। सड़क सञ्जाल बस्तीसम्म जोड़िएपछि स्थानीय काँचो माटोको इटाले बनाएका मुण्डे घरको विकल्पमा ढलाइसहितको पक्के घरतर्फ मुस्ताङीको आकर्षण बढ़ेको छ। लोगेघर, दामोदरकुण्ड गाउँपालिका एक, चराङ बजारका अधिकांश मुण्डे घरहरू विस्थापित भएको वडा अध्यक्ष तयधुन्तु ठकुरीले बताउनुभयो। अध्यक्ष ठकुरीले भन्नुभयो, स्थानीय प्रविधिको प्रयोग गरी निर्मित घरमाथि राखिएको दाउराको मुस्ताङवासीको पहिचान हो। अहिले मौसमी हलचलका कारण घर भत्काएर नयाँ गराउन पर्ने बाध्यता छ। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने के चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
0: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
3: कहाँ छ पुन मोबाइल?
0: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा।
3: मोबाइल 98 5 60 55 77।
9: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
10: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: धार्मिक महोत्सवका आकर्षणहरू
10: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
11: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
9: कथा सहितको झाँकी, गीति नाटक,
10: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
9: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
10: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रतबन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
9: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।
12: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9850700778।
15: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
16: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
15: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
16: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124160 र 9840708022।

0: शुक्ला गण्डकी एफएम 97.6
1: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
1: पुराना गरगहनासँग नयाँ साथ फेर,
3: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98562609999।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 98562174।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोमगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461680, 98235527763।

0: शासिनेमा शासिना यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डोरा धेरै त्यस्तै, लोभर धेरै त्यस्तै, सोफा पर्दा कार्पेट धेरै सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, सुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563388, 98461656958।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124121060 र 98460072।
6: शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानोसँग साफ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहु,
4: प्रोपाइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
5: 98560 60268।
7: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
8: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
7: नातिको व्रतबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको।
8: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 67645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660 86925, 98560 34881 र 98460 47580।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9085614175.

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
3: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: धार्मिक महोत्सवका आकर्षणहरू
3: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
4: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
2: कथा सहितको झाँकी गीती नाटक
3: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
2: सन्ध्याकालीन श्रृंगारिक महाआरती
3: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
2: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
1: शुक्ला गण्डकी टाइम चेक
5: यति बेला साँझको ठिक 6 बज्यो।
6: उपभोक्ताको आग्रह
7: धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटो भन्दा छिटो सरकारले सुनिश्चित गरोस्। यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
8: गाजरकोटको पहिरोमा ज्यान गुमाएका 4 जनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पर्सि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
9: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत, परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
8: मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
9: र सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
14: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 056-494-333 493-555।
8: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्र गोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर ऐल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्र गोल बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्त व्यस्त बनेको छ। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोल टोलमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्ता सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन् अनि सर्वसाधारण नागरिक घर दैलोका डिलर छाडेर घण्टौं लाइन बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू चारदेखि छ घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्तै फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1,000 रूपियाँ धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्धवृद्धा महिला र बालबालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम नागरिकलाई थप अप्ठ्यारो बनाएको छ। ललितपुरको राधा स्वामी सत्संग परिसरमा रहेको वितरण केन्द्रमा लाइन लागेको उपभोक्ताहरू सरकारले समस्या बढ़ाएको बताउँछन्।
0: मेरो नाम बबाल कार्की हो, किर्तिपुर ढल्पा चोकमा बस्छु। बिहान 6 बजेबाट एउटा सिलिण्डरको लागि घुमिरहेको छु। किर्तिपुर पस्ने मेरो पसलको वरिपरि 2-3 पसलमा चाहिँ ग्यास भरेको छ भने त्यो 2-3 दिन अगाडि गाडी आएको आफ्नो आँखाले देखेको छ, तर हामीलाई दिनुहोस् भन्दाखेरि दिँदैन नि उहाँहरूले चाहिँ। तपाईँ हाम्रोबाट राशन खाने भयो भने तपाईँलाई ग्यास मिल्छ भनेपछि कारवाही चाहिँ कसलाई गर्नु पर्यो? देश परिवर्तन भनेको जम्मै हामीले घन्टी बजाएर मात्रै हुँदैन, घन्टी त बजाइसक्यो नि। हाम्रो भविष्य त ठिक छ, खेलबाड भइरहेछ, पछिको भविष्यलाई खेलबाड नहोस् भन्ने हाम्रो चाहना। हामी आफ्नो बालबच्चालाई पढाउन काठमाडौँ आएको, पश्चिम छोडेर आएको। अब यो पश्चिम हाम्रो बच्चाहरूले यहाँबाट फेरि विदेश जानु नपरोस् भन्ने क्या।
6: जमुना कुमारी ढकाल, भोमिघाट। बिहान 10 बजीदेखि छोरो बस्यो अनि अहिले उसलाई खाना खानु पठाएर फेरि म आएको। अहिले यस्तो लाइन बस्नु परेछ। घरमा फल परेको सासू हुनुहुन्छ, उहाँलाई छोडेर डाइपर लगाएर उहाँलाई छोडेर यस्तो घाममा पानी घाम नभनिकन बस्नु परेछ, गाह्रो छ। जे कुरा पनि सजिलो होस् त्यही हो, दुःख नपाउन।
15: रमेश बुढा कृतिपुर, 9 बजे आएको हो लाइनमा बसेको, 3-4 घन्टा पछि ग्यास त पाएँ। पेमेन्ट गर्दाखेरि पैसा बुझाउँदाखेरि बिल माग्दाखेरि बिल चाहिँ उपलब्ध भएन। मन्त्रीलाई नै प्रश्न गर्न चाहन्छु म, किन भन्दा बिल पेश गरेर लकी ड्रमा प्राइज वितरण गर्ने कुरा छ नि, त्यो अन्तर्गत पनि कुरा भयो। अनि अब पर्सनली पनि आफूले कति खर्च गरे त दैनिक जीवनमा घरबाट पैसा माग्ने कुरा हुन्छ, त्यही भएर मैले बिल माग्न खोज्दाखेरि बिल चाहिँ सहजै उपलब्ध भएन, इन्कार गरियो। पुलिस पनि हुनुहुन्थ्यो सायद, पुलिस उहाँले नै किन चाहियो बिल पैसा दिएर निस्किहाले जस्तो कुरा गर्नुबाट डाइरेक्ट। त्यही भएर मेरो गुनासो यति नै हो, बिल चाहिँ उपलब्ध हुनुपर्ने हो भन्ने हो। ग्यास चाहिँ पाइरहेछ अलिकति लाइनमा बसेर भए पनि।
16: केतिपुर चोबार गेट, शान्ति पाण्डे। सर्टेजले अब हल्का त भयो, के गर्नु, सबै भइरहेको छ। मलाई खासै नराम्रो लागेछ, पहिले पनि भइरहेको थियो, अहिले पनि। यो अब उतै अर्काको देशमै नपाएर यस्तो सर्टेज भयो नि त, यो त हामी सबैले बुझ्नुपर्छ अहिलेको उसले गर्दा। अनि पसलमा हुँदा चाहिँ अब आफ्नो मान्छेलाई दिने के गर्ने गर्नुहुन्थ्यो, हामीलाई चाहिँ छैन पनि भन्न सक्नुहुन्थ्यो नि त। यहाँ भएपछि त सबै लाइन बसेका छौँ, सबैले पाइन्छ, सबैलाई सामान्य व्यवहार छ। यो चाहिँ मलाई राम्रो लाग्यो, सधैँ यस्तै गर्यो भने सबैले पाउनुहुन्छ ग्यासहरू, यस्तै गरेर बाँड्दा राम्रो लाग्यो मलाई।
17: शिवबहादुर मगर, फेरि चोबार। पहिला चाहिँ पाइरहेको चिज पहिला सरकार आएर चाहिँ झनै सर्टेज भयो, ग्यास ग्यास त्यतिकै सर्टेज, दुःख दुःख त्यतिकै दुःख। अब छुट्टी लिइलि ग्यास सिलिन्डर उड्नु पर्छ, दिनै दिन्छ। अहिले 2-3 जना खटिनुपर्छ एउटा सिलिन्डर लिनलाई, कम गाह्रो छ। जसै पनि 2 जनाको त 2,000 रुपियाँ गयो नि, ग्यास बराबरको चाहिँ खर्च बेसी हुन्छ। हिसाब गर्ने हो भने सहजीकरण होस्, राम्रोसँग चाहिँ डिलिभरीमा बस्नु बस्नुमा दिउन्, त्यो नै हाम्रो जनताको लागि राम्रो हो।
18: अहिले पनि हामीले इन्डक्सन पकाइरहेछौँ पकाउनु त। यहाँ हिजो एकछिन पुरेर गयौँ, लाइन बसेर गयौँ अनि पाएन, अनि फेरि फ्रिज गयौँ, अनि फेरि आज आएको।
19: चेतन खती एउटा हो, अहिले कृतिपुर। सहज तरिकाले अगाडि ग्यासको जुन आपूर्ति भइरहेको थियो, अब अहिले यसरी घन्टौंसम्म लाइन बस्नुपर्ने तातो घाममा, होइन, बिल्कुल असहज नै छ। यहाँको व्यवस्थापनमा अलिकति मैले समस्या नै देखेँ, चिनजानको मान्छेहरूलाई सट्ट छिराउने लिने, अब यो चाहिँ कहिले नजाने रहेछ नेपालबाट भन्ने पनि थाहा भयो। धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ, यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटो भन्दा छिटो सरकारले सुनिश्चित गरोस्। यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
20: सुरेन्द्र यादव, मेरो आज क्लास पनि थियो, अनि त्यसपछि क्लास सकेर म यहाँ ग्यास दिन आएको थिएँ। लगभग 10 बजेतिर म आएको थिएँ। अब रुममा गयो भने कति रुपियाँ बाबु ग्यास दिने भने भन्नु त पर्यो मैले नि, न त अनलाइन लिन्छ, न त के भन्छ बिल दिन्छ। अनलाइन लिए पो हामीले यति ट्रान्जेक्सन गरेर छौँ, मसँग स्क्रिनसट यतिको छ। क्यास लिन्छ भने कसरी हामीसँग त्यो बिल हुन्छ? यो सिस्टम अलिक मलाई मन परेन, अरू सब ठिकै हो।
21: ठुलो मकान त भण्डारी, कीर्तिपुर 4 गरी रोडमा बस्छु। ग्यासको समस्या बढ़िरहेछ,
4: नेपाली जनतालाई धेरै दुःख भइरहेछ। सरकारले के गर्नु पर्यो भने खुद्रा व्यापारीहरू तिनीहरू कहाँ गएर बरु चाहिँ नाम लेखाएर यो दिन पालो आउँछ, यो दिन आउनु होला भन्ने चाहिँ वातावरण त्यो सिर्जना भयो भने दिनभरि काम गरेर खाना पाउँथ्यो र बेलुका पनि ग्यास आयो भने चाहिँ उपलब्ध गराउने थियो।
21: नेत्र प्रसाद जो चाहिँ होइन कृतिहरूमै बस्छ, जनताहरूले चाहिँ जति जो अपेक्षा गरेको थियो अहिलेको पार्टीबाट त्यो चाहिँ भइरहेको छैन जस्तो लाग्छ मलाई। सरकारले पनि ध्यान आकर्षण जाओस् यो कुराहरूमा, कालो बजारी जस्ता कुराहरूमा एकदम रोकआउट गराएकै राम्रो। आजदेखि चाहिँ यो भइरहेको जस्तो लाग्यो मलाई चाहिँ, जहाँसम्म ग्यास स्टोरमा जाँदाखेरि पनि भेटाएन हामीले, तर छन चाहिँ छ जस्तो लाग्छ तर अब छैन।
8: यसैबीच खाना पकाउने ग्यासको गुनासो सम्बोधन गर्न बनाएको क्विक रेस्पोन्स टीम क्यूआरटीले आफ्नो कामलाई तीव्रता दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यही साउन 20 गते यता टीमले 3,444 गुनासो प्राप्त गरेको छ। 9 दिनमा यति धेरै संख्यामा गुनासो आएको र त्यसको सम्बोधन गर्ने काम भएको मन्त्रालयले दावी गरेको छ। मन्त्रालयका अनुसार साउन 1 गतेदेखि 29 गतेसम्म 2,781 ग्यास बुलेट आयात भएको छ। औसतमा अहिले दैनिक 100 भन्दा बढ़ी बुलेट ग्यास भारतबाट आयात भइरहेको मन्त्रालयले जनाएको छ। औसतमा यसअघि दैनिक 1,10,000 सिलिण्डर ग्यास बजारमा पठाउने गरिएको थियो। पछिल्ला 28 दिनमा औसतमा 1,32,000 सिलिण्डर ग्यास बजारमा पठाएको मन्त्रालयले दावी गरेको छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने काम गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले दावी गर्नुभएको छ। यसैबीच ग्यास विक्रेता महासंघ नेपालले वितरण सहज गर्न सरकार गम्भीर नभएको भन्दै यसलाई प्रचार बाजीको विषय बनाउन नहुनेमा जोड़ दिएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले आज विज्ञप्ति निकालेर समस्या समाधान गर्नुको सट्टा सरकार अनावश्यक प्रचारबाजीमा लागेको आरोप लगाउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले पनि कूटनीतिक पहल मार्फत आयात बढ़ाउन र सरकार चरूवा जस्तो ठाउँ फेर्दै हिँड्नुभन्दा घर दैलोकै डिलरहरूलाई व्यवस्थित गरी वितरण पारदर्शी बनाउन माग गरेका छन्।
9: नेपालमा पछिल्लो समय विकसित विशेष परिस्थिति र बदलिदो भू राजनीतिक प्रतिस्पर्धाबीच भारतीय स्थलसेनाध्यक्ष धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट शुरू गर्नुभएको छ। अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधान सेनापति अशोक राज सिग्देल र रक्षा मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह भेटवार्ता गर्ने कार्यक्रम छ। विज्ञहरूका अनुसार दुई देशका सेना प्रमुख बीच एक अर्काको मानार्थ जनरल हुने परम्परा रहे पनि यस भ्रमणले दिल्लीको विशेष रणनीतिक अभिरूचि दर्शाउँछ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सैन्य आदान प्रदान, तालिम र संयुक्त अभ्यास बारे छलफल हुनेछ। कूटनीतिक तहमा संवाद निरन्तर हुन नसकिरहेका बेला दुई देश बीचको सुरक्षा चिन्ता, सीमा सम्बन्धी विषय तथा भारतीय सेनामा अवरूद्ध गोर्खा भर्ती अग्निपथ योजनाका सन्दर्भमा यो उच्चस्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
8: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
22: एनबीएल अटो लोन,
23: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
22: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
23: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
22: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
23: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
22: शर्तहरू लागू हुनेछन्।
24: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
25: एचएल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल, डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्ने छाड्यो, सहज रूपमा चूलो बाल्न पाउने व्यवस्था गर्न सरकारले उपभोक्ताको आग्रह अनुगमन र बजार नियमित गराउने प्रयास भइरहेको मन्त्रालयको भनाई, भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ नेपाल भ्रमणमा लगायतका खबर प्रस्तुत गर्यो।
9: नेपाल दर्पणमा अब बाँकी खबर। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसापानीमा पहिरो जाँदा ज्यान गुमाएका चारैजनाको शव प्रहरीले आफन्तलाई बुझाएको छ। बेपत्ता भएका 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएसँगै ज्यान गुमाउनेको संख्या 4 पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको हो। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिस्याङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 भन्दा बढ़ी स्थानीयवासीलाई नजिकको त्रिभुवन निम्न माध्यमिक विद्यालयमा राखिएको उहाँले जानकारी दिनुभएको छ। साथै घाइते 9 मध्ये 3 घर फर्काइएको छ भने बाँकी 6 सुर्खेत र जाजरकोटको अस्पतालमा उपचार भइरहेको छ। यसैबीच कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिस्याङका पहिरो पीड़ित परिवारलाई राहत सामग्री पठाएको छ। प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो। 150 थान त्रिपाल कम्बल, 350 थान ब्ल्याङ्केट, 185 थान टेन्ट, 20 सेट, 4 क्विन्टल चामल, 200 प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतले जनाएको छ। तत्कालका लागि नगरपालिका र प्रहरी प्रशासनले खाने व्यवस्था मिलाएको छ।
8: यसैबीच बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले 8 घरमा क्षति पुर्याएको छ भने 40 घर परिवार उच्च जोखिममा परेका छन्। मनसून सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको निसीखोला 2 वडा अध्यक्ष कुबीर विश्वकर्मा जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीय बासिन्दाका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पारी भत्किने, छानो उप्किने, घर सर्कने लगायतका क्षति पुगेको बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ।
9: अहिले काठमाडौँ उपत्यका लगायत देशका धेरै जसो भागमा पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीको सिम्बल पानीमा 55 मिलिमिटर, काठमाडौँको बुढानी कण्ठमा 47 र ललितपुरको गोदावरीमा 45 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कोशी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार पर्सि मंगलबारसम्मै देशका केही भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ।
8: नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाण्डुमा शुरू गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 प्रतिवेदनहरू पारित सहित 5 निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले देउवा नेतृत्वमा 15 महाधिवेशन गर्ने र बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यस्तै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढ़ाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग सम्वाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति शेरबहादुर देउवा ले अदालतमा विचाराधीन कांग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउने विश्वस्त रहेको बताउनुभयो। उहाँले न्यायालयको निर्णय मान्ने पनि बताउनु भएको छ।
9: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सह्य नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनु भन्नुभएको छ। उहाँले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दावी गर्नुभयो। पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको उहाँको आरोप छ। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दावी गर्दै उहाँले पार्टीभित्रका हावा कुराका पछि नलागी प्रतिगमन विरूद्धको आन्दोलन र आगामी स्थानीय तहको निर्वाचनमा जुट्न उहाँले कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभएको छ। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ। यसैगरी इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुल्याको हुलदंगाको संज्ञा दिँदै उनीहरूमाथि कार्यवाही हुने बताउनुभयो।
8: भदौ महिनाका लागि वाणिज्य बैंकहरूको औषध ब्याजदर घटेको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औषध ब्याजदर घटेको हो। 20 वाणिज्य बैंकमध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याजदर कटौती गरेको छ। यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याजदर घटाएको छ। नवील प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनबी, सानीमा, मासापुछ्रे, कृषि विकास, नेपाल एसबीआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आईएमए गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
9: सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रति पटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्राउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बेहोर्नु पर्नेछ।
8: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: को एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनैतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ।
4: भाटपटेनीको भक्तपुर स्टोर भोलिदेखि 24 घण्टा खुल्ने भएको छ। आफ्ना स्टोर्सलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिनरात 24 घण्टा खोल्न लागेको भाटपटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7 बजेदेखि राति 9 बजीसम्म मात्र खुल्दै आएकोमा यो निर्णयले ग्राहकले थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास छ।
5: पोखरा महानगरपालिकाले नगरभित्रका ठूलो विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। एडीबी, कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मसम्हार र टेरासोल कम्पनी मार्फत फोहोर मैला प्रशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वीचोक, विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुमवासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 सम्मको समय सीमा दिइएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर जब सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्दछ। हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटीनहरू पखालेर सफा गर्छ, तर उमेर ढल्कँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्दछन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारेमा नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पनि पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्।
5: बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बंगलादेशको विदेश मन्त्रालयले आगमनका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम शहीदुल करीमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको छ। यसअघि भारतीय संचार माध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर दुई दिने भ्रमणका लागि भारत आउन सक्ने संकेत गरेका थिए। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी बारे पनि संकेत गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता करीमले भारतीय अधिकारीहरूसँग पूर्व प्रधानमन्त्री शेख हसीना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा शहीद शरीफ उस्मान हादीको हत्याका आरोपीलाई द्विपक्षीय सुपुर्दगी सन्धि बमोजिम बंगलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बंगलादेशले भारतको जवाब कुरिरहेको वहाँको भनाइ छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल मिक्स मार्शल आर्ट्स एमएमएमा जीत हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बनेकी छन्। गैराति भारतको बेंगलुरूमा भएको रोनिन एफसी 3 अन्तर्गतको खेलमा उनले भारतकै सालु शर्मालाई हराएकी हुन्। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जीत हासिल गरेकी हुन्। तेक्वान्दोबाट खेल यात्रा शुरू गरेकी उनले किक बक्सिङ र मुआ थाईमा पनि प्रतिस्पर्धा गर्दै आएकी छन्। सुस्मिताले आफ्नो खेलको पहिलो खेलमा जीत हासिल गर्दा निकै खुशी लागेको बताइन्। साथै उनले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन्।
5: र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेट्टायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि सन् 2017 घरेलु मैदान मीरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यसैगरी अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि मैकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल। डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो। सहज रूपमा चूलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
4: जाजरकोटको पहिरोमा ज्यान गुमाएका चारैजनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पछि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
5: कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत। परिवर्तनको प्रयास सही नहुने अध्यक्ष ओलीको चेतावनी।
4: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
5: र सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्। बंगलादेशले पहिलो क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र बजेन्द्र बस्ने पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98568285।
8: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
10: है, ब्रिजेस ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी दिदी, त्यो गरेले त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गङ्गुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएनटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील टीएनटी, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98575619 र 98694 57056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463283811।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 7 बज्यो.
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9560605554.

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: सड़क अनुगमन में रहकर भौतिक मंत्री लम्साल अस्वस्थ हेलीकप्टर धनगढ़ी लियाइयो। शेरबहादुर देउवाकै नेतृत्व में 15 महाधिवेशन करने संस्थापन इतर पक्ष को निर्णय भारतीय सेना प्रमुख धीरज सेठ काठमाडौं में। बागलुङमा पहिरो का कारण 8 घर में क्षति 40 उच्च जोखिम में। विजयपुर खोला बगाएर बेपत्ता भएका दुईजना बालक अझै भेटिएनन्। भोलिदेखि तनहुँमा राष्ट्रीय परिचयपत्र सेवा बिहान 9 देखि साँझ 5 बजेसम्म। गाछीपानीमा भोलिदेखि बोलबम धार्मिक महोत्सव शुरू हुँदै तयारी अन्तिम चरणमा। सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यास बिक्री अझै झन अस्तव्यस्त। आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्टर्न स्वास्थ्यकर्मी र अस्पताल बीच 2 बजे सहमति। र बंगलादेशका प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका लागि रद्द। समाचार विस्तारमा सुन्नुहोस्। बैतडी पुगेका पूर्वाधार मन्त्री सुनिल लम्सालाई हेलिकप्टर मार्फत धनगढ़ी लगिएको छ। स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर धनगढ़ी लगिएको जिल्ला प्रधिकारीले बैतडीका प्रमुख दीपक रायले जानकारी दिनुभयो। अहिलेलाई धनगढ़ी लगिएको छ, त्यहाँबाट काठमाडौँ लैजाने तयारी छ। रायले भन्नुभयो, स्वास्थ्यमा समस्या आएकाले हिँडुल गर्न सक्ने अवस्था नभएकोले हेलिकप्टर मार्फत लगिएको राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिनुभयो। लम्साल शनिबार अबेर साँझ आफै गाड़ी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुग्नु भएको थियो। लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्थाको निरीक्षण गर्न गएको हो। दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बजाङ जाने कार्यक्रम तय भएको थियो। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट प्रस्तुत 5 प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ। गत शुक्रबारबाट काठमाडौँमा जारी राष्ट्रिय भेलामा आज शनिबार 5 प्रतिवेदनहरू प्रस्तुत भएका थिए। भेलामा पूर्व उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले पेश गरेको सांगठनिक प्रस्ताव, एनपी साउदले पेश गरेको समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन्। शनिबार प्रस्तुत भएका प्रस्तावमाथि राष्ट्रिय भेलामा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो। समूहका नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राखेका थिए। भेलामा बोल्दै पूर्व उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको 15 महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने प्रस्ताव राखेको बताउनुभयो। त्यस्तै 15 महाधिवेशनसम्म पार्टीका नियमित काम कार्यवाही देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजकले संयोजन गर्दै जाने नीतिले बताउनुभयो। त्यस्तै नेता डाक्टर प्रकाश महतले पार्टीको आगामी आर्थिक मार्गचित्र स्पष्ट पार्दै प्रजातान्त्रिक समाजवादको जगमा उभिएर मुलुकको आर्थिक रूपान्तरण गर्नुपर्ने बताउनुभयो। महतले किसानले समयमा मल नपाउने, उत्पादनको उचित मूल्य नपाउने र प्रविधिको अभाव खेप्नुपर्ने अवस्थाको अन्त्य गर्दै किसानका समस्यालाई कांग्रेसले आफ्नो मुख्य एजेण्डा बनाउनु पर्नेमा जोड़ दिनुभयो। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढ़ेको बताउनु भएको छ। आज धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उहाँले बीपी कोइरालाको सम्पूर्ण राजनैतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बीपीको नाम प्रयोग गर्ने प्रविधि कांग्रेसभित्र देखिएको बताउनुभयो। पछिल्लो समय कांग्रेसका नेताहरूले आफ्नो राजनैतिक आवश्यकता पूरा गर्न राष्ट्रिय मेलमिलापको प्रसंगमा बीपी कोइरालालाई सम्झने गरेको टिप्पणी गर्नुभयो। कांग्रेस इतर पक्षलाई लक्षित गर्दै उहाँले नेताहरूले आफ्ना राजनैतिक निर्णय आफै गर्न नसकेर बीपीको नामको सहारा खोजेको आरोप लगाउनुभयो। आफूलाई जहाँ चाहिन्छ त्यहाँ बीपी कोइरालालाई प्रयोग गर्ने प्रवृत्तिले बीपीको वास्तविक विचारलाई कमजोर बनाउने उहाँको भनाइ छ। बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा समूहभित्र मात्र सीमित गर्न नहुने उहाँले बताउनुभयो। भारतीय सेना प्रमुख धीरज सेठ काठमाडौँ आइपुग्नु भएको छ। 5 सदस्यीय टोलीको नेतृत्व गर्दै सेठ आज काठमाडौँ आइपुग्नु भएको हो। भारतीय सेना प्रमुख सेठलाई नेपाल भ्रमणका क्रममा भोलि नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको दर्जा दिइने कार्यसूची छ। नेपाल र भारतमा सेना प्रमुख नियुक्त भएपछि एकले अर्को देशमा भ्रमण गर्ने र मानार्थ महारथीको दर्जा दिने प्रचलन छ। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलाई पनि नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा एक विशेष समारोहका बीच राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय सेनाको मानार्थ महारथी दर्जा दिनुभएको थियो। स्रोतका अनुसार नेपाल भ्रमणको क्रममा सेठले रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री बालेन शाह, प्रधान सेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्ता गर्ने समेत तयारी छ। बालेन प्रधानमन्त्री बनेपछि भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ सबभन्दा उच्च अधिकारी हुनुहुन्छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आफ्ना विभिन्न मागहरूका सम्बन्धमा सरकारले उदासीनता देखाएको भन्दै भोलिदेखि देशभरका सम्पूर्ण म्यान पावर बन्द गर्ने घोषणा गरेका छन्। म्यान पावर कार्यालय मात्रै नभएर म्यान पावर मार्फत वैदेशिक रोजगारमा जाने श्रमिक पठाउने प्रक्रिया समेत पूर्ण रूपमा रोक्ने संघले जनाएको छ। संघले यसअघि नै चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत पूर्व अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त भइसकेका श्रमिकहरूको उडानका लागि दिएको समयसीमा समेत समाप्त भएपछि अब भोलिदेखि पूर्ण रूपमा काम कारोबार ठप्प गर्ने जनाएको छ। संघका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले आज बेलुका 12 बजेसम्म सबै म्यान पावर प्रक्रिया पूरा भएका उडान गर्ने एक साथ अघि नै सर्कुलर जारी गरिएको बताउनुभयो। उहाँले 12 बजेसम्म सबै प्रक्रिया पूरा भएर उडान गर्ने तयारी भएका जानुहुन्छ, तर प्रक्रिया पूरा नभएको भए भोलिदेखि उडान नहुने उहाँले बताउनुभयो। बागलुङको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपदका कारण 8 घरमा क्षति पुगेको छ भने 40 उच्च जोखिममा परेका छन्। मनसून सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको हो। निसीखोलाका 40 घर पहिरोको उच्च जोखिममा परेको निसीखोला 2 का वडाधीश कुवीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर, गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्किने, छानो उक्कने र घर चर्किने लगायत क्षति पुगेको बताउनुभयो। धारा टोलका धनबहादुर खत्री, राजन परियार, हरिकला घरती, दीपक परियार, तारा घरती, ज्ञानबहादुर परियार, देवीराम घरती र तीनका घरतीको घरमा क्षति पुगेको जनाइएको छ। 40 घर पहिरोको उच्च जोखिममा रहेको छ। उपल्लो बेङ्गीको पहिरोको कारण बस्तीमा थप जोखिम बढ़ेको वडाधीश विश्वकर्माले बताउनुभयो। लगातार वर्षा भइरहेकोले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभयो। पोखराको विजीपुर खोलाले बगाएर बेपत्ता भएका 2 बालकको खोजी कार्यलाई सशस्त्र प्रहरीले तीव्र पारेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गण हेडक्वार्टर कालिका कास्कीको टोलीले आज बिहानैदेखि सम्भावित क्षेत्रमा खोजी गरिएको हो। शनिबार दिउँसो 1:20 बजे विजयपुर खोला तर्ने क्रममा 2 बालकलाई खोलाले बगाएको थियो। पोखरा 14 चाउथे भोटे चौतारा हुँदै ह्याप्पील्याण्ड जाने बाटोमा यो घटना भएको हो। बेपत्ता हुनेमा पोखरा 14 छिने डाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङ र खोटाङ घर भई हाल पोखरा 14 चाउथी बस्ने 15 वर्षीय ओमन राई हुनुहुन्छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए लगतै सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो। शुरूमा सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस कुण्डरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डमा 9 टोली खटिएको थियो। गोथाकर सहितको सो विपद व्यवस्थापन टोली शनिबार दिउँसो 2:15 बजे घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलबाट करिब 2 किलोमिटर तलसम्म खोला किनार र अन्य सम्भावित क्षेत्रमा खोजी गरेको थियो। शनिबार साँझ 6:40 बजेसम्म फेला नपरेपछि खोजी कार्य स्थगित गरिएको थियो। आज बिहान 9 बजेदेखि पुनः थप जनशक्तिसहित खोजी शुरू गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर 14 गण हेडक्वार्टर कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको नेतृत्वमा 11 टोली खटिएको छ। यस टोलीमा गोथाकर र रोप रेस्क्यू विशेषज्ञहरू सामेल छन्। टोलीले बिहान 9:30 बजेदेखि आवश्यक उद्धार सामग्री सहित विभिन्न स्थानमा खोजी जारी राखेको जनाइएको छ। अविरल वर्षा कारण तनहुँको भीमा नगरपालिकामा 1 कच्ची घर भत्किएर पूर्ण रूपमा क्षति भएको छ। भीमा नगरपालिका 3 सुनाकोट स्थित 46 वर्षीय विष्णुकुमार श्रेष्ठको ढुङ्गा माटोले बनेको र ढुङ्गाले नै छाएको 3 तले कच्ची घरको पछाडिपट्टिको गाह्रो वर्षा कारण भत्किएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार शुक्रबार राति करिब 9 बजे गाह्रो भत्किँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भई मानिस बसवास गर्न नमिल्ने अवस्थामा पुगेको छ। घटनाको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय भीमातबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकबहादुर क्षेत्रीको कमानमा 5 प्रहरी टोली घटनास्थल घटिएको थियो। पहिरो तथा गाह्रो भत्किए पनि समयमै सतर्क तपनाइएकाले कुनै मानवीय तथा चौपायमा क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्टर्न स्वास्थ्यकर्मी र अस्पतालबीच 2 बुधी सहमति भएको छ। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले पीजी रेजिडेन्ट चिकित्सक र एमबीबीएस बीडीएस इन्टर्न विद्यार्थीलाई थप भत्ता तथा आर्थिक सुविधा उपलब्ध गराउन नसकिने देशभरका निजी अस्पताललाई पत्रचार गरेपछि आन्दोलनमा उत्रेका विद्यार्थी र अस्पतालबीच आज जिल्ला प्रशासन कार्यालयमा 2 बुधी सहमति भएको हो। विद्यार्थीले उठाएको माग पूरा गर्दै अस्पतालको स्वास्थ्य र खाद्य स्वच्छताबारे सहमति भएको हो। प्रमुख जिल्लाधिकारी कुमान सिंह सहित बसेको त्रिपक्षीय छलफलबाट सहमति भएको हो। बैठकले गरेको पहिलो निर्णयमा भनिएको छ, निजी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्नशीपमा कार्यरत प्रशिक्षार्थी डाक्टरहरूलाई यस पूर्व उपलब्ध गराइएको मासिक निर्वाह भत्तालाई अस्पताल प्रशासनले निरन्तरता दिने यस्तै दोस्रो निर्णय गरेको छ। थप विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्य नियमनकारी निकायहरूबाट निर्देशन भए अनुसार गर्ने। पोखरामा पृथ्वी चोक स्थित गण्डकी मेडिकल कलेजका इन्टर्नमा रहेका चिकित्सकहरूले आफूहरूको आइराखेको तलबसँग रोक्का गरेपछि बुधबारदेखि उनीहरू आन्दोलनमा उभिएका थिए। अस्पतालले आफूहरूको श्रम शोषण गर्दै पेसाको मर्यादा विपरीत काम गर्न लागेको समेत जनाएका छन्। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट खाना पकाउने ग्यास कुब सिलिण्डर बाँड्न थालेपछि वितरण प्रणाली झनै भद्रगोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्चाएर आय निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकिएका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली अझै भद्रगोल बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्तव्यस्त बनेको हो। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोलटोलमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नगर्दा आफूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्त सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन्। उपभोक्ताहरू घर दैलोका डिलर छाडेर घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू चारदेखि छ घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्तै फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमा 1,000 रूपियाँ भन्दा धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्ध महिला र बालबालिकालाई परेको छ। निगमले वितरण गर्ने स्थलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम उपभोक्तालाई थप अप्ठ्यारो बनाएको उल्लेख छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छैन, एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
17: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
15: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
18: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
15: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
18: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
15: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
18: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162656187।
15: सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
20: सम्पर्क 0564142121, मोबाइल 98560935921।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
22: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
23: किन आमा, के भएर?
22: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
23: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
22: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
15: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
22: मोबाइल 98563942 र 98066656586।
24: हजुर, दान गरौ।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
26: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
25: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
27: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
15: बाँकी समाचार। राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने तथा कार्ड लिने सेवाग्राहीको चापका कारण बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय तनहुँको राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अब नियमित कार्यालय समयअनुसार सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ 1 गतेदेखि बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सेवा प्रवाह गरिने जनाएको छ। कार्यालयले सम्बन्धित सबै सेवाग्राहीलाई सोही अनुसार सेवा लिन अनुरोध गरेको छ।
0: प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागणी चौनधाममा भोलिदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव हुँदैछ। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गर्न लागि धामका अध्यक्ष ओमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बसेले दैनिक धार्मिक प्रवचन गर्नुहुनेछ। 10 वर्षको उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाउनु भएकी उहाँको उपस्थितिले यसपटक थप आकर्षण हुने लम्सालले बताउनुभयो। धार्मिक महोत्सवमा दैनिक हवन रुद्रीपाठ पारायण सहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। धार्मिक महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वार्ड नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। धामले प्रत्येक वर्ष शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ। महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न ठाकुर प्रसाद शास्त्रीको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न 25 उपसमिति गठन गरेको छ। स्याङ्जामा पशुमा कृत्रिम गर्भधानको संख्या हरेक वर्ष बढ़दै गएको छ। यहाँ मुख्य गरेर भैंसी गाई बाख्रा तथा बंगुरमा किसानले कृत्रिम गर्भधान गराउने गरेका छन्। भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले स्थानीय तहसँग सहकार्य गरेर कृत्रिम गर्भधान गरेको हो। कृत्रिम गर्भधान सबभन्दा धेरै भैंसीमा गर्ने गरेको बताउँदै भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाका प्रमुख डाक्टर रूपेश श्रेष्ठले गाई बाख्रा र बंगुरमा कृत्रिम गर्भधान गर्ने गरेको बताउनुभयो। उहाँले अन्य पशुमा पहिलाबाटै गर्ने गरेकोमा बंगुरमा गत सालबाट कृत्रिम गर्भधान थालेको बताउनुभयो। आर्थिक वर्ष 82-83 5,330 भैंसी 1,218 गाई 97 बाख्रा र 51 बंगुर गरेर 6,695 पशुमा कृत्रिम गर्भधान गरिएको हो। आर्थिक वर्ष 81-82 3,828 भैंसी 1,018 गाई 116 बाख्रा र 15 बंगुर गरेर 5,040 पशुमा कृत्रिम गर्भधान गरिएको छ। 80-81 2,677 भैंसी 1,122 गाई र 41 बाख्रा गरेर 3,840 पशुमा कृत्रिम गर्भधान गरिएको डाक्टर श्रेष्ठले बताउनुभयो। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका एक छोसेरका 64 वर्षीय मिगमा गुरूङको काँचो माटोले बनाएको परम्परागत मुण्डे घर जीर्ण भएपछि भत्काउनु भयो। बेर्नु समय हिमपात तथा पछिल्ला वर्षहरूमा वर्षा कारण काँचो माटो जमाएर घरको छाना भत्किन थालेपछि कृषक गुरूङले स्थानीय काठको प्रयोग गरी पक्की घर बनाउनु भएको छ। गुरूङ जस्तै बाराग्रुङ मुक्ति क्षेत्र गाउँपालिका 3 समरका आशवाद गुरूङले नियमित वर्षा कारण मुण्डे घरको छत पानीले भिजेर चुइन थालेपछि अहिले पशु चौपायलाई प्रयोग गर्ने गोठ बनाउनु भएको छ। जिल्लाको पाँचवट स्थानीय तहमा विगत एक दशक अघिसम्म दाख्लै देखिने सांस्कृतिक शैलीका घरहरू पछिल्लो समय नियमित हुने वर्षा र बाक्लो हिमपातका कारण नासिन थालेका छन्। सड़क सञ्जाल बस्तीसम्म जोड़िएपछि स्थानीय काँचो माटो केटाले बनाएका मुण्डे घरको विकल्पमा ढलानसहितको पक्की घरतर्फ मुस्ताङ्गीको आकर्षण बढ़ेको छ। लोघेघर दामोदर कुण्ड गाउँपालिका एक चराङ बजारका अधिकांश मुण्डे घरहरू विस्थापित भएको वडा अध्यक्ष तैदुन्टु ठकुरीले बताउनुभयो। अध्यक्ष ठकुरीले भन्नुभयो स्थानीय प्रविधिको प्रयोग गरी निर्मित घरमाथि राखिएको दाउराको मुस्ताङवासीको पहिचान हो। अहिले मौसमी हलचलका कारण घर भत्काएर नयाँ गराउनुपर्ने बाध्यता छ। अन्तर्राष्ट्रिय समाचार। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालको लागि रद्द भएको छ। बंगलादेशको विदेश मन्त्रालयले भ्रमणका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम सहीदुल करिमले दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभयो। यसअघि भारतीय संचार माध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर दुई दिने भ्रमणका लागि भारत आउन सक्ने संकेत गर्नुभएको थियो। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे पनि संकेत गर्नुभएको थियो। विदेश मन्त्रालयका प्रवक्ता करिमले भारतीय अधिकारीहरूसँग अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा शहीद शरीफ उस्मान आदिको हत्याका आरोपीहरूलाई द्विपक्षीय सुपुरदर्गी सन्धि बमोजिम बंगलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बंगलादेशले भारतको जवाफ कुरिएको उहाँको भनाइ छ। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल मिक्स मार्शल आर्ट्समा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बन्नुभएको छ। गैराती भारतको बेंगलुरूमा भएको रोनिन एफसी 3 अन्तर्गतको खेलमा उहाँले भारतकै सालु शर्मालाई हराउनु भएको हो। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जित हासिल गर्नुभएको हो। टेक्वान्डोबाट खेल यात्रा शुरू गर्नुभएकी उहाँले किक बक्सिङ र मुरुवा थाईमा पनि प्रतिस्पर्धा गर्दै आउनु भएको छ। सुस्मिताले आफ्नो पहिलो खेलमा जित हासिल गर्दा निकै खुशी लागेको बताउनुभयो। साथै उहाँले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गर्नुभयो। गण्डकी खेलकुद परिषद कुपद वितरणमा भएको अनियमितताको छानबिनलाई प्रभावित पार्न गण्डकी खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा सक्रिय हुनु भएको छ। मन्त्रीस्तरीय निर्णयका आधारमा गत साउन 24 गते गठन भएको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेल नेतृत्वको तीन सदस्य छानबिन समितिले पद वितरणको समग्र अवस्थाबारे छानबिन गरिएको बेला सदस्य सचिव शर्मा छानबिन प्रभावित पार्न लाग्नु भएको हो। पहिलोपटक दिएको साउन 29 गतिसम्मको समय अवधिमा छानबिन नसकेपछि तीन दिन थपेर गण्डकी खेलकुद परिषदका कार्यकारिणी सदस्यहरूसँग बयान लिने क्रम चलिएका सदस्य सचिव शर्माले चलखेल शुरू गर्नुभएको हो। उहाँले बयानमा जाने सदस्यलाई आफूलाई बचाउने गरी बयान दिन आग्रह गर्दै फोन र म्यासेज गरेको पाइएको छ। फोन मार्फत आफूलाई फसाउने गरी बयान नदिन आग्रह गरेका एक सदस्यले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, हिजोको गल्तीलाई लिएर छानबिन भइरहेको छ। गल्ती पुष्टि हुने गरी हजुरहरूले बोलिदिनु भएन, म के बोल्ने म्यासेजमा पठाउँछु, सो एन्सर बोलेर बचाइदिनु पर्यो। उहाँको सो आग्रह पुनः फोन लगत्तै वाट्सएपमा म्यासेज पठाएको पाइएको छ, जसमा उहाँले पद वितरण कार्यविधि अनुसार नै भएको जिक्र गर्नुभएको छ। फोनमा आफूलाई वचन गरी बयान दिन आग्रह गर्नुभएको उहाँले म्यासेजमा भने कार्यविधि अनुसार नै पद सिफारिस समिति बनेको, पद सिफारिस समितिको बैठक नियमित बसेर उपयुक्त पात्रहरूलाई पद दिने निर्णय भएको र सोही निर्णयका आधारमा पद वितरण भएको भन्दै पठाएको अर्का एक सदस्यले बताएका छन्। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सड़क अनुगमनमा रहेका भौतिक मन्त्री लम्साल अस्वस्थ, हेलिकप्टरबाट धनगढ़ी ल्याइयो। शेरबहादुर देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने संस्थापन इतर पछिको निर्णय, भारतीय सेना प्रमुख धीरज श्रेष्ठ काठमाडौँमा। बागलोकमा पहिरोका कारण 8 घरमा क्षति, 40 उच्च जोखिममा। विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईजना बालक अझै भेटिएनन्। भोलदेखि तनहुँमा राष्ट्रिय प्रश्नपत्र सेवा बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म। गाछीपानीमा भोलदेखि बोलबम धार्मिक महोत्सव शुरू हुँदै तयारी अन्तिम चरणमा। सरकार आफै खुद्रा विक्रेता बन्द, ग्यास बिक्री झनै अस्तव्यस्त। आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्टर्न स्वास्थ्यकर्मी र अस्पताल बीच दुई बुद्धि सहमति। र बंगलादेशका प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका लागि रद्द। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेका चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउने समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल news@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
3: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0665905511।
5: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
4: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
1: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
7: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
8: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
8: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
8: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
7: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848064145।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्लिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
11: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
12: बाराही एल्युमिनियम अब यूपीबीसी को साथमा।
11: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 9856229338 र 9808222938।
8: भदौ 1 गते देखि 8 गते सम्म चिवनधाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
13: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: धार्मिक महोत्सवका आकर्षणहरू:
13: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
14: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
8: कथा सहितको झाँकी, गीति नाटक,
13: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
8: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
13: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
8: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।
28: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
29: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
28: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
29: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
28: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
29: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपड़ा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी चार दुले गौडा
29: मोबाइल 9856705577।

0: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवन में आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशु पंछी का औषधि पाइन का साथ ही कुकुर तथा कुखुरा को भैक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बिउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपंछी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560834081 र 9860747580।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, सुक्ला गण्डकी 4 बनकेवा चोक।
6: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: ए भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफै नै नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
0: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9864080829। दमौली शाखाको लागि सम्पर्क 9807613425।
9: सूचना एस तराउ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0654143777, मोबाइल 9850644343।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
13: VOA Digital, entertaining the nation.

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-14175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला रातिको ठिक 8 बज्यो।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जमादार सरिना सापकोटा। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाले देशका विभिन्न स्थानमा गरेको उद्धार सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। मित्र राष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल श्री धीरज सेठ चार दिने भ्रमणको सिलसिलामा साउन 31 गते काठमाण्डौ आइपुग्नु भएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा 5 सदस्यीय टोलीसहित उहाँ नेपाल आउनुभएको हो। भ्रमण दलमा उहाँकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी वाइफ्स वेलफेयर एसोसिएशनकी अध्यक्ष श्रीमती कोमल सेठ पनि सहभागी हुनुहुन्छ। उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जंकेसी र सैनिक श्रीमती संकी उपाध्यक्ष श्रीमती लक्ष्मी केसी पूजाले स्वागत गर्नुभएको थियो। भ्रमणको क्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल श्री धीरज सेठलाई भदौ 1 गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बीच सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। मित्र राष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मदत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले लगनखेलमा फिजियोथेरापी सेन्टर स्थापना गरेको छ। खेलाड़ीहरूको स्पोर्ट इन्जुरीलाई मध्यनजर गरी खेल खेल्ने क्षमतामा पुनर्ताजगीपन ल्याउने उद्देश्यले स्थापना गरिएको उक्त सेन्टरको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले साउन 22 गते उद्घाटन गर्नुभयो। मित्र राष्ट्र इण्डोनेशियाको टीएनआई पीसकिपिङ सेन्टर सेन्टुलमा साउन 4 गतेदेखि 17 गतेसम्म सञ्चालन भएको तेस्रो संस्करणको गरूडा कान्ति धर्म बहुराष्ट्रिय शान्ति स्थापना अभ्यास 2026 नेपाली सेना सहभागी भएको छ। सिनियर मिलिटरी लिडरशिप डिस्कसनमा नेपाली सेनाको तर्फबाट वीरेन्द्र शान्ति कार्य तालिमका केन्द्रपति सहायक रथी श्री दिपेन्द्र गुरूङ सहभागी हुनुभएको थियो। सोही दौरान स्टाफ ट्रेनिङ इभेन्ट, क्रिटिकल इनेबलर कपेबिलिटी इन्हान्समेन्ट र फिल्ड ट्रेनिङ इभेन्ट अभ्यासमा नेपाली सेनाका 48 जना सकल दर्जा सहभागी भएका थिए। अभ्यासमा मिशन म्याण्डेट, फोर्स सुरक्षा, नागरिकहरूको सुरक्षा र यूएनको आचार संहितालाई विशेष प्राथमिकतामा राखिएको थियो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्यामा परेकी मुगु जिल्ला खत्याड गाउँपालिका 11 26 वर्षीया दीपा भण्डारीलाई साउन 29 गते उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसै गरी मध्य एयरबेसले सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका 7 38 वर्षीया शारदा बस्नेत र उहाँको नवजात शिशुलाई साउन 27 गते उद्धार गरी काठमाण्डौ पुर्याएको छ। त्यस्तै बेसले सोही दिन स्वास्थ्य अवस्था गम्भीर भई जिल्ला अस्पतालमा उपचाररत सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका 2 27 वर्षीय सबिन राईलाई उद्धार गरी काठमाण्डौ पुर्याएको थियो। यसअघि बेसले उच्च रक्तस्राव भएकी एक सुत्केरी महिला सहित नवजात शिशुको साउन 25 गते हवाई उद्धार गरेको थियो। बेसले सोलुखुम्बु जिल्ला खुम्बु पासाङ लामो गाउँपालिका 2 लुक्ला स्थित पासाङ लामो निकोल निकी अस्पतालमा उपचाररत थुलुङ दुधकोशी गाउँपालिका 7 रन्जु राई र फोक्सोमा समस्या भएका उहाँको नवजात शिशुलाई उद्धार गरी काठमाण्डौ पुर्याएको हो। गरूड दल गण अन्तर्गत सुरक्षा बेस गोंगर र भवानी बक्स गण अन्तर्गतको सुरक्षा बेस सिस्नेरीबाट खटिएको टोलीले तामाकोशी नदीमा माछा मार्ने क्रममा फँसेका दोलखा जिल्ला कालिन्चोक गाउँपालिका 4 चुरी खर्कका 22 वर्षीय अभियान थामीलाई साउन 29 गते सकुशल उद्धार गरेको छ। चन्दननाथ गढ़ अन्तर्गतको सुरक्षा पोस्ट गुर्जे भन्जाङबाट साउन 30 गते खटिएको टोलीले शिवपुरी गाउँपालिका 7 टोखा छहरे सड़क खण्ड अन्तर्गत थाना भन्जाङमा सवारी दुर्घटनामा परेका 5 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाण्डौ पुर्याउन सहयोग गरेको छ। यसै गरी सूर्यदल गढ़बाट खटिएको टोलीले रोल्पा जिल्ला थवाङ गाउँपालिका पाँच उवामा पहिरोमा परि घाइते भएका 22 वर्षीय हिमाल पुन र 25 वर्षीय संजय घरतीलाई साउन 28 गते उद्धार गरी सुलीचौर अस्पताल पठाएको छ। सोही दौरान टोलीले पहिरोमा परि मृत्यु भएका पाँचजनाको शव संकलन गरेको थियो। संग्राम शार्दूल गुल्मको सुरक्षा पोस्ट सन्धुवाबाट साउन 26 गते खटिएको टोलीले डोल्पा जिल्ला सेफोकसुण्डो गाउँपालिका नौ पुगमोकी 61 वर्षीय मान्चा साङमोलामालाई स्ट्रेचरमा बोकी आधारभूत स्वास्थ्य चौकी तापरिचा पुर्याएको छ। भगवती प्रसाद गुल्म र अन्तर्गतको सुरक्षा पोस्ट मन्जोबाट खटिएको टोलीले थुलुङ दुधकोशी गाउँपालिका सातका मंगल बहादुर तामाङलाई साउन 24 गते उद्धार गरी बोकेर लुक्ला स्थित पासाङ लामो निकोल निकी अस्पताल पुर्याएको छ। खप्तड राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात समर्जित गुल्म अन्तर्गत सुरक्षा पोस्ट लोखडाबाट खटिएको टोलीले ढुङ्गा बोक्ने क्रममा चिप्लिएर घाइते भएका एक पुरूषको साउन 24 गते उद्धार गरेको छ। टोलीले बझाङ जिल्ला खप्तड छान्ना गाउँपालिका तीन मेलतडीका 32 वर्षीय खकेन्द्र रावललाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि स्ट्रेचरमा बोकी दारूगाउँ स्थित स्वास्थ्य चौकी पुर्याएको हो। नेपाली सेना र भारतीय सेना बीच मंगसिर 9 देखि 22 गतेसम्म सञ्चालन हुने अभ्यास सूर्य किरण 20 संस्करणको पूर्व तयारी स्वरूप साउन 27 गते नेपाली सैनिक ब्याटल स्कूलमा कन्फरेन्स सञ्चालन गरिएको छ। मध्यपश्चिम प्रेतना हेडक्वार्टरका सहायक रथी श्री मनोज वैद्यवार नेपाली सेनाका अधिकृत र भारतीय सेनाका अधिकृत प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त कन्फरेन्समा अभ्यास सञ्चालन सम्बन्धी पूर्व तयारीबारे छलफल गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: दरखास्त आह्वान
4: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको अधिकृत क्याडेट पद सहायक सेनानी उपसेनानीका लागि खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
3: भर्ना छनौट केन्द्रहरू
4: केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भू काठमाडौँ,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
4: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
4: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर बुटोवल रूपन्देही,
4: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत
3: र सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली रहेका छन्।
4: दरखास्त पेश गर्ने मिति
3: साउन 29 देखि भदौ 18 गतेसम्म सामान्य दस्तुर तिरेर वा भदौ 19 गतेदेखि 25 गतेसम्म दोब्बर दस्तुर तिरेर vacancy.nepalarmy.mil.np बाट अनलाइन फारम भरी आफूलाई पाइक पर्ने भर्ना छनौट केन्द्रहरूमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: उमेरको हद
3: प्रमाण पत्र तह वा एसएलसी कक्षा 12 वा सो सरहको हकमा 18 वर्ष पूरा भई 21 वर्ष ननागेको,
4: स्नातक तह वा सो सरहको शैक्षिक योग्यताको हकमा 18 वर्ष पूरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ। त्यस्तै बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा गई जोइन नेपाली आर्मीमा वा साउन 29 गतेको गोर्खा पत्र हेर्नुहुन अनुरोध गरिन्छ।
5: नेपाली सेना कृषि विज्ञान संस्थानमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: नेपाली सेना कृषि विज्ञान संस्थान लमजुङमा शैक्षिक वर्ष 2083-84 को लागि स्नातक तहको बीएससी एजी शैक्षिक कार्यक्रमका लागि स्वीकृत 48 कोटामा विद्यार्थी भर्नाको लागि दरखास्त आह्वान गरिएको छ। अध्ययन गर्न इच्छुक तथा योग्यता पुगेका सैनिक र गैर सैनिकका सन्ततिलाई साउन 25 देखि भदौ 18 गतेसम्म इन्ट्रान्स IAAS.TU.EDU.NP मा अनलाइन आवेदन दिन अनुरोध गरिन्छ। साथै भदौ 19 गतेदेखि भदौ 24 गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ।
5: शैक्षिक योग्यता 10:2 कृषि वा विज्ञान वा ISC कृषि पशु वन विज्ञान वा सोसरहको हुनुपर्नेछ। उल्लेखित तहमा अंग्रेजी, भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान र गणित विषय अध्ययन गरी कुल प्राप्ताङ्कको 40% अङ्क वा लेटर ग्रेडिङ सिस्टम अन्तर्गत भए औसतमा सी वा 2.0 जीपीए प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्नेछ। अतिरिक्त विषयमा ग्रेड सी वा सो सरह प्राप्त गरेको लब्धाङ्क पत्र समेत अपलोड गर्नुपर्नेछ।
6: थप जानकारीका लागि त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डिन कार्यालय, टेलिफोन नम्बर 01-43-33-902, इमेल info@iaas.tu.edu.np, वेबसाइट iaas.tu.edu.np।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनुभएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले देशका विभिन्न स्थानमा गरेको उद्धार सम्बन्धी रेडियो सामग्री। प्रस्तुतिमा हुनुहुन्छ प्राविधिक सुबेदार मन्दिरा बुढाथोकी र प्राविधिक हुद्दा दिवेन्द्र डाँगी।
7: जब प्रकृतिले आफ्नो रौद्र रूप देखाउँछ, जब बाढीले बस्ती डुबाउँछ, पहिरोले बाटो छेक्छ अनि भूकम्पले घर भत्काउँछ, यस्ता विपत्तिको बीचमा जीवन र मृत्यु बीचको दूरी केही सेकेण्डमा सीमित हुन्छ। त्यति बेला नागरिकको आँखाले खोजिरहेको हुन्छ एउटा भरोसा, एउटा आशा र एउटा हात, जसले जीवनलाई मृत्युको मुखबाट फर्काउन सकोस्। त्यही कठिन घड़ीमा जोखिमको प्रवाह नगरी अगाडि बढ्छ नेपाली सेना। देशको अन्तिम शक्तिको रूपमा रहेको नेपाली सेना राष्ट्रिय संकटका बेला नागरिकको जीवन रक्षा गर्ने अग्रपंक्तिको उद्धारक पनि हो। प्राकृतिक होस् वा मानव सृजित विपद, जुनसुकै अवस्थामा नेपाली सेनाको एउटै ध्येय हुन्छ, पहिले जीवन बचाउनु।
8: हरेक विपत्तिको घडीमा नागरिकसँग हुने एउटा भरोसा र विश्वास हो नेपाली सेना। विपत आउनु अघि गरिएको पूर्व तयारी, निरन्तर अभ्यास, दक्ष जनशक्ति, उद्धारका लागि आवश्यक साधन स्रोत र जोखिम मोलेरै अघि बढ्ने अदम्य साहसका कारण नागरिकले नेपाली सेना छ त्यसैले हामी सुरक्षित छौ भन्ने अनुभूति गर्न पाएका छन्।
9: मेरो नाम चेलीमाया राई, देउमाई नगरपालिका 3 इलाम जिल्ला, म 82 वर्ष भएको छु। म ओडामा वृद्ध भत्ताको नवीकरणमा आउँदै गर्दा माई खोला माथि पहिरो बडो नेपाली सेनाहरूले भेट्नु भयो र मलाई स्ट्रेचरमा हालेर 8 पालो गर्दै बोक्नु भयो। खोला पारी तारेर गाडी चढाइदिनु भयो। गाह्रो पनि थियो मलाई हिँड्नु नसक्ने माथि, अनि त्यही भएर उद्धार गर्नुभयो। नभए म अलपत्र पर्ने थिएँ। 82 वर्षको उमेरमा सेनाहरूलाई बोकी मागे, सहयोग मागे, धन्यवाद, आशीर्वाद, नेपाली सेनाको जय होस्।
7: चेली माया राईको यो अनुभव नेपाली सेना प्रतिको विश्वास मात्र होइन, यो त संकटको अध्ययारो बीच जीवनको आशा जगाउने एउटा बलियो अनुभूति हो। आकस्मिक उद्धारका अनगिन्ती घटनामा नेपाली सेनाले पुर्याएको योगदानले यही विश्वासलाई अझ गहिरो बनाउँदै आएको छ। नागरिकको जीवधनको सुरक्षाका लागि विपत्तिको घड़ीमा सेनाले उद्धार पहिला भन्ने अवधारणा अनुरूप कार्य गर्दै आएको छ भने भौगोलिक अवस्थिति र घटनाको परिस्थिति हेरेर साधन स्रोत र जनशक्ति खटाउँदै आएको छ। यस क्रममा विकट स्थानहरूमा सड़क यातायात र अन्य विकल्प नहुँदा घण्टौंसम्म काँधमै बोकेर पनि बिरामीहरूलाई उद्धार गर्ने गरेको छ।
10: मेरो नाम चाहिँ दिवस कोइराई हो, खोटाङ सुन्देल केपी प्लस गरी साद हो। म चाहिँ लौदु गुम्बा भन्ने निर्माण हुँदै थियो अनि त्यहाँ चाहिँ काम गरिरहेको थिएँ अनि बिरामी भएको छ। 12:00 मलाई पेन सुरु भएको, बिहानको 5-6 म एकदमै गाह्रो भइरहेको थिएँ अनि पेन धेरै भइरहेको थिएँ। अनि त्यहाँदेखि साथीहरू चाहिँ हुनुहुन्थ्यो तर अर्को ग्रुपको हुनुहुन्थ्यो, हामी चाहिँ 3 सानो 2 भाइहरू हुनुहुन्थ्यो। अर्को ग्रुप साथीहरूले थाहै पाउनु भएन अनि सानो भाइ 2 चाहिँ बोकेर झानु तल थमो मेडिकलसम्म, त्यहाँदेखि मेडिकलको टिस्टले चाहिँ त्यहाँ थमो पुलिस चौकीमा फोन गर्नुभयो अनि पुलिस चौकीहरूले चाहिँ खबर गर्नुभयो नेपाली सैनिक टिमले, अनि उहाँहरूले उद्धार गर्नुभयो अनि नाम्ची हस्पिटल स्ट्रेचरमै लानुभयो। त्यो नेपाली सेनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरूले मेरो जीवनमा उद्धार गरिदिनु भयो, बचाइदिनु भयो, धेरै धेरै धन्यवाद। नेपाली सैनिकको शिर जहिले पनि सगरमाथा जस्तो उच्च होस्।
8: विपत्तिमा सेनाले खोज तथा उद्धार, तत्काल राहत तथा प्राथमिक उपचार र पूर्वाधार निर्माण आदिमा योगदान दिने गरेको छ। यस क्रममा नागरिकको जीवन रक्षालाई सेनाले पहिलो प्राथमिकतामा राख्दै विकट हिमाली तथा पहाड़ी भेगका गम्भीर घाइते सुत्केरी महिला र शिशुको सैनिक हेलिकप्टरबाट गरिने उद्धारले धेरैको ज्यान जोगाएको छ।
11: मेरो नाम लाल बहादुर ढकाय, जुम्ला जिल्ला चन्द्र नगरपालिका वार्ड नम्बर 8 बिरामी काँसीकाला ढकाया मेरी माइज पढ्नुहुन्छ नाताले। उहाँ गर्भवती हुनुहुन्थ्यो, अलिकति पेट दुखेर हस्पिटल लिँदाखेरि 21 बेहोस हुनुभयो। बेहोस भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिएर अपरेसन गर्यौं। अपरेसन गरिसकेपछि उहाँ बेहोस हुनुभयो। बेहोस हुनुपछि हामीले उद्धार गर्ने कुनै पनि साधन नपाएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उपचार गर्नका लागि प्रदेश अस्पताल सुर्खेतमा ल्यायौं। अहिले उहाँको अवस्था ठिकै छ। त्यो दिन सायद नेपाली सेनाको हेलिकप्टरले उद्धार नगरिदिएको भए मेरी माइजूको ज्यान जान्थ्यो होला, बस्थेन होला। माइजूको ज्यान बचाइदिनु भयो, त्यसको लागि नेपाली सेनालाई धेरै धेरै धन्यवाद।
7: भर्खरै प्रस्तुत भएका दृष्टान्तहरूले प्राकृतिक विपद होस् वा अन्य आपतकालीन अवस्था, ती सबै संकट टार्न नेपाली सेना सबैभन्दा अगाडि पुग्ने गरेको देखाउँदछ। आकस्मिक घटनामा परेका नागरिकको उद्धारका लागि विकट हिमाली भूभाग, दुर्गम पहाड़ वा सुगम बस्ती जुनसुकै क्षेत्र र भूगोलमा पुगेर नेपाली सेनाले घाइते तथा पीड़ितलाई नयाँ जीवन दिइरहेको छ।
8: यिनै मध्येको एक हुनुहुन्छ काठमाण्डु बुढा नीलकण्ठ नगरपालिका 10 कपनका प्रशान्त पाण्डे। धादिङको रूबी भ्याली 3 स्थित सवालुङ भीरमा साइकल यात्राका क्रममा लड्नुभएका उहाँलाई नेपाली सेनाले जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको थियो। सोही उद्धारको क्षणबारे स्मरण गर्दै प्रशान्त पाण्डे,
12: तीनजना साथी रुबी भ्याली घुम्न भनेर गएका थियौँ साइकलमा। त्यहाँबाट चाहिँ नि रुबी भ्यालीबाट फर्किने क्रममा चाहिँ नि हामी छेर्थुम भन्ने ठाउँमा आइपुग्यौँ। त्यसमा चाहिँ नि मेरो साइकलको टायर चाहिँ नि पङ्चर भएर टर्निङ गर्ने क्रममा चाहिँ नि भिरमा चाहिँ म खस्न पुगेँ। त्यहाँबाट चाहिँ मलाई नेपाली सेनाले नै माथिसम्म ल्याउनु भयो, अनि नेपाली सेनाले माथि लगेर फेरि मलाई अनि सलाइन पानी दिने अरू प्राथमिक उपचारको अन्य चिजहरू पनि गर्नुभयो। उहाँहरूले गर्नुभएको एकदम सराहनीय कार्य। म रेडियो कार्यक्रम मार्फत त्यहाँका स्थानीय वासीहरू, त्यहाँको प्रहरी अनि हाम्रो नेपाली सेना जसले चाहिँ मलाई उद्धार कार्यमा एकदम लागि परेर चाहिँ मेरो उद्धार गरिदिनु भयो भित्री मनदेखि उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
7: श्रोता, नेपालको हिमाली भूभाग विश्वभरका पर्यटकका लागि आकर्षणको केन्द्र हो। हिमालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न र आरोहणका लागि वर्षेनी धेरै पर्यटकहरू पुग्ने गर्दछन्। तर मनोरम हिमाली क्षेत्र जति सुन्दर देखिन्छन् त्यति नै जोखिमपूर्ण पनि हुन्छ। उच्च हिमाली भूभाग, प्रतिकूल मौसम र अक्सिजनको कमीका कारण त्यहाँ जाने धेरै पर्यटकलाई आकस्मिक स्वास्थ्य समस्या पर्ने गरेको छ। यस्ता समस्यामा परेका नागरिकको पनि नेपाली सेनाले उद्धार गर्दै नेपालको पर्यटनलाई सुरक्षित बनाइरहेको छ।
8: यसैको ज्वलन्त उदाहरण हो सगरमाथा बेस क्याम्प तर्फ जाने क्रममा खुम्बु पासाङलामु गाउँपालिका 4 सनासा क्षेत्रमा लेक लागेर बिरामी पर्नुभएका फ्रान्सेली नागरिक र दोस्रो लाङटाङ ट्रेल 2083 म्याराथनका लागि गोसाईकुण्ड गाउँपालिका 4 क्यान्जिङ जानुभएका सुन लामाको उद्धार। उद्धारका क्रममा सैनिक टोलीले बोकेर अस्पतालसम्म पुर्याएको छेन सम्झदै भगवती प्रसाद गुल्मका हुद्दा प्रदीप थापा,
13: स्थानीय जनताले खबर गरेपछि हामी रामचेपबाट सनासा भन्ने ठाउँ 4 किलोमिटर दूरीमा गयौँ। उहाँ जाँदाखेरि बिरामीको अवस्था चाहिँ अत्यन्त नाजुक थियो, उहाँ बोल्न नसक्ने र केही पनि खान नसक्ने अवस्थामा हुनुहुन्थ्यो र अलिअलि पानी चाहिँ पिउन सक्ने अवस्थामा हुनुहुन्थ्यो। उहाँलाई अनि स्टेजरमा राखेर हामीहरूले बोकेर लिएर आयौँ। आउँदाखेरि पानी परिरहेको हुनाले चिप्लो बाटो भएको कारणले गर्दाखेरि धेरै कठिनाइ परेको थियो र हामीले बिरामीलाई ठाउँ ठाउँमा पानी पिलाउँदै नाम्चे स्थित उम होमगेल भन्ने अस्पतालमा लिएर
7: दुर्गम हिमाली भूगोलमा बिरामी पर्नु भनेको रोगसँगै समय र कठिन भूगोलसँगको संघर्ष पनि हो। जहाँ सड़क र सवारीको पहुँचो छैन त्यहाँ अस्पतालसम्म पुग्न छिचोल्नु पर्ने भीर, उकालो ओह्रालो र जोखिमपूर्ण गोरेटोमा नेपाली सेनाले बिरामीलाई स्टेचरमा बोकी अस्पतालसम्म पुर्याउँदै आएको छ। नेपाली सेनाको यस्तै साथ सहयोगको साक्षी हुनुहुन्छ रामेछापका 18 वर्षीय प्रयास गुरागाई। पाँच पोखरी भ्रमणका क्रममा सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका 3 सोकर डाँडामा उहाँलाई लेक लागेपछि स्वास्थ्य अवस्था गम्भीर बन्दै गयो र हिँड्ने शक्ति समेत हरायो। उक्त अप्ठ्यारो समयमा नेपाली सेनाको सहयोग सम्झदै प्रयास गुरागाई,
14: हामी घुम्ने क्रममा त्यहाँ पुगेको थियौँ पाँच पोखरी। पुगिसक्दासम्म पनि मलाई केही भएको थिएन। भोलिपल्ट बिहान फर्किने बेलामा मलाई हल्का टाउको दुखेको जस्तो भएको थियो। त्यस पछाडि मलाई त्यहाँको लोकल मान्छेहरूले चाहिँ तल तल जाऊ ठिक हुन्छ भन्नुभएको थियो। हामी जति तल झरिरहेको थियौँ त्यति नै गाह्रो भइरहेको थियो, हिँड्नै नसक्ने भइरहेको थियो, सास फेर्न नि गाह्रो भइरहेको थियो। चोकडाँडा भन्ने ठाउँमा आइपुगे पछाडि त्यहाँको लोकल मान्छे आर्मीहरूद्वारा नेपाल आर्मीलाई फोन गरेर अनि उहाँहरू आएर अनि मलाई तल ल्याइदिनु भयो। झन्डै उहाँहरू उकालो चाहिँ 3 घन्टा जति माथि जानु भएको थियो मलाई लिनको लागि, अनि त्यस पछाडि ओह्रालो आउँदाखेरि मलाई स्ट्रेचरमा बोकेर ल्याउनु भएको थियो। उहाँहरूलाई चाहिँ एकदमै धेरै धन्यवाद।
8: नेपालमा हुने सड़क दुर्घटनाको उद्धारमा पनि नेपाली सेनाको भूमिका अग्रणी हुने गरेको छ। घटनाको प्रकृति हेरेर गोताखोर र विभिन्न तालिम प्राप्त जनशक्ति एवं स्रोत साधनहरू नेपाली सेनाले प्रयोग गर्दै आएको छ भने आवश्यकता अनुसार हप्तौसम्म उद्धार, उपचार र खोज जस्ता कार्यमा खटिँदै आएको छ। यसैको पछिल्लो दृष्टान्त हो केही हप्ता अघि सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको गाड़ी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 स्थित कर्णाली नदीमा खसेर भएको दुर्घटनामा गरिएको उद्धार।
15: उपसेनानी टेक बहादुर महतरा कालीदत्त गुल्मा दैलेख खबर आउने बित्तिकै तत्काल चाहिँ हामी कालीदत्त गुल्मा दैलेखबाट खट्यौं र 18 गते बेलुका 7-8 बजेसम्म खोजी कार्य भयो। 19 गते पनि हाम्रो गुल्मा कोही फौज मात्र खट्यो र 20 गते पछि चाहिँ कालीबहादुरगढ सुर्खेतबाट एउटा टिम आयो। कालीबहादुरको टिमसँग गोताखोर सहितको विपद व्यवस्थापन गणको तालिम प्राप्त गोताखोर टोली आइसकेपछि 3 फौजले चाहिँ 2 ठाउँमा बेस स्थापना गरेर 2 ठाउँबाट निरन्तर खोजी कार्य कन्टिन्यू गर्यौं। त्यसपछि लगभग 11 दिन हामीले खोजी कार्य जारी राख्यौं। सो अवधिमा सुरुमा हामीले घटनास्थल नजिक लक्षित गरेर हामीले खोजी गर्यौं। वारी पारी कडा नदीको तीरमा पैदल ओपन आइजले हेर्यौं भने आँखाले सम्भव नहुने इलाकामा ड्रोन क्यामेराबाट भिडियोहरू खिचेर रबर बोटको माध्यमबाट सम्भावित खोज्यौं। त्यो सो क्रममा घटनास्थल भन्दा 500 मिटर तलतिर गाडीको सिटहरू भेटियो। घटनास्थलमा सुरुकै दिनमा एकजनाको लास भेटिसकेको थियो भने बिस्तारै 5 दिन 6 दिनको अवधिमा 4 जनाको चाहिँ सब भेटिएको छ र गाडी र 1 जना व्यक्ति चाहिँ अझै बेपत्ता रहेको अवस्था छ।
7: श्रोता, दुर्घटना पश्चात घाइतेहरूको जीवन रक्षाका लागि प्रत्येक सेकेण्डको महत्व हुन्छ। समयमै उचित उपचार नपाएमा सामान्य चोटपटकले पनि ज्यानै लिन सक्छ। यस्ता संवेदनशील घड़ीमा नेपाली सेनाको हेलिकप्टरबाट गरिने उद्धार दुर्गम क्षेत्रका नागरिकका लागि वरदान साबित भएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी।
16: बझाङ जिल्ला हिमाली जिल्ला हो, यसमा एउटा साइपाल गाउँपालिका छ। अहिले पनि सड़क सञ्जाल नपुगेको अवस्था हो। जटिल भूगोलले गर्दाखेरि कुनै किसिमको दुर्घटना भइहाल्यो भने सड़क मुकाम पनि टाढा हुँदाखेरि हामीले हवाई सेवामा भर पर्ने अवस्था चाहिँ छ। म आएदेखि नै साइपाल गाउँपालिकामा 2 जति घटना भयो। त्यो घटनामा पनि हामीले नेपाली सेनाको हेलिकप्टरबाटै पनि उद्धार गरेका थियौँ। उद्धार गरे बापत हामीले उहाँहरूको जोगाउन सफल भयौँ। यहाँ जुन जीव दुर्घटना भएको थियो, जीव दुर्घटनामा चाहिँ एकदमै चिकित्सा घाइतेहरू थिए। त्यो चिकित्सा घाइतेहरूलाई एउटा घाइते त कति थियो भने 24 घण्टाभित्र हामीले उहाँलाई अपरेसन गर्न सकेन भने बाँच्नै नसक्ने अवस्था पनि थियो। त्यस्तो सिचुएसनमा नेपाली सेनाबाट चाहिँ हामीले जुन हवाई उद्धार गर्यौँ, उहाँहरूलाई नेपालगंज र काठमाडौँ पुर्यायौँ र उद्धारको बापत चाहिँ कोही पनि व्यक्तिको अहिलेसम्म पनि दुःखद समाचार सुन्नु परेन। नेपाली सेनाले पनि दुर्गम क्षेत्रमा हवाई उद्धार कार्यक्रम गरेर चाहिँ एकदमै धेरै प्रभावकारी छ। धन्यवाद पनि दिन चाहन्छु।
8: त्यसो त नेपाली सेनाले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुहरूको समेत उद्धार गर्दै आएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा आर्थिक वर्ष 2075-76 नेपाली सेनाले उद्धार गर्दै आएको छ।
7: आर्थिक वर्ष 2082-83 वैशाखदेखि असार मसान्तसम्म नेपाली सेनाले 14 जिल्लाका जोखिममा परेका 33 गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको छ। यस किसिमका उद्धारले ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका धेरै आमा र शिशुको ज्यान बचाउन मदत पुगेको सुर्खेत स्थित कर्णाली प्रदेश अस्पतालकी सूचना अधिकारी अनिता गेवालीको भनाइ छ।
17: वैशाख 21 गतेबाट अस्पतालको हेलिकप्टरमै ल्यान हुने गरी त्यसरी उद्धार शुरू भएको थियो। त्यो दिनबाट साउनको 2 गतेसम्मको डेटा हेर्दै गर्दा 27 उद्धार गरिएको रहेछ। संख्यात्मक हिसाबमा हेर्दाखेरि यति देखिन्छ। दुर्गम भूगोलको कारणले गर्दाखेरि र स्वास्थ्य सेवा र सुविधाको कारणले गर्दा जटिलतामा रहेछन् भन्ने यो तथ्याङ्कले पनि जनाउँछ एउटा कुरा। दोस्रो भनेको यहाँ आउँदै गर्दाखेरि असाध्यै जटिल अवस्थामा थोरै समय चुके पनि उहाँहरूको जान्ने तलमाथि हुन सक्ने सम्मको अवस्थाको बिरामीहरूलाई बचाएर पठाएको कन्डिसनले हामीलाई पनि एकदमै गर्व महसुस हुन्छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको भूगोललाई केन्द्रबिन्दु गरेर जुन नेपाली सेनाको सुर्खेतमा एयरबेस क्याम्प छ, यहाँ मार्फत इन्फर्मेसन आउँदै गर्दा अति दुर्गम क्षेत्रको समय पनि छोटो हुन जान्छ। यही स्ट्यान्ड बाई हेली रहनु र उहाँहरूको डेडिकेटेड टिमको कारणले गर्दाखेरि उहाँहरू सम्बन्धित स्थानमा पुग्ने र बिरामीको समय समयमै उद्धार गर्न सक्ने कारणले गर्दाखेरि उपचारमा सहजता पाएको देखियो।
8: मनसून शुरू भएसँगै देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानका जोखिमहरू बढ़ेका छन्। विपदको यस्तो चुनौतीपूर्ण समयमा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा घाइतेको उपचारमा नेपाली सेना अहोरात र खटिरहेको छ। पहिरोका कारण अवरूद्ध भएका राजमार्गहरू खुलाउने तथा बाढ़ी पीड़ित क्षेत्रमा तटबन्ध निर्माण लगायतका कार्यहरू गरी नेपाली सेनाले नागरिकको जीवन रक्षामा सहयोग पुर्याएको छ।
18: मेरो नाम श्री चाम्पाङ राई, रिम नगरपालिका। मेरो बुवा चाहिँ प्रेसरको रोगी हुनुहुन्थ्यो। 81 प्रेसरले हानेर हात खुट्टा नचल्ने अवस्थामा पुर्याएपछि चाहिँ 5 सरदेखि हामी इलामतर्फ हस्पिटल जाने क्रममा चाहिँ माइखोला भन्ने ठाउँमा चाहिँ बाटो बिग्रेर गाडीहरू जानु नसक्ने अवस्था थियो। बिरामी बोकेर हामीले हिँड्न सक्ने अवस्था नै थिएन त्यहाँनिर। त्यो अवस्थामा चाहिँ हाम्रो नेपाली सेनाको टोलीले सकुशल बुवालाई चाहिँ उद्धार गरिदिनु भयो र फर्किने क्रममा पनि फेरि नेपाली सेनाकै टोलीले हामीलाई उद्धार गर्नुभयो। यदि नेपाली सेना नभएको भए त्यहाँनिर उद्धार नगरेको भए यतिखेर अब बुवा पनि यस्तो अवस्थामा जाती हुनुहुन्थेन होला। समयमै पुर्याउन सफल भइयो। त्यस्तो विषम परिस्थितिमा पनि बिरामीलाई उद्धार गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद नेपाली सेनालाई।
7: नेपाल विभिन्न किसिमका विपदको उच्च जोखिममा रहेको तथ्यलाई दृष्टिगत गरी नेपाली सेनाले पूर्व तयारीलाई समेत प्राथमिकता दिएको छ। आकस्मिक विपदको प्रकृति फरक फरक हुने भएकाले सैनिकलाई पनि सोही अनुरूप प्रशिक्षण दिने गरिएको छ। यसै क्रममा नेपाली सेनाले विपद व्यवस्थापन निर्देशनालय अन्तर्गत 2 विपद व्यवस्थापन गण तैनात गरी दक्ष जनशक्ति उत्पादन तथा आवश्यकता अनुसार परिचालन गर्दै आएको छ। नम्बर 1 विपद व्यवस्थापन गणका सहसेनानी श्री विदु राणा,
19: विपद पछि कार्यको लागि पूर्व तयारीको रूपमा सबैभन्दा पहिला ट्याक्टिकल लेबर सर्च एन्ड रेस्क्यू भनेको सबै प्रकृतिका विपदहरू जस्तै भूकम्पबाट हुन सक्ने विपददेखि लिएर बाढ़ीहरूदेखि लिएर पहिरोदेखि लिएर फायर फाइटिङदेखि लिएर सबै किसिमका कसरी गर्ने भन्ने सम्बन्धमा चाहिँ ट्याक्टिकल लेबर सर्च एन्ड रेस्क्यूमा चाहिँ सिकाइन्छ भने सीएसएसआर तालिम कुनै पनि भवनहरू भत्कियो भने त्यस्तोमा फसेको व्यक्तिलाई के कसरी उद्धार गर्न सकिन्छ भन्ने तालिम भन्ने चाहिँ हामी सञ्चालन गर्ने गरेका छौँ। त्यसै गरी फायर फाइटिङ भन्ने तालिम चाहिँ हामीले आगलाईको दौरान चाहिँ के कसरी प्रतिकार्य गर्ने भन्ने सम्बन्धमा चाहिँ फायर फाइटिङ र पानीमा उद्धार गर्नको लागि स्विफ्ट वाटर सर्च एन्ड रेस्क्यू भन्ने तालिम सञ्चालन गर्दै आइरहेका छौँ। त्यसै गरी बेसिक स्कुबा डाइभिङ पनि हामीले नदीदेखि लिएर पोखरीहरूमादेखि लिएर अन्य पानी जमेको छ त्यस्तो ठाउँमा चाहिँ कोही व्यक्तिहरू फसेको छ भने बेसिक स्कुबा डाइभिङ गरेका जनशक्तिले चाहिँ हामीले उद्धार कार्यमा चाहिँ खटिने गरेका छौँ। त्यसै गरी सामुदायिक विपद प्रतिकार्य तालिम मासिक रूपमा चाहिँ विपद व्यवस्थापन अभिमुखीकरण कक्षाहरू गैर सैनिक व्यक्तिहरूलाई पनि सञ्चालन गर्दै आइरहेका छौँ। जस अन्तर्गतले आर्थिक वर्ष 2082 सालमा चाहिँ 4,440 जनालाई चाहिँ यस सामुदायिक विपद प्रतिकारको तालिमहरू सञ्चालन गरेका छौँ।
8: विपदमा परेका नागरिकको जीवनको रक्षा गर्नु सबै सरोकारवाला पक्षको साझा दायित्व हो। यही दायित्वलाई शिरोधार्य गर्दै नेपाली सेनाले विभिन्न निकायको सहकार्यमा आर्थिक वर्ष 2082-83 वैशाखदेखि असार मसान्तसम्म सवारी दुर्घटना तथा अन्य घटनामा परेका 83, घाइते तथा बिरामी 27, नदी तालमा डुबेका र फसेका 166, हिमपातमा फसेका 2 र बेपत्ता भएका 9 उद्धार गरेको छ।
7: यसैबीच नेपाली सेनाले 47 शव संकलन गर्नुका साथै 33 सुत्केरी र 32 अन्य घाइते तथा बिरामीको हवाई उद्धार गरेको छ। यो तथ्याङ्कले विपत्तिको घड़ीमा नेपाली सेनाको साथलाई प्रस्ट्याएको बताउनु हुँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महत,
17: अरूले गर्न नसकेको ठाउँमा पनि गएर अलिकति अप्ठ्यारो ठाउँहरूमा जटिल अवस्थामा पनि लास्टमा केही भएन भने चाहिँ कसको चाहिँ सहयोग माग्ने त कोसँग गुहार गर्ने भन्दा नेपाली सेना नै रहेको छ अहिलेसम्मको अवस्थामा। जस्तो अलिक दुर्गम ठाउँमा जहाँ चाहिँ गाडी जान सक्दैन होइन, हामी तुरुन्तै धेरैजना गएर उद्धार गर्न सक्ने अवस्था हुँदैन। त्यस्तो ठाउँमा खोजहरूमा पनि जुगा नपरेका बाढीमा परेको पहिरोमा परेकाहरूलाई त्यसै गरी अब हिमालतिरको कुरा गर्दाखेरि हामी पहिरोमा परेकाहरूदेखि लिएर अलि जति पर्न पर्नुहुन्छ त्यो सबैको देखि गर्ने काम खोजी गर्ने काम नै नेपाली सेनाको महत्वपूर्ण भूमिका छ। उहाँहरूको कामलाई चाहिँ हामीले एकदमै सराहनीय रूपमा लिन्छौँ।
8: नागरिकको यही भरोसालाई आत्मसात गर्दै नेपाली सेनाले आफ्नो आवश्यकता र कठिनाईको प्रवाह नगरी जहाँ सहायताको खाँचो छ त्यहाँ पुगेर तत्काल उद्धार गर्दै आएको छ। यस किसिमको तत्परता र समर्पण धेरैका लागि जीवन रक्षाको बलियो आधार पनि बनेको छ।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक जमादार सरिना सापकोटा पनि विदा हुन्छु। नमस्ते।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
20: कता हिँडेको हो आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दोलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
22: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
23: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
22: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
24: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
23: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
24: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
23: पोखरा जाने बाटोतिर।
1: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
23: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
25: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
26: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
23: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
26: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
23: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
26: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
23: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
26: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
23: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
27: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
23: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
28: चलिरहेको देखेन भन्यो,
29: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यहाँ पङ्खा?
23: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
28: गतिलो ठाउँ चाहिँ कहाँ छ?
23: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
28: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
2: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु प्रोवाइडर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 98560303324।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
6: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
9: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
6: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
10: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
11: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
11: त्यसो नभने मरि म पनि अब नातिकेर घरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट डोरम्याट टन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
10: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
12: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658 570 225, मोबाइल 98560 33800 98416356।

0: मेरिया मैनी
1: कस्तो राम्रो गहना
0: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौरा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625239।
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
3: पुराना गर गहना सँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
7: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765570900, मोबाइल नम्बर 9847061268,
7: 9847061268।
9: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस आउँछ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
9: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9855633398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 06-4-14-377 र 98-5-60-44-343। तनहु सेवा हस्पिटल, शुक्लागण्डकी।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9855014157
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोमगुबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोमगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
4: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
3: फोन नम्बर 0614510002
4: मोबाइल नम्बर 9856084466
3: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
5: क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
0: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
7: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
9: कक्षा 12 मा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ
9: छुटको दायराहरू कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
9: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
0: थप जानकारीको लागि 0635714479 मोबाइल 9856062265 9468164145
10: मंगलम पुनरी कक्ष मंगलाय तनुहरी
11: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
12: ओमकार
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार
11: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
11: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434
13: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
14: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
15: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
13: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
16: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
17: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
16: हजुर पनि यसै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
18: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
19: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
20: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
19: सम्पर्क मोबाइल 9857065119 र 9864957056 फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

सेर्ने सासमा मायाको मधु मासमा लागोस् न बारुद कि कुक्क तिमीले खाँदा घाँसमा अनि पो माया बच्चन।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0657414142, मोबाइल 9850603128 र 9462614726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ?
3: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0657414194, मोबाइल 9850602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
9: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
8: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
9: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
8: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
9: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
8: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
9: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
8: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0614333385, मोबाइल 9850608385।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि

0: तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860647580।
1: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
6: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
7: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: धार्मिक महोत्सवका आकर्षणहरू
7: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
8: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
6: कथा सहितको झाँकी, गीति नाटक,
7: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
6: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
7: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
6: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
9: होइन यसो आमा चाहिँ कहाँबाट छनेको
10: कति हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचार.
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560605544.

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ मिलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली बात एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। बागलुङको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपदका कारण 8 घरमा क्षति पुगेको छ भने 40 उच्च जोखिममा परेका छन्। मनसून सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धारा टोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको हो। निसीखोला 40 घर पहिरोको उच्च जोखिममा परेको निसीखोला 2 का वडा अध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै वहाँले घरको पाली भत्किने छानो उपकने घर चर्किने लगायतका क्षति पुगेको बताउनु भयो। पहिरोका कारण धाराटोलका धनबहादुर खत्री, राजन परियार, हरिकला गर्ती, दीपक परियार, तारा गर्ती, ज्ञान बहादुर परियार, देवीराम गर्ती र तिर्का गर्तीको घरमा क्षति पुगेको छ भने 40 घर पहिरोको उच्च जोखिममा परेका छन्। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका 2 बालकको खोजी कार्यलाई सत्र प्रहरीले तीव्रता दिएको छ। सत्र प्रहरी बल नेपाल नम्बर 24 कालिका हेडक्वार्टर कालिका कास्कीको टोलीले आइतबार बिहानैदेखि सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ। शनिबार दिउँसो 1:20 समयमा विजयपुर खोला तर्ने क्रममा 2 बालकलाई खोलाले बगाएको थियो। पोखरा चौधा चौथे भोटे चौतारा हुँदै ह्याप्पी ल्यान्ड जाने बाटोमा यो घटना भएको हो। बेपत्ता भएका पोखरा चौधका छिने डाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङ र खोटाङ घर भइहाल पोखरा चौधा चौथे बस्ने 15 वर्षीय अमर राई रहेका छन्। अविरल वर्षाका कारण तनहुँको भिवाद नगरपालिकामा 1 कच्ची घर भत्किएर पूर्ण रूपमा क्षति भएको छ। भिवाद नगरपालिका 3 सुनाकोट स्थित 46 वर्षीय विष्णु कुमार श्रेष्ठको ढुङ्गा माटोले बनेको र ढुङ्गाले नै छाएको 3 तले कच्ची घरको पछाडिपट्टिको गाह्रो वर्षाका कारण भत्किएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नापु रिसेक द्वारीका वर्षा घिमिरेका अनुसार शुक्रबार राति करिब 9 बजे गाह्रो भत्कँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भई मानिस बसोबास गर्न नमिल्ने अवस्थामा पुगेको छ। घटनाको जानकारी प्राप्त हुन साथै इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकबहादुर छेत्रीको कमाण्डमा 5 प्रहरी टोली घटनामा स्थलमा खटिएको थियो। पहिरो तथा गाह्रो भत्किए पनि समयमै सतर्कता अपनाइएकोले कुनै मानवीय तथा चौपायामा भने क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्टरनल स्वास्थ्यकर्मी र अस्पताल बीच 2 सहमति भएको छ। एसोसिएट अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले पीजी रेजिडेन्ट चिकित्सक र एमबीबीएस एमबीडीएस इन्टरनल विद्यार्थीहरूलाई थप भत्ता तथा आर्थिक सुविधा उपलब्ध गराउन नसकिने देशभरका निजी अस्पतालहरूलाई पत्राचार गरेपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र अस्पताल बीच आइतबार जिल्ला प्रशासन कार्यालयमा 2 सहमति भएको विद्यार्थीले उठाएको माग पूरा गर्दै अस्पतालको स्वास्थ्य र खाद्य स्वच्छताबारे सहमति भएको हो। प्रमुख जिल्लाधिकारी कुमार सिंह सहित बसेको त्रिपक्षीय छलफलबाट सहमति भएको हो। राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने तथा कार्ड लिने सेवाको चापका कारण बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय तनहुँको राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अब नियमित कार्यालय समयअनुसार सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ 1 गतेदेखि बिहान 9 बजेसम्म साँझ 5 बजेसम्म सेवा प्रवाह गर्ने जनाएको छ। कार्यालयले सम्बन्धित सबै सेवाग्राहीहरूलाई सोही अनुसार सेवा लिन अनुरोध गरिएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्ला गण्डकी चियाबन्दामा सोमबारदेखि शिवमयमा बोलबम धार्मिक महोत्सव हुँदैछ। अघिल्लो वर्षहरू साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा हुन लागेका धामको अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचार्य बस्तेलले दैनिक धार्मिक प्रवचन गर्नेछन्। 10 वर्षकै उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाएकी उनको उपस्थितिले यसपटक थप आकर्षण हुने लम्सालले बताउनुभयो। धार्मिक महोत्सवमा दैनिक हवन रुद्री पाठ पारायण सहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र 9 गाउँ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्च हुने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। धामले प्रत्येक वर्ष शिव बोलबम धार्मिक महोत्सव गर्दै आएको छ। महोत्सवलाई व्यावसायिक रूपमा सम्पन्न गर्न ठाकुर प्रसाद शास्त्रीको समयरोगतमा मूल समारोह समिति तथा विभिन्न 25 उपसमिति गठन गरिएको छ। स्याङ्जामा पशुमा कृत्रिम गर्भधानको संख्या हरेक वर्ष बढ्दै गएको छ। यहाँ मुख्य गरी भैंसी गाई बाख्रा तथा बंगुरमा किसानहरूले कृत्रिम गर्भधान गराउने गरेका छन्। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले स्थानीय तहसँग सहकार्य गरेर कृत्रिम गर्भधान गरेको हो। कृत्रिम गर्भधान सबैभन्दा धेरै भैंसीमा गर्ने गरेको बताउँदै भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको प्रमुख डाक्टर रूपेश श्रेष्ठले गाई बाख्रा र बंगुरमा कृत्रिम गर्भधान गर्ने गरेको बताउनुभयो। उहाँले अन्य पशुमा पहिलाबाटै गर्ने गरेकोमा बंगुरमा गत सालबाट कृत्रिम गर्भधान थालेको बताउनुभयो। आर्थिक वर्ष 2082-83 5,330 भैंसी 1,218 गाई 97 बाख्रा र 51 बंगुर गरेर 6,695 पशुमा कृत्रिम गर्भधान गरिएको हो। उपल्लो साङको तामाङथोङ पालिका एक छोसेरका 64 वर्षीय मिङमा गुरूङको काँचो माटोले बनाएको परम्परागत मुढे घर जीर्ण बनेपछि भत्काउनुभयो। बेमौसमी हिमपात तथा पछिल्ला वर्षहरूमा वर्षाका कारण काँचो माटो जमाएर बनाएको छाना भत्किन थालेपछि कृषक गुरूङले स्थानीय काठको प्रयोग गरी पक्की घर बनाउनु भएको छ। गुरूङ जस्तै बागरुङमुती क्षेत्र गाउँपालिका 3 समरका आशबहादुर गुरूङले नियमित वर्षाका कारण मुढे घरको छत पानीले भिजेर चुहिन थालेपछि अहिले पशु चौपायालाई प्रयोग गर्ने गोठ बनाउनु भएको छ। जिल्लाको 5 स्थानीय तहमा विगत एक दशकमा अघिसम्म बाक्लै देखिने सांस्कृतिक शैलीका घरहरू पछिल्लो समय नियमित हुने वर्ष र बाक्लो हिमपातका कारण नासिन थालेका छन्। सड़क सञ्जाल बस्तीसम्म जोडिएपछि स्थानीय काँचो माटोको इट्टाले बनाइएका मुढे घरको विकल्पमा ढलनचेरको पक्की घरतर्फ मुस्ताङ्गीको आकर्षण बढ़ेको छ। खेल समाचार गण्डकी प्रदेश खेलकुद गखेपको पद वितरणमा भएको अनियमितताको छानबिनलाई प्रभावित पार्न गण्डकी खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा सक्रिय भएका छन्। मन्त्री स्तरीय निर्णयका आधारमा गत साउन 24 गते भएको गठन भएको सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेल नेतृत्वको 3 सदस्यीय छानबिन समिति पद वितरणको समग्र अवस्थाबारे छानबिन गरिएको बेला सदस्य सचिव शर्मा छानबिन प्रभावित पार्न लागि परेका हुन्। पहिलो पटक दिएको साउन 29 गतेसम्मको समय अवधिमा छानबिन नसकिएपछि 3 दिन थपेर गण्डकी खेलकुद परिषदका कार्यकारी सदस्यहरूसँग बयान लिने क्रम चलिरहेको बेला सदस्य सचिव शर्माले चलखेल शुरू गरेका छन्। उनले बयानमा जाने सदस्यहरूलाई आफूलाई बचाउने गरी बयान दिन आग्रह गर्दै फोन र म्यासेज गरेको पाइएको छ। फोन मार्फत आफूलाई बचाउने गरी बयान नदिन आग्रह गरेका एक सदस्यले जानकारी दिनुभयो। उहाँले भन्नुभयो हिजोको गल्तीलाई लिएर छानबिन भइरहेको छ। गल्ती पुष्टि हुने गरी हजुरहरूले बोलिदिनु भएन, म के बोल्ने म्यासेजमा पठाउँछु, सोही अनुसार बोलेर बचाइदिनु पर्यो। उहाँको सो आग्रह पूर्ण फोन लगतै वाट्सएपमा म्यासेज पठाएको पाइएको छ, जसमा उहाँले पद वितरण कार्यविधि अनुसार नै भएको जिकिर गरेका छन्। फोनमा आफूलाई बचाउने गरी बयान दिन आग्रह गरेको उनले म्यासेजमा भने कार्यविधि अनुसार नै पद सिफारिस समिति बनेको, पद सिफारिस समितिको बैठक नियमित बसेर उपयुक्त पात्रहरूलाई पद दिने निर्णय भएको र सोही निर्णयका आधारमा पद वितरण भएको भन्दै पठाए निकायको अर्का एक सदस्यले बताएका छन्। अवस्था लाटिङ्जेलसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने छन्। त्यतिन्जेलसम्मको लागि सम्पूर्ण परिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झालडुकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खाना बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानीमा एक बदल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWS SHUKL AGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 5 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ला टायरमा कट लाग्यो, जो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98271036 र 98460594530।
4: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
5: पण्डित महादर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560285587।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
10: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।
14: शुक्ला गण्डकी एफएम 97.6।
15: घटना दुर्घटना,
16: कला संस्कृति,
15: स्थानीय राष्ट्रिय
17: अन्तर्राष्ट्रिय खेलकुद,
16: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
18: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल भदौ महिनाको 1 गते सोमबार श्रावण शुक्ल पक्षको पञ्चमी तिथि अंग्रेजी मिति अनुसार अगस्त 17 तारीक सन् 2026 नेपाल सम्बत 1146। आज भाद्र संक्रान्ति नाग पञ्चमी। सूर्यदेव बिहान 5:36 हुनेछ भने सूर्यास्त 7:42 हुनेछ। बिहानी शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ल गण्डकी समाचार शुरू गरौं। इस प्रसारण का प्रमुख समाचार का शीर्षक आज नागपञ्चमी पर्व मनाइँदै सड़क अनुगमनमा रहेका भौतिक मन्त्री लम्साल अस्वस्थ हेलिकप्टरबाट धनगढ़ी ल्याइयो। शेरबहादुर देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने संस्थापन इतर पक्षको निर्णय। भारतीय सेना प्रमुख धीरज सेठ काठमाडौँमा। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति। 40 उच्च जोखिममा विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईजना बालक अझै भेटिएनन्। आजदेखि तनहुँमा राष्ट्रिय परिचय पत्र सेवा बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म। गाछेपानीमा आजदेखि बोलबम धार्मिक महोत्सव शुरू हुँदै तयारी अन्तिम चरणमा। सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यास बिक्री झनै अस्तव्यस्त। आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्टर स्वास्थ्य कर्मी र अस्पताल बीच 2 बुँदे सहमति। र बंगलादेशका प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका लागि रद्द।

0: प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदैछन्। आजको दिन घर तथा कार्यालयका मूल ढोकामा नागको तस्विर टाँसेर नागदेवताको पूजा अर्चना गर्ने परम्परा रहेको छ। आज बिहानै सबेरै उठी स्नान गरी दियो कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ। नागको मानचित्रमा दही दुबो कुश सिन्दूर चन्दन अर्पण गरी पूजा गर्नाले वर्षभरि घरमा सर्प बिच्छी जस्ता विषालु जीवको भय नहुने धार्मिक विश्वास छ। साथै यसरी नागको पूजा गर्दा अग्नि मेघ र चट्टानको डरबाट पनि बस्न सकिने जनविश्वास रहिआएको छ। शास्त्र अनुसार अनन्त वासुकी पद्म महापद्म तक्षक कुर्ली र कर्कट र शंख गरी आठ नागको पूजा गर्ने विधान छ। नागपञ्चमीका दिन नाग स्तोत्र पाठ गर्दै नागको तस्विर टाँस्ने पनि गरिन्छ। बैतरी पुगेका पूर्व धार मन्त्री सुनिल लम्सललाई हेलिकप्टर मार्फत धनगढ़ी ल्याइएको छ। स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर धनगढ़ी लगिएको जिल्ला प्रहरी कार्यालय बैतरीका प्रमुख दीपक राईले जानकारी दिनुभयो। अहिले उहाँलाई धनगढ़ीका लगिएको र त्यहाँबाट काठमाडौँ लैजाने तयारी रहेको राईले बताउनुभयो। स्वास्थ्यमा समस्या आएकोले हिण्डुल गर्न सक्ने अवस्था नभएकाले हेलिकप्टर मार्फत ल्याइएको राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिनुभयो। लम्सल शनिबार अबेर साँझ आफै गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुग्नु भएको थियो। लम्सलको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्थाको निरीक्षण गर्न आउनु भएको दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने क्रममा तय भएको थियो। नेपाली कांग्रेसको सत्तापनितर समूहको राजधानीमा भएको राष्ट्रिय भेलाबाट प्रस्तुत पाँच प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। गत शुक्रबार काठमाडौँमा जारी राष्ट्रिय भेलामा शनिबार पाँच प्रतिवेदनहरू प्रस्तुत भएका छन्। भेलामा पूर्व उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वको सदस्य उमाकान्त चौधरीले पेश गरेको संगठनिक प्रस्ताव, एनडी साउदले पेश गरेको समसामयिक नीति र विषयवस्तु सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश शरण महते प्रस्तुत गरेको नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव परिमार्जन सहित पारित गरेका हुन्। शनिबार प्रस्तुत भएका प्रस्तावमाथि राष्ट्रिय भेलामा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो। समूहका नेताले ती प्रस्तावमा के विषयहरू परिमार्जन गर्नुपर्छ भन्ने धारणा राखेका थिए। भेलामा बोल्दै पूर्व उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने प्रस्ताव राखेको बताउनुभयो। त्यस्तै पन्ध्रौं महाधिवेशनसम्म पार्टीका नियमित काम कार्यवाही देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजकको संयोजन गर्दै जाने निधिले बताउनुभयो। त्यस्तै नेता डाक्टर प्रकाश शरण महतले पार्टीको आगामी आर्थिक मार्गचित्र स्पष्ट पार्दै प्रजातान्त्रिक समाजवादको जगमा उभिएर मुलुकको आर्थिक रूपान्तरण गर्नुपर्ने बताउनुभयो। महतले किसानले समय मल नपाउने, उत्पादनको उचित मूल्य नपाउने र प्रविधिको अभाव हेर्नुपर्ने अवस्थाको अन्त्य गर्दै किसानका समस्यालाई कांग्रेसले आफ्नो मुख्य एजेण्डा बनाउनु पर्ने जोड़ दिनुभयो। नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रविधि बढ़ेको बताउनु भएको छ। आइतबार धर्मगौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उहाँले बीपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको समयमा मात्र बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति कांग्रेसभित्र देखिएको बताउनुभयो। पछिल्लो समय कांग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न राष्ट्रिय मेलमिलापको प्रसंगमा बीपी कोइरालालाई सम्झने गरेको टिप्पणी गर्नुभयो। कांग्रेस इतर पक्षलाई लक्षित गर्दै उहाँले नेताहरूले आफ्नो राजनैतिक निर्णय आफै गर्न नसकेर बीपीको नाम सहारा खोजेको आरोप लगाउनुभयो। आफूलाई जहाँ चाहिन्छ त्यही बीपी कोइरालालाई प्रयोग गर्ने प्रवृत्तिको बीपीको वास्तविक विचारलाई कमजोर बनाउने उहाँको भनाइ छ। बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा समूहभित्र मात्र सीमित गर्न नहुने उहाँले बताउनुभयो। भारतीय सेना प्रमुख धीरज सेठ काठमाडौँ आइपुग्नु भएको छ। पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै सेठ आइतबार काठमाडौँ आइपुगेका हुन्। भारतीय सेना प्रमुख सेठलाई नेपाल भ्रमणका क्रममा सोमबार नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको दर्जा दिइने कार्यसूची छ। नेपाल र भारतमा सेना प्रमुख नियुक्त भएपछि एकले अर्को देशको भ्रमण गर्ने र मानार्थ महारथीको दर्जा दिने प्रचलन छ। नेपाली सेनाका प्रधान सेनापति अशोक रासिगदेललाई पनि नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा एक विशेष समारोहका बीच राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय सेनाको मानार्थ महारथी दर्जा दिनुभएको थियो। श्रोतका अनुसार नेपाल भ्रमणको क्रममा सेठले रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन शाह प्रधान सेनापति अशोक रासिगदेल लगायतसँग भेटवार्ता गर्ने तयारी छ। प्रधानमन्त्री बनेपछि भारतबाट उच्च स्तरीय भ्रमणमा आउने सेठ सबभन्दा उच्च अधिकारी हुन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो विभिन्न मागहरूका सम्बन्धमा सरकारले उदासीनता देखाएको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यान पावर बन्द गर्ने घोषणा गरेका छन्। म्यान पावर कार्यालय मात्रै नभएर म्यान पावर मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने प्रक्रिया समेत पूर्ण रूपमा रोक्ने संघले जनाएको छ। संघले यसअघि नै चरणबद्ध आन्दोलनका कार्यक्रमहरू अन्तर्गत दुवै पूर्व अन्तिम श्रम स्वीकृति नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त भइसकेका श्रमिकहरूको उडानका लागि दिइएको समय सीमा समेत समाप्त भएपछि अब आजदेखि पूर्ण रूपमा काम कारोबार ठप्प गर्ने जनाएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले हिजो बेलुका 12 बजेसम्म सबै म्यान पावरलाई प्रक्रिया पूरा भएको उडान गर्ने एक साता अघि नै सर्कुलर जारी गरेको बताउनुभयो। उहाँले 12 बजेसम्म सबै प्रक्रिया पूरा गरेर उडान गर्ने तयारी भएर जानुहुन्छ, तर प्रक्रिया पूरा भएको भए पनि आजदेखि उडान नहुने बताउनुभयो। बागलुङको पश्चिममा पर्ने निस्तिखोला गाउँपालिकामा विपदका कारण 8 घरमा क्षति पुगेको छ भने 40 घर उच्च जोखिममा परेका छन्। मनसुन सक्रिय भएसँगै निस्तिखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको हो। निस्तिखोलाका 40 घर पहिरोको उच्च जोखिममा परेको निस्तिखोला 2 का वडा अध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर गोठ तथा शौचालय आमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्किने छानो उक्कने घर सर्किने लगायतका क्षति भएको बताउनुभयो। पहिरोका कारण धाराटोलका धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देवीराम घर्ती र टीका घर्तीको घरमा क्षति पुगेको छ भने 40 घर पहिरोको उच्च जोखिममा परेका छन्। उपल्लो बेङ्गीको पहिरोका कारण बस्तीमा थप जोखिम बढ़ेको वडा अध्यक्ष विश्वकर्माले बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो थप बस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभयो। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका 2 जना बालकको खोजी कार्यलाई 17 प्रहरीले तीव्र पारेको छ। 17 प्रहरी बल नेपाल नम्बर 24 गढ हेडक्वार्टर कालिका कास्कीको टोलीले आइतबार बिहानदेखि सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ। शनिबार दिउँसो 1:20 मा विजयपुर खोला तर्ने क्रममा 2 बालकलाई खोलाले बगाएको थियो। पोखरा 14 चौथे भोटे चौतारा हुँदै ह्याप्पी ल्यान्ड जाने बाटोमा यो घटना भएको हो। बेपत्ता हुनेमा पोखरा 14 छिन्ने डाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङ र खोटाङ घर भई हाल पोखरा 14 चौथे बस्ने 15 वर्षीय अनमोल राई रहेका छन्। जिल्ला प्रहरीले कास्कीले जानकारी दिए लगतै 17 प्रहरीको टोली परिचालन भएको थियो। शुरूमा 17 प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस कुटहरबाट 17 प्रहरी निरीक्षक केशव शर्माको कमाण्डमा 9 जनाको टोली खटिएको थियो। गोताखोर सहितको यो सो विपद व्यवस्थापन टोली शनिबार दिउँसो 2:15 मा घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलबाट करिब 2 किलोमिटर तलसम्म खोला किनार र अन्य सम्भावित क्षेत्रमा खोजी गरेको थियो। शनिबार साँझ 6:40 फेला नपरेपछि खोजी कार्य स्थगित गरिएको थियो। हिजो आइतबार बिहान 9 बजेदेखि पुनः थप जनशक्ति सहित खोजी शुरू गरिएको हो। 17 प्रहरी बल नेपाल नम्बर 24 गढ हेडक्वार्टर कालिका कास्कीबाट 17 प्रहरी निरीक्षक साजन श्रेष्ठको नेतृत्वमा 11 जनाको टोली खटिएको छ। यस टोलीमा गोताखोर र रोपो रेस्क्यू विशेषज्ञहरू सम्मेलन छन्। टोलीले बिहान 9:30 बजेदेखि आवश्यक उद्धार सामग्री सहित विभिन्न स्थानमा खोजी कार्य जारी राखेको छ। अविरल वर्षाका कारण तनहुँको भीमा नगरपालिका एक कच्ची घर भत्किएर पूर्ण रूपमा क्षति भएको छ। भीमा नगरपालिका तीन सुनाकोट स्थित 46 वर्ष विष्णु कुमार श्रेष्ठको ढुङ्गा माटोले बनेको ढुङ्गाले नै छाएको तीन तले कच्ची घरको पछाडिपट्टिको गाह्रो वर्षाका कारण भत्किएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायबुबरी चेक द्वारिका प्रसाद घिमिरेका अनुसार शुक्रबार राति करिब 9 बजे गाह्रो भत्किँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भई मानिस वसवास गर्न नमिल्ने अवस्थामा पुगेको छ। घटनाको जानकारी प्राप्त हुन सात इलाका प्रहरी कार्यालय विवादबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकबहादुर छेत्रीको कमाण्डमा पाँचजनाको प्रहरी टोली घटनास्थल खटिएको थियो। पहिरो तथा गाह्रो भत्किए पनि समयमै सतर्कता अपनाइएकोले कुनै पनि मानवीय तथा चौपायमा क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्टर स्वास्थ्य कर्मी र अस्पताल बीच दुई बुद्धे सहमति भएको छ। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले पीजी रेजिडेन्ट चिकित्सक र एमबीबीएस बीडीएस इन्टर्न विद्यार्थीहरूलाई थप भत्ता तथा आर्थिक सुविधा उपलब्ध गराउन नसक्ने देशभरका निजी अस्पतालहरूलाई पत्रचार गरेपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र अस्पताल बीच आइतबार जिल्ला प्रशासन कार्यालयमा दुई बुद्धे सहमति भएको हो। विद्यार्थीहरूले उठाएको माग पूरा गर्दै अस्पतालको स्वास्थ्य र खाद्य स्वच्छता बारे सहमति भएको हो। प्रमुख जिल्लाधिकारी कुमार सिंह सहित बसेको त्रिपक्षीय छलफलबाट सहमति भएको हो। बैठकले गरेको पहिलो निर्णयमा भनिएको छ, निजी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्नशीपमा कार्यरत शिक्षार्थी डाक्टरहरूलाई यस पूर्वक उपलब्ध गराइएको मासिक निर्वाह भत्तालाई अस्पताल प्रशासनले निरन्तरता दिने यस्तै दोस्रो निर्णय रहेको छ। थप विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्य नियमकारी निकायहरूबाट निर्देशन भए अनुसार गर्ने। पोखरा 9 पृथ्वी चोक स्थित गण्डकी मेडिकल कलेजका इन्टरमा रहेका चिकित्सकहरूले आफूहरूको आइराखेको तलब समेत रोक्का गरेपछि बुधबारदेखि उनीहरू आन्दोलनमा उभिएका थिए। अस्पतालले आफूहरूको श्रम शोषण गर्दै पेसाको मर्यादित विपरीत काम गर्न लागेको समेत जनाएको छ। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँमा खाना पकाउने ग्यासको सिलिण्डर बाँड्न थालेपछि वितरण प्रणाली झनै भद्रगोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पछ्याएर आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकिएको केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली अझै भद्रगोल बनेको हो। ग्यास विक्रेता महासंघ अनुसार घर दैलोको सिलिण्डरसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्तव्यस्त बनेको महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोलटोलमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्तो सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन्। उपभोक्ताहरू घर दैलोका डिलर छाडेर घण्टौ लाइनमा बस्न बाध्य भएका छन्। नजिकका डिलरहरूमा ग्यास नहुँदा उपभोक्ताहरू 4-6 घण्टासम्म लाइनमा बस्नु परेको छ भने कतिपय रित्तै फर्काउनु परेको छ। ग्यास किन्न जाँदा टाढा जाँदा ढुवानीमै 1,000 रुपियाँ भन्दा धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्ध वृद्धा महिला र बालबालिकाहरूलाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास दिनका लागि नागरिकता वा परिचय पत्र अनिवार्य गरिएको छ। सरकारले यो अव्यवहारिक निर्णयले उपभोक्ताहरूलाई थप अप्ठ्यारो बनाएको छ। राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने तथा कार्ड लिने सेवा ग्राहीको चापका कारण पो बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय तनहुँको राष्ट्रिय परिचय पत्र सेवा अब नियमित कार्यालय समय अनुसार सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ 1 गतेदेखि बिहान 9 बजेसम्म साँझ 5 बजे सम्म सेवा प्रवाह गरिने जनाएको छ। कार्यालयले सम्बन्धित सबै सेवाग्राहीहरूलाई सोही अनुसार सेवा लिन अनुरोध गरेको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्ला गण्डकी चेवनधाममा आज सोमबारदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव शुरू हुँदैछ। अघिल्लो वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यस पटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा हुन लागेको धामका अध्यक्ष ओमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। धार्मिक महोत्सवमा प्रसिद्ध कथा वाचक विदुषी आचल बस्सेलले दैनिक धार्मिक प्रवचन गर्नेछिन्। 10 वर्षकै उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाएकी उनको उपस्थितिले यसपटक थप आकर्षण हुने लम्सालले बताउनुभयो। धार्मिक महोत्सवमा दैनिक हवन, रुद्रीपाठ, परायण सहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वडा नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। धामले प्रत्येक वर्ष शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ। महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न ठाकुर प्रसाद शास्त्रीको समय जगतोमा मूल समारोह समिति तथा विभिन्न 25 उप समिति गठन गरिएको छ। स्याङ्जामा पशुमा कृत्रिम गर्भधानको संख्या हरेक वर्ष बढ्दै गएको छ। यहाँ मुख्य गरेर भैँसी, गाई, बाख्रा तथा बंगुरमा किसानहरूले कृत्रिम गर्भधान गराउने गरेका छन्। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले स्थानीय तहसँग सहकार्य गरेर कृत्रिम गर्भधान गरेको हो। कृत्रिम गर्भधान सबैभन्दा धेरै भैँसीमा गर्ने गरिएको बताउँदै भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाका प्रमुख डाक्टर रूपेश श्रेष्ठले गाई, बाख्रा र बंगुरमा कृत्रिम गर्भधान गर्ने गरिएको बताउनुभयो। उहाँले अन्य पशुमा पहिलाबाटै गरे पनि बंगुरमा गत सालबाट कृत्रिम गर्भधान थालेको बताउनुभयो। आर्थिक वर्ष 2082-83 5,330 भैँसी, 1,218 गाई, 97 बाख्रा, 51 बंगुर गरेर 6,695 पशुमा कृत्रिम गर्भधान गरिएको हो। आर्थिक वर्ष 2081-82 3,828 भैँसी, 1,018 गाई, 116 बाख्रा र 15 बंगुर गरेर 5,040 पशुमा कृत्रिम गर्भधान गरिएको छ। 2080-81 2,677 भैँसी, 1,122 गाई र 41 बाख्रा गरेर 3,840 पशुमा कृत्रिम गर्भधान गरिएको डाक्टर श्रेष्ठले बताउनुभयो। यानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
11: स्मृति फेन्सिङ दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0765707744।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843823811। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
16: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
14: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
16: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
14: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
16: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
17: इज्जतको